सुप्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। आज शनिबार विक्रम सम्वत 2083 साल 27 गते असार तदनुसार सन् 2026 आज 11 तारिक जुलाई। समय यस बेला बिहानीको ठिक 6:25:46 भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। हामीसित जोडिसक्नुभएका जति पनि टाढा नि नजिक श्रोताहरू हुनुहुन्छ, यहाँहरू सबै सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु बिहान 10:30 सम्म। र अवश्य यो यात्रामा तपाईँ सबैले मलाई साथ दिनुहुनेछ, आशा साँचे।

प्रार्थना केही माग्नुको लागि होइन, तर ईश्वरले जे पनि दिनुभयो त्यसमा आभार व्यक्त गर्नुको निम्ति हुनु पर्दछ। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको सदा झैं प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

0: आजको कार्यक्रम अर्चनाको बसाईमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी प्रतिभा दर्नाल ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ तनाव व्यवस्थापनमा आध्यात्मको भूमिका। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।
1: बिहानीको यो पवन समयमा हजुरहरू सम्पूर्णमा हार्दिक नमस्कार र शुभ प्रभात। बिहानी सेवाको यो आध्यात्मिक श्रृङ्खलामा आज हामी मानव जीवनको एउटा यस्तो पाटोमाथि चर्चा गरिरहेको छौँ जसबाट आज कोही पनि अलग छैन, त्यो हो तनाव र यसको आध्यात्मिक समाधान। आजको भागदौड र आधुनिकताको युगमा हामीसँग सुविधा त छ, धेरै छन्, तर शान्ति छैन, साधन त छन् तर सन्तुष्टि छैन। तनाव वास्तवमा के हो? जब बाहिर परिस्थिति हाम्रो इच्छा र अपेक्षा अनुकूल हुँदैन तब हाम्रो मनमा एक किसिमको दबाव सृजना हुन्छ, त्यसैलाई हामी तनाव भन्छौँ। हामी

सोच्छौ कि तनाव जागिरको कारणले, पैसाको अभावले वा सम्बन्धका कारणले भएको हो, तर अध्यात्मले भन्छ तनाव बाहिर परिस्थितिका कारण होइन, परिस्थिति प्रतिको हाम्रो प्रतिक्रिया र सोचका कारण उत्पन्न हुन्छ। हामी कि त अतीतको पछुतोमा बाँचिरहेका हुन्छौ कि त भविष्यको अनिश्चित डरमा। वर्तमान समयमा जुन क्षण हामी बाँचिरहेका छौँ त्यहाँ तनाव हुँदैन। तनाव सधैँ समयको यो यता र उताको खेलमा लुकेको हुन्छ। अध्यात्मको वास्तविक अर्थ, धेरै मानिसहरू अध्यात्म भन्ने बित्तिकै संसार छोडेर जङ्गल जानु वा केवल पूजा पाठ गर्नु मात्र सम्झिन्छन्। हामीमा कहाँ यत्रो यो अध्यात्मको टाइम छ सोच्ने, पूजा पाठ गर्ने, भजन गर्ने। तर अध्यात्मको गहिरो अर्थ यो होइन। अध्यात्म भनेको अधि र आत्मा अर्थात् आफ्नै आत्माको नजिक जानु हो। आफ्नो वास्तविक स्वरूपलाई चिन्नु र जीवन जिउने सही कला सिक्नु नै अध्यात्म हो। भगवान श्री कृष्णले श्रीमद् भगवद् गीतामा अर्जुनलाई युद्धको मैदानमा जहाँ चरम तनाव थियो महाभारतको युद्धमा, त्यहाँ अध्यात्मको ज्ञान दिनुभयो। यसको अर्थ के हो? अध्यात्मले हामीलाई जिम्मेवारीबाट भाग्न होइन तर जिम्मेवारीहरूका बीचमा बसेर पनि भित्रबाट शान्ति रहन सिकाउँछ। तनाव व्यवस्थापनमा अध्यात्मका मुख्य स्तम्भहरू के हुन् त? अध्यात्मले कसरी तनाव हटाउँछ त? त्यसका केही मुख्य सूत्रहरू। पहिलो सूत्र हो साक्षी भाव। अध्यात्मले हामीलाई सबै विचारहरूलाई तटस्थ भएर हेर्न सिकाउँछ। मनमा नकारात्मकताका तनावपूर्ण विचार आउनु स्वाभाविक हो, तर ती विचारहरूसँग लड्नुको सट्टा म यी विचारहरूलाई हेर्ने साक्षी मात्र हुँ भन्ने भावना राख्नले विचारको शक्ति कमजोर हुन्छ। जस्तै आकाशमा बादल आउँछ जान्छ, तर आकाश सधैँ स्थिर रहन्छ, हाम्रो चेतना पनि त्यस्तै स्थिर रहनु पर्दछ। दोस्रो, अपेक्षा रहित कर्म। गीताको महामन्त्र छ, कर्म गर फलको आशा नगर। हामी कर्म त आफ्नै इच्छाले गर्छौ तर परिमाण हाम्रो हातमा हुँदैन। जब हामी परिमाणको चिन्तामा हराउँछौ तनाव सुरु हुन्छ। कर्ममा 100% दिने तर परिमाण जे आए पनि त्यसलाई सहज रूपमा स्वीकार गर्ने क्षमता नै अध्यात्मिक बल हो। तेस्रो सूत्र हो अनित्यताको बोध। बुद्ध दर्शनले भन्छ संसारमा सबै कुरा परिवर्तनशील छन्, सुख सधैँ रहँदैन भने दुःख र तनाव पनि सधैँ रहँदैन। यो समय पनि बितेर जानेछ भन्ने सत्यलाई आत्मसात गर्दा मनको आधा भार त्यसै कम हुन्छ। व्यवहारिक अध्यात्मिक अभ्यासहरू। श्रोतावृन्द, यो ज्ञानलाई हामीले दैनिक जीवनमा कसरी उतार्ने त? बिहानको यो समयमा हामीले केही साना संकल्प लिन सक्छौ। ध्यान र श्वासको साधना। दैनिक कम्तीमा 10 मिनट शान्त ठाउँमा बसेर आफ्नो श्वास प्रश्वासलाई निहाल्नुहोस्। श्वास वर्तमानमा चल्छ। जब तपाईँ श्वासमा ध्यान दिनुहुन्छ मन वर्तमानमा फुर्किन्छ र भविष्यको चिन्ता हट्छ। कृतज्ञता। तनाव अवसर र पाउन सकिन भन्ने अभावबाट आउँछ, तर अध्यात्मले जे मसँग छ त्यसका लागि धन्यवाद भन्न सिकाउँछ। बिहान उठेर प्रकृति, ईश्वर र जीव प्रति कृतज्ञ बन्दा मनमा सकारात्मक रसायनहरू उत्पन्न हुन्छ। समर्पण भाव, सरेन्डर। आफूभन्दा माथिको कुनै अदृश्य ब्राह्मण्डीय ऊर्जा वा परमात्मामा विश्वास राख्नुहोस्। जब हामी भन्छौ हे ईश्वर, मैले आफ्नो तर्फबाट प्रयास गरे, अब बाँकी हजुरको इच्छा, तब मन पूर्ण रूपमा हलुका हुन्छ। हामी भगवानलाई नै सबै सुम्प्यो भने। अनि अहिलेको यो व्यस्त दिनचर्यामा हामीले भन्छौ अध्यात्ममा समय छैन, मान्छेकोमा मुखमै समय नै छैन, त्यो भजन कीर्तन गर्ने, उपदेश सुन्ने त कहाँ समय छ भन्छ। तर व्यस्त दिनचर्याका बीच अध्यात्मलाई अपनाउन घन्टौसम्म गुम्बा, मन्दिर वा ध्यान केन्द्रमा बसिरहनु पर्दैन। अध्यात्म एक जीवन शैली हो जसलाई हामी तपाईँ आफ्ना दैनिक कामहरू गर्दै पनि सजिलो अभ्यास गर्न सक्नुहुन्छ। दैनिक व्यवस्थाका बीच अध्यात्मका माध्यमबाट तनाव कम गर्ने व्यवहारिक र छोटो समय लाग्ने उपायहरू म हजुरहरूलाई भन्दैछु। बिहानीको गोल्डन 5 मिनट्स। पहिला काम हाम्रो के रहन्छ भन्दा बिहान ओछ्यानबाट उठ्ने बित्तिकै मोबाइल नहेर्नुहोस्। कृतज्ञता। मात्र 2 मिनट आँखा बन्द गरेर नयाँ दिन पाएकोमा ईश्वर प्रति आभार प्रकट गर्नुहोस्। अनि अर्को 2 मिनट दिनभरि जस्तो सुकै परिस्थिति आए पनि म शान्त र सन्तुलित रहनेछु भन्ने संकल्प गर्नुहोस्। यसले दिनभरिको लागि मानसिक सुरक्षा कवच बनाउँदछ। सजग श्वास प्रश्वास। कामको बीचमा ब्रेक। कम्प्युटरमा काम गर्दा, अब हजुरहरू कुन कुन फिल्डमा काम गर्नुहुन्छ, त्यसै घरमा पनि बस्दा, बैठक बस्नु अघि, यात्रा गर्दा 60 सेकेन्डको ब्रेक लिनुहोस्। विधि कसरी गर्नुपर्छ भन्दा लामो गहिरो सास लिनुहोस्, त्यसलाई महसुस गर्नुहोस् र बिस्तारै छोड्नुहोस्। 5 पटक यस्तो गर्दा पनि शरीरमा तनाव बढाउने हर्मोनको स्तर तुरन्तै घट्छ। सजग भोजन, माइन्डफुल इटिङ भन्छ, बिना स्क्रिन खाना। अनि खाना खाजा खाँदा मोबाइल, टिभी, ल्यापटप पूर्ण रूपमा बन्द गर्नुपर्छ हामीले। अब भोजनमा ध्यान। हामीले जे पकाएर दिएको छ, जे

आफूले पकाएको छ खानाको स्वाद सुगन्ध बनावटलाई महसुस गर्दै खानुहोस्। यो अन्न मसम्म आइपुग्न प्रकृति र मानिसहरूले गरेको मेहनतलाई सम्झिरहनुहोस्। यो पनि एउटा उच्च स्तरको आध्यात्मिक अभ्यास हो, सजगता हो। कर्मलाई नै पूजा बनाउने, नतिजाको तनाव नलिनुहोस्। तपाईँ अफिसको काम गर्दै हुनुहुन्छ वा घरको, त्यसलाई आफ्नो कर्तव्य सम्झेर पूर्ण इमान्दारीका साथ गर्नुहोस्। दैनिक कार्य व्यवस्था हरेक काम गर्दा आफ्नो ध्यान त्यही काममा राख्ने प्रयास गर्नुहोस्। अनि डिजिटल डिटक्स, अफिस आउँदा जाँदा अफिस जान्छौ, कहीँ पनि घुम्नु जान्छौ, गाडीकोमा पनि मोबाइल हेरिरहेको हुन्छौ। गाडीमा हुँदा सामाजिक सञ्जाल हेर्नुको सट्टा झ्यालबाट बाहिरको वातावरण, रुखहरू, आकाशहरू, पहाडहरू, चराहरू उडिरहेको त्यो हेर्दा पनि हाम्रोमा के हुन्छ भन्दा एउटा हामीलाई तनावदेखि मुक्त हुन्छ, हामीले एकदम शान्त हुन्छ एकछिन भए पनि। अनि बेलुका सुत्न अघि समर्पण, दिनभरि भएको राम्रो नराम्रो सबै कार्यहरू प्रकृतिको नियम मानेर मानसिक रूपमा त्यही छोडिदिने लेटको अभ्यास गर्नुहोस्। अनि शान्त भई म अब सुते, भगवान तपाईँको जिम्मा भनेपछि त्यो जे जसले भनेको छ कि मैले आधा कल्चो काम गरेर छोडेको छु कि दिउँसो भोलि गएर त गर्ने नै त हो नि। अनि सुत्नु चाहिँ आरामले हामी सुत्न पर्दछ। यदि तपाईँ तनाव कम गर्न अध्यात्मको अभ्यास सुरु गर्न चाहनुहुन्छ भने योग र प्राणायामका आधारभूत विधिहरू, दैनिक ध्यान गर्ने तरिका, तनाव व्यवस्थापनका लागि केही उत्प्रेरक पुस्तक वा विचारहरू, मोटिभेसनल किताबहरू हामीले पढ्नु पर्यो। अध्यात्म र तनाव व्यवस्थापन बीचको सम्बन्ध केवल सतही शान्ति मात्र होइन, यो मानव चेतना र जीवन जिउने कलाको गहिरो विज्ञान हो। र आधुनिक जीवनमा तनाव तब उत्पन्न हुन्छ जब हामी बाहिर परिस्थितिलाई आफ्नो इच्छा अनुसार चलाउन खोज्छौँ। अध्यात्मले हाम्रो ध्यान बाहिरबाट हटाएर भित्रतर्फ मोडिदिन्छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ तनाव व्यवस्थापनमा आध्यात्मको भूमिका विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी प्रतिभा दर्नाल शिवले।

तनाव व्यवस्थापनमा अध्यात्मको भूमिकाको गहिरो र विस्तृत अर्थलाई यहाँ हामी बुझौँ। म र मेरोको भ्रम, तनावको मुख्य जड म, मेरो र मैले गरेको भन्ने अहंकार, त्यो जुन चाहिँ हामीमा हुन्छ, मैले नै गरेको साक्षी भाव अर्को। जब हामी तनावलाई म तनावमा छु भन्ने सट्टामा मेरो मनमा तनावको विचार

आइरहेको छ भनी हेर्नुहुन्छ तब तनावको शक्ति आफै घट्छ। कन्सियस भयो नि त हामी, अब मलाई यो तनाव आइरहेको छ म लिनु हुँदैन भन्ने, लिनु र नलिनु हामीमै छ। परिवर्तन नै नियम हो। अध्यात्मको एउटा ठुलो पाठ अनित्यता हो। सुख दुख सफलता र असफलता कुनै पनि कुरा स्थायी छैन। तनावबाट मुक्त जब मानिस यो समय पनि बितेर जानेछ भन्ने गहिरो सत्यलाई आत्मसात गर्छ तब वर्तमानको कठिन परिस्थिति या संकटले उसलाई मानसिक रूपमा भत्काउन सक्दैन। मानिस प्राय आफ्नो जागिर पैसा सामाजिक प्रतिष्ठा सम्बन्धसँग आफ्नो पहिचान जोड्छ। यी कुराहरू जाँच आउन साथ तीव्रतना हुन्छ। श्रीमद् भगवद् गीताको सन्देश कर्म गर फलको आशा नगर भन्ने सिद्धान्त तनाव मुक्त जीवनको सबैभन्दा ठूलो मन्त्र हो। तनाव म अक्सर पाउन सक्दिन वा मान्छे भन्दा पछि परे भन्ने भावनाबाट आउँछ। चाहे ईश्वर प्रकृति भन्नुहोस् ब्रह्माण्डीय ऊर्जा आफूभन्दा ठूलो कुनै पनि शक्तिमा विश्वास गर्दा मनको भारी कम हुन्छ। सुरक्षाको अनुभूति म एक्लो छुइनँ मेरो देखरेख गर्ने कुनै शक्ति छ भन्ने भावले एक्लोपन र असुरक्षाबाट हुने तनावलाई चरैदेखि उखेल्छ। तनाव व्यवस्थाका आधुनिक उपायहरू जस्तै औषधि मनोरञ्जनले तनावका लक्षणहरूलाई केही समयका लागि दबाउने काम चाहिँ गर्छ तर अध्यात्मले तनाव उत्पन्न हुने मूल कारण अर्थात् हाम्रो संकुचित सोच र दृष्टिकोणलाई नै बदलिदिन्छ। यसले मानिसलाई मानसिक रूपमा यति बलियो बनाउँछ कि बाहिर जस्तो सुकै आदि आए पनि भित्र शान्ति ढकमगाउँदैन। अनि एउटा कथा सुनौ। अध्यात्म भनेको चाहिँ मन्दिर जानु, अघि पनि भने मन्दिर जानु मात्र होइन, पूजा गर्नु मात्र होइन, आफ्नै अन्तर आत्मालाई चिन्नु हो, प्रत्येक व्यक्तिमा परमात्मा देख्नु हो। अनि यसरी नै एकजना मानिस भारी झोला बोकेर रेलमा चढे। रेल गुडिरहेको थियो तर उनले झोला टाउकोमै राखेको थियो, त्यो भारी झोला। अरू यात्रीहरूले भने झोला तर राख्नुहोस् न भने, उनले भने रेललाई धेरै भार नहोस् भनेर मैले आफै बोकेको। सबै हाँसे। हामी पनि त्यस्तै गर्छौँ। भगवान्ले हाम्रो जीवन चलाइरहनु भएको छ तर चिन्ता डर रिस र तनाव आफै बोकेर हिँडिरहेको छौँ। र भगवानमा विश्वास भनेको समस्याबाट भाग्नु होइन, समस्या उहाँलाई समर्पण गरेर साहसका साथ सामना गर्नु हो। तनाव कम गर्ने 5 आध्यात्मिक उपायहरू: प्रार्थना, दिनको शुरुआत भगवानको नामबाट, ध्यान 5-10 मिनट, मौन बस्ने, मन शान्त हुन्छ, अनि नामस्मरण। सबैभन्दा ठुलो नामस्मरण, हामी जहिले पनि जुनै कार्य गर्छौँ तपाईँ जुनै भगवानलाई मनपर्छ शिव राम ओम जुन नामले मन शान्त हुन्छ त्यो हामीले नामस्मरण गरिरहनु पर्छ। अनि यस्तैमा एउटा कथा हजुरहरूलाई फेरि सुनाउन मन लाग्यो। एउटा व्यक्तिले गुरुजीसँग भने मेरो जीवनमा धेरै तनाव छ। अनि गुरुले पानीले भरिएको गिलास उठाएर भन्नुभयो यो गिलास केही समय समात्दा हल्का लाग्छ, देखाउँदै उहाँले है पानी भरेको ग्लास, तर धेरै बेर समातिरहँदा हात दुख्छ। त्यसै गरी चिन्तालाई लामो समयसम्म मनमा बोकेर हिँड्दा तनाव बढ्छ। प्रार्थना ध्यान र भगवानमा समर्पण गरेर त्यसलाई छोड्न सिक्नु पर्दछ। हामी सबैको घरमा शान्ति चाहिन्छ भने के हुनु पर्यो? घरमा हाम्रो प्रेम। यदि समाजमा शान्ति चाहिन्छ भने सेवा चाहिन्छ। यदि संसारमा शान्ति चाहिन्छ भने प्रत्येक व्यक्तिको मनमा आध्यात्मिकता जान्नु पर्छ। आजको व्यस्त जीवनमा तनाव सबैको साझा समस्या बनेको छ। विद्यार्थी कर्मचारी व्यवसायी गृहिणी वृद्ध कसैले पनि यसले छोडेको छैन। तर प्रश्न उठ्छ तनावबाट मुक्त हुने स्थायी उपाय चाहिँ के हो? त्यसको उत्तर अध्यात्मले नै दिन्छ। तनावको लक्षणहरू: रिस धेरै उठ्ने, निन्द्रा नलाग्ने, सानो कुरामा चिन्ता गर्ने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, केही गर्नै त सक्दैन, मनमा त्यही जुन सोचिरहेछ त्यही नै आइरहेको हुन्छ, परिवारसँग सम्बन्ध बिगार्नु, अनि कसैले के बोले कि झर्किहाल्ने, अनि त्यो हामीले गर्नु हुँदैन। भगवानले भन्नुहुन्छ वाइ फियर वेन आई एम हियर, म साथमा हुँदा किन डराउने, यो केवल वाक्य होइन, पूर्ण समर्पण र विश्वासको सन्देश हो। जब भगवानमाथि पूर्ण भरोसा हुन्छ तनाव कम हुँदै

अध्यात्मका पाँच औषधिहरू प्रार्थना, ध्यान, नामस्मरण, सत्सङ अनि निस्वार्थ सेवा। यी पाँच अभ्यासले मनलाई के हुन्छ, बलियो बनाउँछ। जस्तै एउटा उदाहरण त लिऊ, दुईजना मानिस एउटै वर्षामा परे, जुन चाहिँ यो अहिले पानी पर्ने सिजन छ है। पानी पर्यो जब एकजना रिसाउँदै थियो, अरे किन पानी परेको, मैले यहाँ यति काम छ, वर्षा एउटै हो है। अर्को मानिस रमाउँदै थियो, खुसी लाग्यो उसलाई, किनभने धेरै दिन भएको थियो पानी परेको थिएन, ड्राई भइरहेको थियो है, जमिनहरू सुक्खा थियो, तर वर्षा एउटै थियो, तर सोच के थियो, फरक थियो। र जीवनका समस्या पनि त्यस्तै हुन्। समस्या भन्दा हाम्रो दृष्टिकोणले तनाव बढाउँछ र घटाउँछ, र अध्यात्मले दृष्टिकोण परिवर्तन गर्छ। चिन्ताले समस्या समाधान गर्दैन, तर समाधान खोज्ने शक्ति कमजोर बनाउँछ। र प्रार्थनाले परिस्थिति सधैँ परिवर्तन नगर्न सक्छन्, तर परिस्थितिलाई हेर्ने हाम्रो मन त परिवर्तन गर्न सक्छ, अलिकति भए पनि शान्ति भएर। अध्यात्मले समस्या हटाउँदैन, तर समस्या सामना गर्ने शक्ति दिन्छ। र हामीले जहिले पनि सोच्नुपर्छ, सबैलाई माया गर्नु, लभ अल, सर्भ अल, हेल्प एभर, हट नेभर। यही जीवनको सूत्र अपनाउन सके तनाव घट्छ, मनमा शान्ति आउँछ र जीवन आनन्दमय बन्छ। हरेक बिहान भगवानलाई धन्यवाद दिउँ, हरेक दिन प्रेम बढाउँ, हरेक साझा आत्मचिन्तन गरौँ। यही नै शान्त, सफल र तनावमुक्त जीवनको आधार हो। प्रिय श्रोताहरू, तनाव जीवनको स्वाभाविक हिस्सा हो, तर अध्यात्मले त्यसलाई शक्ति र शान्तिमा रूपान्तरण गर्न सिकाउँछ। भगवान् प्रति अटल विश्वास, नियमित प्रार्थना, ध्यान, प्रेम र निस्वार्थ सेवालाई जीवनको हिस्सा बनाऊ। मन शान्त भयो भने जीवन पनि सुन्दर बन्छ। यही शुभकामना सहित आजको कार्यक्रम यही नै समाप्त गर्दछु। सबैमा भगवान्को कृपा रहोस्। ओम शान्ति शान्ति शान्ति।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो तनाव व्यवस्थापनमा आध्यात्मको भूमिका विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी प्रतिभा दर्नाल च्यूले, र साथमा सुन्नुभयो केही हिन्दी तथा नेपाली भजनहरू। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबै सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा चाहन्छु। हवस्।

प्रस्तुत थियो कार्यक्रम अर्चना। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि पुनः एकचोटि सबै आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र समय यस बेला बिहानीको 7:05 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ सुप्रभात। आउनुहोस् आरम्भ गरिरहेछौँ आजको शुभ प्रभात कार्यक्रम खेतीपातीबारे सल्लाहबाट। र खेतीपातीबारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई सुन्तलाको सियार सुसार सम्बन्धी जानकारी दिइरहेका छौँ। कृषक दाजुभाइहरूलाई याद भएकै कुरो हो कि पौधाले उचित खाद्य तत्व पाउन सके मात्र बोट स्वस्थ अनि रोगमुक्त हुन्छ। रोगमुक्त अनि स्वस्थ बोटबाट उचित फलन पाइन्छ, तसर्थ बोटलाई स्वस्थ र रोगमुक्त राख्नलाई बारीमा मल जल र कीटनाशक औषधिको उचित प्रयोग गर्नुपर्छ। यस्ता मल जल र औषधिहरू पौधालाई चाहिने समयमा प्रयोग गरे मात्र लाभदायक हुन्छ। सुन्तलामा हिउँदो महिनामा अथवा फल टिपिसकेपछि रोग लागेका हाँगाहरू सुकेका र नचाहिने हाँगाहरूलाई आरीले काट्नुपर्छ। काटेको भागमा ताँबा घटित औषधिले लेप बनाई लगाउनुपर्छ। बगानमा झरेका फलहरू जम्मा गरी एक ठाउँमा थुपारेर जलाइदिनुपर्छ, नभए एउटा ठूलो खाडल खनेर खाडलमा हालेर माथिबाट चुना छरिदिनुपर्छ। यसो गर्नाले फल झार्ने झिङ्गाको औसा र अन्य रोगको जीवाणु नष्ट भएर जान्छ। फलस्वरूप आउँदो फसलमा किराको आक्रमण वा प्रकोप कम्ती हुन्छ। तामा घटित औषधि जस्तै ब्लाइटक्स, फाइटोलिन, कुप्रासोल, ब्लू कपर मध्ये कुनै एउटा औषधि 5 ग्राम प्रति लिटर पानीमा हाली राम्ररी घोलेर मिसिनको सहायताले पात, हाँगा र काण्ड राम्ररी

खिच्ने गरी स्प्रे गर्नुपर्छ। पानी पर्न अघि एकपल्ट फेरि त्यस्तै स्प्रे गरेर बोटबाट चोप निस्किने बिमारको रोकथाम गर्न सकिन्छ। चोप निस्किने रोगको रोकथामको लागि ब्लाइटक्स, फाइटोलिन, कुप्रासोल, ब्लू कपर मध्ये कुनै एउटा 5 ग्राम 1 लिटर पानीमा घोलेर स्प्रे गरिदिनुपर्छ। वर्षेनी डिसेम्बर जनवरी महिनामा गाईको पाकेको मल र मार्च अप्रेल र अगस्त सेप्टेम्बर महिनामा रासायनिक मल हाल्नुपर्छ। यसो गर्नाले सुन्तलाको बोट सप्रन्दै जान्छ। र खेतीपातीबारे स्थलमा हाम्रो कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो सुन्तलाको स्याहार सुसार कसरी गर्नुपर्छ यस सम्बन्धी जानकारी।

हवस्त श्रोता, पेमा लामाको स्वरमा यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। अब अघिल्लो क्रममा आउनु श्रोता, केही क्षण आनन्द लिऊ भक्ति सङ्गीतबाट। आफ्नै सङ्गीतमा आउनु सुनाइरहेछौँ आजको यो भक्ति सङ्गीत महेश्वर तामाङको स्वरमा। शब्द रचना आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश दर्जीका। साझमा सङ्गति गर्ने कलाकारहरू बाँसुरीमा सुरज गजमेर, गिटारमा शेर बहादुर मुदेल अनि किबोर्डमा सुरेन सार्की। आउनु सुनौ महेश्वर तामाङको स्वरमा यो भक्ति सङ्गीत।

0: सुन्नुभयो भक्ति संगीत, आफ्नै संगीतमा महेश्वर तामाङको स्वरमा शब्द थियो आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश दर्जीको। साँझमा संगति गर्ने कलाकारहरू थिए बाँसुरीमा सूरज गजमेर, गिटारमा शेरबहादुर मुदेल अनि किबोर्डमा सुरेन सार्की। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। गृहमन्त्री अमित शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई आज आन्ध्र प्रदेशको विशाखापट्टनममा पूर्वी नौसेनाको बेडामा समावेश गरिनेछ। अनि विम्बल्डन टेनिसमा आज महिला सिंगल्स फाइनलमा चेकियाको क्यारोलिना मुकोवाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। व्यापार, वाणिज्य, रक्षा र अन्य क्षेत्रहरूमा द्विपक्षीय सहयोग बढ़ाउनका लागि एक विस्तृत समीक्षा गरिएको थियो। केही महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ। प्रधानमन्त्री मोदीले 40 वर्षपछि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड भ्रमण दुई देशबीच को सम्बन्धमा ऐतिहासिक माइलखुट्टी भएको बताउनु भएको छ। उनले यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने बताउनुभयो। प्रधानमन्त्रीले स्वतन्त्र व्यापार सम्झौता प्रक्रियालाई द्रुत रूपमा पूरा गर्न न्यूजील्याण्ड सरकारको प्रयासको सराहना गर्नुभयो। उहाँले भन्नुभयो, भारत र न्यूजील्याण्डले रणनीतिक साझेदारी स्थापित गर्न महत्वपूर्ण निर्णय लिएका छन् जसले भविष्यमा दुई देशहरूबीचको सहयोगलाई नयाँ दिशा दिनेछ। प्रधानमन्त्री मोदीले भन्नुभयो,

0: साझा लोकतान्त्रिक मूल्य र समुद्री हितहरूका आधारमा दुई देशहरूले हिन्द प्रशान्त क्षेत्रमा शान्ति स्थिरता र सुरक्षालाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छन्। प्रधानमन्त्री मोदीले आज भारतीय समुदायलाई पनि सम्बोधन गर्नुहुनेछ र उद्योग अनि खेलकुदका प्रमुख व्यक्तित्वहरूसँग भेट गर्नुहुनेछ। प्रधानमन्त्री मोदी अस्ट्रेलिया र इण्डोनेसियाको सफल भ्रमणपछि आफ्नो तीन देशको भ्रमणको अन्तिम चरणमा हिज न्यूजील्याण्ड पुग्नुभयो। वहाँको स्वागतका लागि अकल्याण्डको प्रतिष्ठित स्काई टावर भारतीय तिरंगाको रंगले सजाइएको थियो। चार दशकपछि कुनै पनि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्डको यो पहिलो भ्रमण हो। उपराष्ट्रपति सीपी राधाकृष्णन आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। भ्रमण अवधि उहाँले बिहार लोक प्रशासन एवं ग्रामीण विकास संस्थानमा बिहार विधानसभा सदस्यहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालसित बन्दरगाह सुरक्षा ब्यूरोको स्थापनामा भएको प्रगतिको समीक्षा गर्दै श्री शाहले यो कुरा भन्नुभयो। गृहमन्त्री अमित शाहले पतन सुरक्षाको दायित्व केवल लाइसेन्स प्राप्त निजी सुरक्षा एजेन्सीहरूलाई मात्र सुम्पिनुपर्ने र तालिम प्राप्त केन्द्रीय औद्योगिक सुरक्षा बलका व्यक्ति मात्र खटाउनुपर्ने बताउनुभयो। वहाँले विद्यमान पूर्वाधारको प्रयोग गरी यथाशीघ्र पतन सुरक्षा प्रशिक्षण संस्थामा प्रशिक्षण शुरू गर्ने निर्देशन दिनुभयो। गृहमन्त्रीले ब्यूरो अन्तर्गत खटिने सबै सुरक्षा कर्मीहरूको विस्तृत डाटाबेस तयार गर्न पनि अधिकारीहरूलाई निर्देशन दिनुभयो। श्री शाहले ब्यूरोको सुरक्षा ढाँचा अन्तर्गत सबै बन्दरगाहहरूमा कन्टेनर स्क्यानिङ सुविधा हुनुपर्ने बताउनुभयो। बैठकमा केन्द्रीय गृह सचिव, गुप्तचर ब्यूरोका निदेशक, सीमा व्यवस्थापनका सचिव, पतन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका सचिव, मत्स्य विभागका सचिव, केन्द्रीय औद्योगिक सुरक्षा बलका महानिदेशक र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई आज आन्ध्र प्रदेशको विशाखापत्तनममा पूर्वी नौसेनाको बेडामा समावेश गरिनेछ। रक्षामन्त्री राजनाथ सिंहले उक्त समारोहको अध्यक्षता गर्नुहुनेछ। यसलाई भारतको रक्षा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण उपलब्धि मानिन्छ। समारोह अघि रक्षा मन्त्रीले नौसेनालाई सम्बोधन गर्दै हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नु भारतको प्राथमिक जिम्मेवारी भएको बताउनु भएको छ। वहाँले देशको 90% भन्दा अधिक व्यापार समुद्री मार्गबाट हुने भएकोले सामुद्रिक सुरक्षा अति महत्वपूर्ण हुने बताउनुभयो। रक्षा मन्त्रीले भन्नुभयो, आईएनएस महेन्द्रगिरी भारतको स्वदेशी रक्षा निर्माण क्षमताको प्रतीक हो। 75% भन्दा बढी स्वदेशी सामग्रीद्वारा निर्माण भएको आधुनिक युद्धपोत अत्याधुनिक स्टेल्थ टेक्नोलोजीले सुसज्जित छ र सबै प्रकारका समुद्री अपरेशनहरू सफलतापूर्वक गर्न सक्षम छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया अनि मेघालयका मुख्यमन्त्री कर्नाड साङमाले राष्ट्रिय राजधानी दिल्लीको दिल्ली हाटमा मेघालय अनानस महोत्सव 2026 को चौथो संस्करणको उद्घाटन गर्नुभयो। यस अवसरमा ज्योतिरादित्य सिन्धियाले भन्नुभयो, यो आयोजन प्रधानमन्त्री नरेन्द्र मोदीको लोकल फर वोकल अनि लोकल टू ग्लोबलको विजनमाथि आधारित रहेको छ। उहाँले भन्नुभयो, यसले मेघालयका किसानहरूलाई आफ्नो उत्पादनहरूको लागि नयाँ बजार उपलब्ध हुनेछ अनि वैश्विक स्तरमा पहिचान प्राप्त हुनेछ। मुख्यमन्त्री कर्नाड साङमाले केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रको विकासमाथि विशेष ध्यान दिइरहेको छ अनि यस्ता आयोजनले राज्यको किसानहरूलाई आफ्नो उत्पाद प्रदर्शित गर्न उचित अवसर प्रदान गर्दछ भनी उहाँले भन्नुभयो।
1: फोर्थ एडिशन ऑफ द पाइनएप्पल फेस्टिवल का चौथा संस्करण बेहद सफल और ऐतिहासिक रहा है। आज यहाँ का अनानास दुनिया के कई देशों तक पहुँच चुका है। अब हमारा लक्ष्य प्रोसेसिंग सेंटर स्थापित करना है। इससे हमारे जैविक किसानों को अधिक लाभ मिलेगा और उनके उत्पाद भारत से बाहर अंतर्राष्ट्रीय बाजारों तक पहुँच सकेंगे।
0: कोइला मन्त्रालयले वाणिज्यिक कोइला ब्लक लिलामीको 15 चरण अनि 13 र 14 चरणको दोस्रो प्रयासको लागि प्राप्त बोलपत्रहरू खोलेको छ। मन्त्रालयका अनुसार 23 कोइला ब्लक मध्ये 8 कोइला ब्लकका लागि 21 बोलपत्र प्राप्त भएका छन्। यस लिलामी प्रक्रियामा 16 कम्पनीहरूले भाग लिएको मन्त्रालयले जानकारी दिएको छ, जसले व्यावसायिक कोइला खननमा उद्योगहरूको बलियो सहभागिता देखाउँदछ। कानून तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले भन्नुभयो, आर्टिफिशियल इन्टेलिजेन्स

0: इकाईलाई भारतको संस्कृति तथा विरासतको संरक्षण तथा समावेशी विकासको लागि प्रभावी ढंगमा प्रयोग गरिनु आवश्यक छ। नयाँ दिल्लीमा एक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले भन्नुभयो, तकनिकी प्रगति भारतको सांस्कृतिक मूल्य अनि राष्ट्रिय प्राथमिकताहरूको अनुरूप हुन आवश्यक छ। महिला एवं बाल विकास मन्त्री सावित्री ठाकुरले भन्नुभयो, महिलाहरूलाई नयाँ तकनिकहरूको उपयोगकर्ता मात्र होइन तर उनीहरूको विकासमा पनि सक्रिय भागीदार बनाउनुपर्छ। उहाँले भन्नुभयो, इण्डिया एआई मिशन अन्तर्गत देशमा आर्टिफिसियल इन्टेलिजेन्सको सुदृढ तन्त्र विकसित गरिनुपर्छ। हाम्रो विशेष श्रृंखला प्रकृति के बात आकाशवाणी के साथ को एक भाग को रूप में मानिसहरूलाई पर्यावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहित गर्न कार्य गरिरहेका आशीष अग्रवालसितको कुराकानी प्रसारण गरिनेछ। यो चर्चा आज बिहान 9 बजे आकाशवाणीको एफएम गोल्डमा प्रसारण हुनेछ। यो कार्यक्रम न्यूज अन एआईआर मोबाइल एप र युट्युब च्यानल न्यूज अन एआईआर अफिसियलमा पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। विम्बल्डन टेनिसमा आज महिला सिंगल्स फाइनलमा चेकियाको क्यारोलिना मुकावाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। दुवै खेलाड़ी प्रथमपल्ट विम्बल्डन उपाधि जित्ने उद्देश्यको साथ खेल्नेछन्। अर्कोतर्फ पुरूष सिंगल्स फाइनल भोलि खेलिनेछ, जसमा विश्वका नम्बर एक यानिक सिनरको सामना जर्मनीका अलेक्जाण्डर ज्वेरेवसित हुनेछ। सिनरले सेमी फाइनलमा नोवाक जोकोविचलाई अनि ज्वेरेले ब्रिटेनको आर्थर फेरीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। फिफा विश्वकपमा बेल्जियमलाई 2-1 गोलको अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जेलको एक्लाउडमा भएको दोस्रो क्वार्टर फाइनलमा पहिलो हाफसम्म दुवै टोलीले 1-1 गोल गरेका थिए। खेलको 88 मिनटमा मिकल मेरिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। पहिलो क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। गृहमन्त्री अमित शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई आज आन्ध्र प्रदेशको विशाखापट्टनममा पूर्वी नौसेनाको बेडामा समावेश गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उक्त समारोहको अध्यक्षता गर्नुहुनेछ। अनि विम्बल्डन टेनिसमा आज महिला सिंगल्स फाइनलमा चेकियाको क्यारोलिना मुकोवाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। पुरूष सिंगल्स फाइनल भोलि खेलिनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समय यसबेला बिहानीको 7:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। र अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रभा।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँसु।

श्रोताहरू, अहिले हुनुहुन्छ सङ्गीतमय यात्रामा। कार्यक्रम हो सङ्गीत प्रभा। यसै यात्रालाई अघि बढाउँदै अब यहाँहरूको निम्ति यो अर्को कोशेली प्रकृति गिरीको स्वरमा, शब्द समेनुका प्रधानको सङ्गीत शान्ति ठटालको।

0: हवस् त श्रोता विरेन खातीको स्वरमा यस गीतसँगै अहिलेलाई भने पूरा हुन्छ यो संगीतमय यात्रा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र समय यस बेला बिहानीको 7:55 भइरहेछ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी, विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8-10 जुलाई 2026 मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एक अर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सीएसपीलाई अझ सुदृढ र विस्तार गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरे र हाम्रो साझा क्षेत्रको शान्ति समृद्धि र स्थिरताको लागि लाभदायक सहयोगका नयाँ क्षेत्रहरू अन्वेषण गरे। प्रधानमन्त्रीहरूले परामर्श र सहयोग बढाउन वार्षिक रक्षा मन्त्रीहरूको संवाद स्थापनाको स्वागत गर्नुभयो। उहाँहरूले पारस्परिक रसद समर्थन व्यवस्था अन्तर्गत रक्षा अभ्यास र आदान प्रदानको बढ्दो आवृत्ति र जटिलतालाई सन्तुष्टिपूर्वक उल्लेख गर्नुभयो। उहाँहरूले रक्षा साझेदारी अब सबै क्षेत्रहरूमा भइरहेको विषयमा खुशी व्यक्त गर्नुभयो र बहुपक्षीय साझेदारहरू सहित अन्तर सञ्चालनशीलतालाई गहिरो बनाउने महत्वमा जोड़ दिनुभयो। भविष्यका लागि तयार सैन्य कर्मचारीहरूका लागि व्यावसायिक सैन्य शिक्षा, संयुक्त अनुसन्धान, वार गेमिङ र क्षमता निर्माण पहलहरूको महत्वलाई स्वीकार गर्दै दुवै प्रधानमन्त्रीहरूले व्यावसायिक सैन्य शिक्षामा सहयोगलाई सुदृढ पार्न जारी प्रयासहरूलाई हाइलाइट गर्नुभयो। नेताहरूले दुवै देशका सैन्य शिक्षा संस्थाहरू बीचको सम्बन्धलाई निरन्तर सुदृढ पार्न प्रोत्साहित गरे। दुवै नेताहरूले 2028-2029 अस्ट्रेलियाली रक्षा कलेजमा भारतबाट भ्रमण गर्ने सैन्य प्रशिक्षकको नियुक्तिको अपेक्षा गरेका थिए। उहाँहरूले जेनरल रावत भारत अस्ट्रेलिया युवा अधिकारी आदान प्रदान कार्यक्रमको चौथो पुनरावृत्तिको अस्ट्रेलियाले आयोजना गर्ने स्वागत गर्नुभयो। प्रधानमन्त्रीहरूले हाम्रो अर्थतन्त्रमा ऊर्जा सुरक्षा र स्रोत सहकार्यको बढ्दो महत्वमा जोड़ दिनुभयो। उहाँहरूले भरपर्दो किफायती र दिगो ऊर्जा आपूर्तिलाई समर्थन गर्न सहयोगलाई गहिरो बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। ऊर्जा संक्रमणलाई तीव्र पार्न, ऊर्जा सुरक्षालाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गर्न नवीकरणीय ऊर्जा र विद्युतीकरणको महत्वपूर्ण भूमिकालाई मान्यता दिनुभयो। यस सन्दर्भमा उहाँहरूले ऊर्जा सुरक्षा सम्बन्धी संयुक्त वक्तव्यलाई स्वागत गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले विस्तार भइरहेको आर्थिक साझेदारीलाई उल्लेख गरेर महत्वाकांक्षी सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीए को प्रारम्भिक अन्तिम रूप दिने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। उहाँहरूले अस्ट्रेलिया भारत सीईओ फोरमको नतिजा र दिनको शुरूमा आयोजित आर्थिक व्यापार रोडम्याप कार्यक्रमको छलफलको स्वागत गर्नुभयो। उहाँहरूले दुवै देशका व्यवसायहरूलाई प्राथमिकता क्षेत्रहरूमा नयाँ लगानी अवसरहरू अन्वेषण गर्न प्रोत्साहित गर्नुभयो। उहाँहरूले दुई देशहरूबीच शिक्षा सहयोगको निरन्तर विस्तारलाई पनि प्रकाश पार्नुभयो। भारतमा अस्ट्रेलियाले विश्वविद्यालयहरूको बढ्दो उपस्थिति र भविष्यका लागि तयार कार्यबल निर्माण, नवप्रवर्तनलाई बढावा दिने र जनता जनताबीचको सम्बन्धलाई सुदृढ पार्न शैक्षिक साझेदारीको योगदानप्रति उहाँहरूले सन्तुष्टि व्यक्त गर्नुभयो। नेताहरूले अस्ट्रेलियाली समाजमा महत्वपूर्ण योगदान पुर्याएकोमा र दुई देशहरू बीचको जीवन्त पुलको रूपमा काम गरेकोमा अस्ट्रेलियामा रहेका जीवन्त भारतीय प्रवासीहरूको प्रशंसा गर्नुभयो।

समय यसबेला बिहानीको 8 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही समय दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनु होला आकाशवाणीसँग।

हाम्रो देश भारत जहाँ कैयौं यस्ता आकर्षक ऐतिहासिक स्थलहरू छन् जसले इतिहासकारहरू आगन्तुकहरू खोजकर्ताहरू साथै आध्यात्मिक साधकहरूलाई आकर्षित गर्दछ। ती स्थलहरू मध्ये एक हो भारतको कर्नाटक राज्यमा स्थित विश्व धरोहर स्थल हम्पी। हजुर, आकर्षक ऐतिहासिक स्थल विजयनगरमा स्थित यो प्राचीन सहर आफ्नो भव्य मन्दिर, वास्तुकला, विशाल भग्नावशेष साथै विशाल ग्रनाइट चट्टानहरूको मनमोहक परिदृश्यहरूको निम्ति प्रसिद्ध छ, जसले विजयनगर राज्यको गौरवशाली अतीतको प्रमाण दिने गर्छ। आउनुहोस्, कार्यक्रम रङ बिरङको संसारको आजको अङ्कमा समावेश गराइरहेछु भारतको आकर्षक ऐतिहासिक स्थल हम्पी। कार्यक्रमको प्रतीक्षामा रहनुहुने सबै आदरणीय श्रोताहरूमा म रश्मिको सादर प्रणाम। हम्पी कर्नाटक राज्यको युनेस्को विश्व धरोहर स्थल, बेल्लोरी जिल्लाको तुङ्गभद्र नदीको किनारमा अवस्थित प्राचीन सहर जुन लगभग 29 वर्ग किलोमिटरको विशाल भूभागमा फैलिएको छ। हम्पीलाई विश्वकै सबैभन्दा ठूलो खुल्ला संग्रहालय भन्ने गर्छन् मानिसहरू। एउटा जीवन्त संग्रहालय जसको प्रत्येक कुनामा इतिहासको अनुभव गर्न सकिन्छ। यहाँका संरचनाहरूले उल्लेखनीय शिल्प कौशलको प्रदर्शन गर्दछ अनि विजयनगर कालको कलात्मक प्रतिभालाई दर्शाउँदछ। हम्पी विजयनगर साम्राज्यको भव्य राजधानी हुने गर्थ्यो। 14 16 शताब्दीतिर यो विश्वको सबैभन्दा ठूलो अनि समृद्ध सहरहरूमा एक थियो, जसको तुलना इटलीको रोम सहरसित गरिन्थ्यो। ऐतिहासिक अभिलेखहरूमा मानिसहरूको भिडले भरिभराउ बजारहरू, जहाँ हीरा, मोती, असल रेशम, घोडा अनि बहुमूल्य वस्तुहरूको व्यापार हुने गर्थ्यो। यद्यपि 16 शताब्दीमा यो समृद्ध साम्राज्यको पतन भयो, तर आज बाँचेका ती अवशेषहरूले त्यस युगको भव्यतालाई दर्शाउँछ। हम्पीले आफ्नो असाधारण ऐतिहासिक

अनि सांस्कृतिक महत्वको निम्ति वैश्विक मान्यता प्राप्त गरेको छ। सन् 1986 यसलाई युनेस्को विश्व धरोहर स्थलको रूपमा घोषित गरिएको थियो, जसद्वारा यो भारतको सबैभन्दा महत्वपूर्ण धरोहर स्थलहरूमा एक बनेको छ। यहाँका मन्दिर परिसरहरू, शाही संरचनाहरू, बजारको गल्लीहरू, जल प्रणालीहरूको एउटा असाधारण संग्रह छ, जुन विजयनगर साम्राज्यको स्थापत्यकालको प्रतिभालाई दर्शाउँदछ। जुन ग्रनाइट चट्टानहरूले चारैतिर घेरिएको क्षेत्रहरू अनि बगिरहेको तुङ्गभद्र नदीको विशाल भूभागमा फैलिएको छ। आउनुहोस् अब हम्पी क्षेत्रका केही प्रतिष्ठित स्थलहरूबारे कुरा गरौँ। विट्ठल मन्दिर हम्पीको आकर्षणहरू मध्ये एक हो। 15 शताब्दीमा निर्मित भगवान विष्णुको एक अवतार विट्ठललाई समर्पित यो मन्दिर विजयनगर शैलीको कला अनि उत्कृष्ट वास्तुकलाको उदाहरण हो। हम्पीको प्रमुख आकर्षणहरूमा एक मानिने यो मन्दिरको भव्यता अद्वितीय छ, जुन विशेष रूपले दक्षिण पश्चिम भागमा स्थित 100 स्तम्भ भएको मण्डपमा स्पष्ट रूपले देख्न सकिन्छ। यो वास्तुशिल्पको चमत्कार र भव्यताको वर्णन सायद शब्दहरूमा गर्न सकिँदैन। मन्दिरको पूर्वी अनि उत्तरी द्वार भव्य मूर्तिहरूले सुशोभित छ, जसले यसको समग्र सुन्दरतालाई अझ बढाउँछ। मण्डपभित्र स्थित विशाल स्तम्भ विशेष रूपले उल्लेखनीय छ, जसलाई हातले हल्का थपथपाउँदा मनमोहक संगीतमय ध्वनि उत्पन्न हुँदछ। मन्दिर परिसरमा कैयौं महत्वपूर्ण स्मारक छन्, जसमा प्रसिद्ध ढुङ्गाबाट निर्माण गरिएको रथ सबैभन्दा प्रतिष्ठित स्मारकहरूमा एक हो। यसलाई विजयनगर वास्तुकलाको उत्कृष्ट कृति मानिन्छ। यो रथ भगवान विष्णुको वाहन गरुडलाई समर्पित छ, जसलाई एक औपचारिक मन्दिर रथ समान तयार पारिएको छ। ग्रेनाइट पत्थरद्वारा निर्माण गरिएको यो संरचना ठूला ठूला ढुङ्गाको चक्कामाथि उभिएको छ, जसद्वारा यसले हृदय गरेको रथको अनुभूति गराउँदछ। यो संरचना माथि गरिएको कला हेर्न लायकको छ। रथको अघिल्लो भागमा दुईवटा हातीको मूर्तिहरू छ, मानौ ती हातीहरूले रथलाई अघि तानिरहेको छ। यो स्मारक हम्पीको प्रतीक बनेको छ अनि यसको चित्र भारतको 50 रुपियाँको नोटमा पनि हामी देख्न पाउँछौ। विरूपक्ष मन्दिर। विरूपक्ष मन्दिर हम्पीमा स्थित सबैभन्दा महत्वपूर्ण मन्दिर हो। भगवान शिवप्रति समर्पित यो प्राचीन मन्दिर कैयौं शताब्दीदेखि पूजा अर्चनाको एउटा सक्रिय केन्द्र रहिआएको छ। विरूपक्ष मन्दिर परिसर 3 गोपुरमहरूले घेरिएको छ। यी मध्ये पूर्व दिशामा स्थित मुख्य गोपुरम 9 छ अनि 50 मिटरको प्रभावशाली उचाइमा स्थित छ। 15 शताब्दीमा निर्मित यो पूर्वी गोपुरम विरूपक्ष मन्दिरको मुख्य प्रवेशद्वार हो। यसको कारिगरी त्यस समयको जटिल कलाको प्रमाण हो, जहाँ भिन्न भिन्न देवी देवताहरूको असंख्य सूक्ष्म नक्कासीदार प्रतिमाहरू छन्। यो मन्दिर हम्पी क्षेत्रको ऐतिहासिक अनि सांस्कृतिक समृद्धिको प्रमाण हो। लोटस महल। लोटस महल हम्पीको सबैभन्दा सुन्दर संरचनाहरूमा एक हो। यो शाही परिसरभित्र स्थित छ, जुन विजयनगर शासकहरूको प्रशासनिक अनि आवासीय केन्द्र हुने गर्थ्यो। यो संरचनाको नाम यसको बनावटको कारण राखिएको थियो, जुन फक्रिएको कमलको फूलको आकार झैँ देखिन्छ। लोटस महलको वास्तुकलामा हिन्दू अनि इस्लामी शैलीहरूको मिश्रण झल्किन्छ। यसको घुमाउरो आकारको खिड्कीहरू, सुन्दर बार्दलीहरू अनि यसको बनावटले अन्य स्मारकहरू भन्दा यसलाई छुट्टै बनाउँछ। हम्पीको सबैभन्दा दर्शनीय स्थलहरूमा एक हो हेमकुटा पहाड। विजयनगर कालको सुरुवाती समयको धेरै साना साना प्राचीन मन्दिरहरूले यो पहाडको शोभा बढाउँछ। यो पहाडबाट वरिपरिका भग्नावशेष अनि प्राकृतिक दृश्यहरूको आनन्द लिन सकिन्छ। सूर्योदय अनि सूर्यास्तको समय यो क्षेत्र विशेष रूपले आकर्षक बन्दछ, जब मन्दिरहरू अनि चट्टानहरूमाथि घामको सुनौलो किरण पर्दछ। यसको शान्त वातावरणले ती मानिसहरूलाई आकर्षित गर्दछ, जसले भीडभाडदेखि टाढा शान्तिको क्षण बिताउन चाहन्छन्। उग्र नरसिंह प्रतिमा हम्पीको सबैभन्दा आकर्षक प्रतिमाहरू मध्ये एक हो। यो विशाल प्रतिमाले भगवान विष्णुको नरसिंह अवतारको प्रतिनिधित्व गर्दछ। एउटै ग्रेनाइट चट्टानबाट तयार पारिएको यो प्रतिमा लगभग 6.7 मिटर अग्लो छ। मानिसहरू यसलाई हम्पीको सबैभन्दा ठूलो अखण्ड प्रतिमा मान्ने गर्छन्। नरसिंहको उग्र भाव अनि जटिल नक्कासीले यसलाई विजयनगर कलाको एउटा सशक्त उदाहरण बनाएको छ। हात्तीको अस्तबल। विजयनगर कालको एउटा अर्को प्रभावशाली संरचना हो हात्तीको अस्तबल।

साम्राज्यमा यस विशाल भवनको उपयोग नुसाही हात्तीहरूलाई राख्नुको निम्ति गरिन्थ्यो। यो संरचनामा 11 वटा बृहत कक्षाहरू छन्। यसको वास्तुकलामा हिन्दू अनि इस्लामी शैलीहरूको अनौठो मिश्रण देख्न पाइन्छ। मतङ्ग पहाड हम्पीको सबैभन्दा अग्लो स्थान मानिन्छ यो पहाडलाई। यो पहाड समस्त भूभागको सबैभन्दा मनमोहक दृश्यहरूको निम्ति प्रसिद्ध छ। पहाडमाथि पुग्नलाई चट्टानी मार्ग हुँदै प्राचीन सिँढीहरू भएर चढ्नुपर्छ। बिहानीको समय यो पहाड माथिबाट तुङ्गभद्रा नदीमाथि सूर्योदयको छाया मनमोहक बन्दछ, साथै हम्पीको मनमोहक दृश्य हेर्ने योग्य हुन्छ। समी विकलु गणेश कारिगरहरूले एउटै चट्टानबाट भगवान गणेशको विशाल प्रतिमा तयार पारेका छन्, जसलाई समी विकलु गणेश भनिन्छ। यो प्रतिमा लगभग 2.4 मिटर अग्लो अनि हिमकुटा पहाडको ढलानहरू माथि अवस्थित छ। समी विकलु यो नाम सरसौ अर्थात् तोरीको दानाबाट लिएको हो, किनकि देवताको पेटको आकार सरसौको दाना जस्तै देखिन्छ। अद्वितीय चट्टानी परिदृश्य स्मारक अनि मन्दिरहरू अतिरिक्त हम्पीमा एउटा असाधारण प्राकृतिक परिदृश्य पनि देख्न पाइन्छ। विशाल ग्रेनाइटको चट्टानहरू पूरा क्षेत्रभरि नै फैलिएको छ, जसले एउटा नाटकीय अनि लगभग अवास्तविक दृश्यको निर्माण गर्दछ। लाखौँ वर्षमा प्राकृतिक प्रक्रियाहरूले यी चट्टानी संरचनाहरूलाई आकार दिएको हो। यो संरचनाहरूले मन्दिरहरू पहाडहरू अनि नदीलाई घेरिएको छ, जसद्वारा हम्पीलाई एउटा अनौठो रूप प्रदान गर्छ जुन भारतमा अन्य कतै देख्न पाइँदैन। अब अन्तमा आउँछ हम्पीको बजार। हम्पी बजार हम्पीको सबैभन्दा ऐतिहासिक महत्व भएको क्षेत्रहरूमा एक हो। विजयनगर साम्राज्यको उत्कर्ष कालमा यो बजार एउटा जीवन्त व्यापारिक केन्द्र थियो। विभिन्न क्षेत्रहरूमा व्यापारी त्यहाँ अमूल्य पत्थर, रेशम, मसला अनि घोडा जस्ता मूल्यवान वस्तुहरू बेच्नको निम्ति एकत्रित हुने गर्थ्यो। यो व्यस्त बजारमा हीरा अनि मोतीको ठूलो व्यापार हुन्थ्यो। यद्यपि आज यो बजारको भग्नावशेष मात्र छ, यो बजार सक्रिय छैन, तर यसको अवशेषले प्राचीन सहरमा व्यापारको महत्वलाई दर्शाउने गर्छ। हम्पीको इतिहास शक्तिशाली विजयनगर साम्राज्यको उदयसित जोडिएको थियो। लगभग 3 शताब्दीसम्म हम्पी महान दक्षिण भारतीय साम्राज्यको राजधानी रहेको थियो। साम्राज्यको सबैभन्दा प्रसिद्ध शासक कृष्णदेव रायले आफ्नो शासनकालमा कैयौँ प्रसिद्ध मन्दिरहरू अनि स्मारकहरू निर्माण गराएका थिए, जुन आज पर्यटकीय केन्द्र बनेको छ। विश्वकै सबैभन्दा समृद्ध अनि विशाल सहर मानिने हम्पीको समृद्धि सन् 1565 सालमा तालिकोटाको युद्धपछि अन्त भएको थियो, तर यसको अवशेषहरू मनमोहक संरचनाहरूले त्यस गौरवशाली साम्राज्यको स्मरण गराउँछ। हवस्त श्रोता, अब आजलाई कार्यक्रमबाट मलाई पनि विदा माग्ने समय भइरहेछ। अर्को अङ्कमा अवश्य भेट हुनेछ। आजलाई विदा माग्छु। कार्यक्रम प्रस्तोता लेखनाथ राईको साथमा म रश्मि, नमस्ते। रङ बिरङको संसार यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता, केही क्षण आनन्द लिउँ लोकगीतबाट हिरा वाइभाको स्वरमा।

0: सुनुभयो लोकगीत हीरा वाइबाको स्वरमा।
1: Blurryvision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
0: हवस् त श्रोता, अहिलेलाई भने हामी बिदा माग्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यस बेला बिहानीको 8:45 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। आज शनिबार र शनिबारको यो बिहानी समय हो योजनाको, साथै फिल्म संगीतको प्रस्तुतिको पनि। र आजको हाम्रो योजनाको विषय रहनेछ प्रधानमन्त्री फसल बीमा योजना। आउनु श्रोता, पहिले सुनौ यो फिल्म संगीत, त्यसपछि लिनेछु आजको विषयलाई।

0: शब्द थियो मजरू सुल्तानपुरीको, संगीत आरडी वर्मनको, सुन्नुभयो चलचित्र बडे दिलवालेबाट किशोर कुमारको स्वरमा यो पहिलो फिल्म संगीत।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर्स से सावधान।
3: आरबीआई कहता है
4: जानकार बनिए, सतर्क रहिए।
0: आउनुहोस् अब अगले क्रममा लिउँ आजको हाम्रो जानकारीको विषयलाई। केन्द्र सरकारको विभिन्न कल्याणकारी योजनाहरूमध्ये कृषकहरूको निम्ति तयार पारेको एउटा कल्याणकारी योजना हो प्रधानमन्त्री फसल बीमा योजना। भारतमा कृषि मौसमको अवस्थामाथि अत्याधिक निर्भर रहन्छ, जसले गर्दा कृषकहरू खडेरी, बाढी, असिना, किरा र रोगहरू अनि आगलागीबाट बाली क्षति हुने जोखिममा पर्छन्। यस्तो स्थितिमा वित्तीय सुरक्षा प्रदान गर्नुको निम्ति केन्द्र सरकारले सन् 2016 सालमा प्रधानमन्त्री फसल बीमा योजनाको शुरूआत गरेको हो। कृषकहरूलाई बीमा कभरेज वा वित्तीय सहायता प्रदान गरेर क्षतिग्रस्त बालीको आपूर्तिसँगै कृषकहरूको आयलाई स्थिरता दिनमा सहयोग पुर्याउन रहेको छ यो योजनाको उद्देश्य। त यो योजनाले अधिसूचित क्षेत्रहरूमा रोपाई र बालीको क्षति रोक्नदेखि लिएर फसलपछिको क्षतिसम्मका जोखिमहरूलाई समेट्दछ। यो योजना अन्तर्गत कृषकहरूले बीमा प्रिमियमको सानो भाग मात्र भुक्तान गर्नुपर्छ भने रहल प्रिमियमको भुक्तान सरकारले गर्नेछ, ताकि कुनै पनि प्राकृतिक आपदाहरूमा फसल क्षति भएको खण्डमा कृषकहरूले पूर्ण बीमित राशि प्राप्त गर्न सकोस्। कृषकहरूद्वारा सबै खरिफ फसलको निम्ति केवल 2%, रवि फसलको निम्ति 1.5% अनि बागवानी फसलहरूको निम्ति केवल 5% प्रिमियम भुक्तान गर्नुपर्नेछ। यसमा उत्पादनमा क्षति, फसलपछिको क्षति र

स्थानीयकृत विपत्तिहरू समावेश छन्, जस्तै वन्य पशुको आक्रमणद्वारा हुने फसलको हानि, साथै बाली जलमग्न हुनु। यसले तटीय र बाढी प्रभावित क्षेत्रहरूमा कृषकहरूलाई फाइदा पुर्याउँछ, जसको धान बाली लामो समयसम्म पानी जम्मा हुने वा भारी साथै बेमौसमी वर्षाको कारणले गर्दा बाली जलमग्न बन्दछ। प्रधानमन्त्री फसल बीमा योजनाले फसल रोपाईदेखि लिएर यसको कटाईपछिसम्म हुने क्षतिको निम्ति आर्थिक सहायता प्रदान गर्नेछ। यो योजना कृषकहरूको आर्थिक सुरक्षाको निम्ति महत्वपूर्ण योजना हो। यसले प्राकृतिक विपत्ताबाट हुने बाली क्षतिको जोखिम कम गर्नु, कृषकहरूको आत्मविश्वास बढाउनु र कृषि उत्पादनलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निभाउँछ। यो त थियो प्रधानमन्त्री फसल बीमा योजना सम्बन्धी श्रोताहरूलाई जानकारी।

मुकद्दरका सिकन्दर यस चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो लता मंगेशकरको स्वरमा रहेको यस गीतलाई। शब्द थियो अन्जानको, संगीत कल्याणजी आनन्दजीको।

श्रोताहरूको निम्ति अब यो अघिल्लो अनि अन्तिम फिल्मी कोशेली रहेको छ चलचित्र सागरबाट किशोर कुमारको स्वरमा गीतकार जावेद अख्तर, संगीतकार आटी वर्मन।

0: हवस् त श्रोता, चलचित्र सागरबाट किशोर कुमारको स्वरमा यस गीतसँगै अहिले नभनी पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ 9 बजेको प्रमुख समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। वार्तामा व्यापार, वाणिज्य, रक्षा र अन्य क्षेत्रहरूमा द्विपक्षीय सहयोग बढाउनका लागि एक विस्तृत समीक्षा गरिनुको साथै महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ। गृहमन्त्री अमित शाहले पतन, पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालसित बन्दरगाह सुरक्षा ब्यूरोको स्थापनामा भएको प्रगतिको समीक्षा गर्नुभयो। श्री शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्ण आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। भ्रमण अवधि उहाँले बिहार लोक प्रशासन एवं ग्रामीण विकास संस्थानमा बिहार विधानसभा सदस्यहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। कानून तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले भन्नुभयो, आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई भारतको संस्कृति तथा विरासतको संरक्षण तथा समावेशी विकासको लागि प्रभावी ढंगमा प्रयोग गरिनु आवश्यक छ। केन्द्रीय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज नागपुरमा ब्रिक्स देशका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवाचार, सहयोग र सतत विकासमा केन्द्रित छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरान बीच तनाव बढे पनि वार्ता जारी राख्न सहमति भएको छ, तर पछिल्लो महिना भएको युद्धविराम समाप्त भएको बताउनु भएको छ। भेनेजुएलामा पछिल्लो महिना गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 4,000 भन्दा बढी भएको छ। भेनेजुएलाको संसदका प्रमुख जर्ज रेड्रिगेजका अनुसार अहिलेसम्म 4,118 जनाको मृत्यु भएको छ। इसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समय यसबेला बिहानीको 9:02 अनि 20 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आरमा पनि हामी उपलब्ध छौँ। र आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ विविध कार्यक्रमहरू। यसै क्रममा अब अघिल्लो प्रस्तुति रहनेछ भूपेन्दर अनि मितालीको स्वरमा।

यतिन्जेल सुन्नुभयो भूपेन्द्र अनि मिताली सिंहको स्वरमा केही गजल। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै कोलकाता केन्द्रको बंगला समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।

0: दिनुभएको छ। 80 औं स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता विषयलाई लिएर हिज खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा संघको कार्यालयमा संघका अध्यक्ष मोहन यञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा संघका सचिव निर्मल गुरुङले विगतका वर्षहरूमा संघले भोग्नु परेको आर्थिक समस्याहरूको उल्लेख गर्दै त्यस विषयमा परिस्थितिमा पनि 1960 सालदेखि चल्दै आएको यस परम्परालाई यथावत राख्न सकेको बताए। उनले 80 औं स्वतन्त्रता दिवस आयोजना समितिको बैठकमा उक्त समस्या राखिएको र यसपटक संघले सम्भवत आर्थिक समस्या झेल्नु नपर्ने आश्वासन पाएको बताए। सोही अनुरूप सभाले सर्वसम्मतिमा स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको बताए। यस वर्षदेखि महिला अनि पुरुष वर्गमा विजेताहरूका लागि पुरस्कार राशि वृद्धि गरेको छ। यी दुवै वर्गका विजेताहरूले आकर्षक ट्रफी अनि मेडलका साथै क्रमशः 20,000, 10,000 अनि 5,000 रुपियाँ नगद प्रदान गरिनेछ। यसै गरी चौथो स्थानदेखि 10 औं स्थानमा आउने प्रतियोगीहरूलाई मेडल र प्रमाणपत्र सहित 1,000 प्रदान गरिने भएको छ। यसमा भाग लिने इच्छुक प्रतियोगीहरूले पञ्जीकरण शुल्क 600 रुपियाँ बुझाउनु पर्नेछ। यसरी नै 80 औं स्वतन्त्रता दिवस फुटबलमा भाग लिने इच्छुक क्लब, स्कूल आदिले आगामी 31 जुलाईभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्ने संघका महासचिव निर्मल गुरुङले बताएका छन्। मौसम विभागले बिहार, उत्तर प्रदेश, असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा अघिल्लो 3 दिन मुसलधार वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समय यसबेला बिहानीको 9:30 भइरहेछ। यो हो आकाशवाणीको खरसाङ केन्द्र FM 103.5 MHz। अब प्रस्तुत छ हाम्रो यो अघिल्लो कार्यक्रम।
2: नमस्कार सम आदर श्रोता, अब प्रस्तुत छ रेडियो रङ्गमञ्च अन्तर्गत नाटक प्रतिघात। नाटककार देविका छेत्री, प्रस्तुता योजना मोहरा, प्रस्तुतिकरण सहयोगी विनिता लामा। त सुनौ नाटक प्रतिघात। यस नाटकको उद्देश्य केवल श्रोतावर्गको मनोरञ्जनको लागि मात्र नभएर हाम्रो समाजभित्र भइरहेको अदृश्य समस्याहरूको प्रसङ्गमा उठेका न्यायको आवाज हो, जसको न त उल्लेख गर्न सकिन्छ न त प्रचार गर्न सकिन्छ। आज समाजमा भएका विभिन्न घटित घटनाहरूको प्रसङ्गमा प्रचार प्रसार गरिन्छ, तर यस प्रतिघात नाटकले अदृश्य समस्याले चेप्टिएका एक नारीको जीवन कथालाई उदाङ्गो पारेको छ। नाटकमा कथा काल्पनिक भए तापनि यस्ता समस्याहरूसित मेल खाएका धेरै तथ्यहरू आज हाम्रो समाजभित्र अदृश्य रूपमा देखा परिरहेका छन्। यस्ता अदृश्य समस्याहरूको कारण आत्मविश्वास गुमाएर मानिसले गलत कदम उठाउने गर्छन्, जसको फलस्वरूप समाजमा एक जटिल समस्या उत्पन्न हुने गर्दछ। यस्तै अदृश्य समस्याहरूको चपेटमा परेकी एक नारीको जीवनीलाई यस नाटकले प्रकाशमा ल्याएका छन् भन्नमा द्विमत नहोला।
3: आमा, आमा, खाना पाक्यो? छिटो दिनुहोस् न, स्कुल जान ढिलो भयो।
4: स्कुल? अनि आज शनिबार स्कुल छुट्टी होइन र?
3: होइन कि, आज हामीलाई वार्षिक समारोह अभ्यासको लागि बोलाउनु भएको छ सर गुरुमाहरूले।
4: ए, अब खै फिक्का चिया बनाइदिन्छु, त्यही चिया र चिउरा खाएर जान त ल।
3: हुन्छ आमा।
4: अरे खान हौ, खा त नानी, खा यही खा। आज घरमा अरू केही छैन र, त मैले के दिनु तलाई भन् त? त्यही चिउरा पनि हिजो काम गर्ने ठाउँबाट दिएको, भरै मालिकलाई पैसा मागेर अन्डा ब्रेड ल्याइदिउला नि ल। अहिले चाहिँ यही खा त छोरा, यही खाएर जा ल।
3: हुन्छ आमा।
2: अभिषेकले आनाकानी गर्दै चिया र चिउरा खाएर स्कुल जान्छ। जमुना पनि हतार हतार गर्दै दरवाजामा ताला चाबी लगाएर काममा जान्छ।
4: ए, आज किन ढिलो जमुना? क्षमा पाउ मेम साहब, आज यतिकै अलिक ढिलो भइहालेछ। जमुना, बेङ्गलोरबाट आज मेरो पाहुनाहरू आउँदैछ, घरहरू सबै सफा गरिदेऊ है राम्रोसँग। सबै कोठाहरू सफा गर्नुपर्छ, पाहुनाहरूको कोठा राम्रोसँग सफा गरेर चिटिक्कै पारिदेऊ है ल। ए हुन्छ मेम साहब, पहिला भाँडाहरू धोएर किचन सफा गरेर कोठाहरू सफा गरिदिन्छु नि ल। ल ल, मैले यहाँ सामानको लिस्ट पनि तयारी पारेको छु, यो सामानहरू पनि लिएर आउनुपर्छ तिमीले ल। हुन्छ मेम साहब।
2: जमुनाले एकैछन पनि काम नबिसाइकन काम गर्दा गर्दै साँझको 5 बज्छ, 9 बजे बिहानदेखि।

0: मिम साहब, मलाई अलिकति पैसा चाहिएको थियो।
1: पैसा? अस्ति भर्खर पनि नानीको स्कुलको लागि अति नै आवश्यक परेको छ भनेर 500 रुपियाँ लगेको तिमीले। खै तिमीलाई पनि कति चाहिएको पैसा? अब हेर जमुना, 1500 तिम्रो तलब छ, अलिअलि गर्दै 1000 त लगिसक्यौ। अब 500 मात्र बाँकी छ, त्यही पनि महिना मर्नु अझै 16-17 दिन बाँकी छ। अब कति दिनु पैसा तिमीलाई भन त?
0: होइन, 200-300 जति दिए पुग्छ मेम साहेब।
1: लौ यो 200 लैजाऊ, अहिले रहल 300 महिना मरेर मात्रै पाउँछौ। यो सब्जी केलाई दिइराखेर जाऊ, अनि त्यहाँ बेसिनमा अलिकति भाँडा छ, अघि नानीहरूले क्या त खाजा खाएको, त्यो पनि धुइदिइराखेर जाऊ है। ल
0: हुन्छ मेम साहेब।
2: लाचार अनि मजबुर जमुना थकित शरीर अनि भारी मन लिएर घर आउँछे। अभिषेक अथवा जमुनाको छोरा पाचक श्रेणीमा पर्दछ। मालिकले दिएको 200 रुपियाँले अभिषेकको लागि अन्डा, ब्रेड आदि दुध लिएर आएकी छिन्। अभिषेकले विद्यालयको गृह कार्य गर्दैछन्। जमुनाले हतार हतार छोराको लागि अन्डा भात पकाइदिन्छ।
0: ए नौ

0: ए अभिषेक, खाना खानुभयो त बाबु? दिउँसो पनि खाना नखाएको। उठ्न नानी, खाना खाएर सुत्न बरु ल। हेर, आज मालिकको घरमा पाहुना आउने भएकोले धेरै काम थियो र पो त, मलाई पनि आउनु ढिलो भयो। उठ त नानी, उठ, खाना खाएर बरु ढुक्कैसँग सुत। उठ उठ उठ उठ उठ, दिउँसो पनि केही नखाएको। उठ छोरा, उठ।
1: हुन्छ,
0: उठिहाल उठिहाल उठिहाल।
2: जमुनाले अभिषेकलाई खाना दिन्छ, खाना मुखमा हाल्दै घाँस निल्दै भन्छ जमुनालाई,
1: आमा, हाम्रो सरहरूले भन्नुभएको प्रोग्रामको लागि एउटा बेग्लै ड्रेस बनाउनु पर्छ अरे।
0: ए, फेरि कस्तो ड्रेस? यो कार्यक्रममा पनि भाग्नले पनि हुन्थ्यो होला नि हौ नानी।
1: ए आमा बहिनी, साथीहरू सबैले कार्यक्रममा भाग लिन्छन्, म चाहिँ नलिनु त? होस्, म त भाग लिन्छु आमा, ड्रेस बनाइदिनुहोस् है आमा।
0: ल ल ल, किनिदिउँला, अहिले त दुई चार दिन समय छ नि।
2: त्यो नाबालक अभिषेकलाई के थाहा उसको आमाको मजबुरी रात निकै गहिरिसकेको छ। जमुनालाई भोलिको चिन्ताले सताइरहेको छ। रात फर्लङ्गे काटिन्छ, भाले बाँस्छ बिहानीको प्रथम प्रहर। जमुना उठेर धारा जान्छ, पानी बोकेर ल्याउँछ, अनि घरको साफसफाई गरी पूजा गर्छिन्, अभिषेकको लागि खाना बनाइ राख्छिन् र काममा जाने तर्क गर्दै।
0: अभिषेक, ए खाना बनाइरहेको छु, खानु है ल नानी। सुन त, टाढो टाढो खेल्नु नजानु नि, घरमै पढेर बस्नु, एकछिन खेलेर आएर पढ्नु बसिहाल्नु है। म आज अलिक ढिलो आउँछु होला, मालिकको घरमा पाहुना आइसक्यो होला, ढिलो भइसक्यो, म गएँ ल।
1: आमा, म एकछिन सुमनसँग तल मैदानमा गोली खेल्नु जान्छु है, खाजा खाएर।
0: ल ल ल, एकछिन खेलेर आइहाल्नु है ल, अन्त पढ्नु बस्नु।
1: हुन्छ आमा।
2: जमुना काममा जान्छन्, दैलोको बेल बजाउँछ, दैलो खुलिन्छ। बेसनभरि जुठो भाँडाको रास लथालिङ्गै भान्साकोठा देखेर एकछिन आतिन्छन् जमुना। तर के गर्ने, उसले गर्नै पर्ने काम। हात बढाउँछिन्, भाँडा माछिन्, सबै साफसफाई गर्छिन्, झाडु पोछा लगाउँछिन् र पाहुनाहरूको कोठा सफा गर्न थाल्छिन्। जमुनाको काम देखेर बेङ्गलोरबाट आएको लेडी पाहुनाले उसलाई बोलाउँछिन् अनि भन्छिन्,
3: बेङ्गलोरमा त यस्तो राम्रो काम गर्ने त हामीले पाउँदैनौ बहिनी, तिमी त साह्रै राम्रो काम गर्दो रहेछौ अनि छिट्टो पनि काम गर्दो रहेछौ। तिमीलाई हाम्रो दिदीले कति तलब दिनुहुन्छ?
0: हजुर, 1500।
3: ए, मात्रै 1500? ठिक, अहिले म दिदीसँग कुरा गर्छु। तिम्रो घरमा को को छ अनि तिम्रो घर कहाँ हो?
0: मेरो यही माने डाँडा, अनि घरमा म र मेरो छोरा अभिषेक।
3: छोरा पनि छ तिम्रो? तिम्रो श्रीमान?
0: श्रीमान त हुनुहुन्न, छोरा 5 क्लास पढ्छ।
3: ए हो, तिमी कति पढेकी छौ?
0: त्यस्तो त पढेकी छुइनँ, आमा जीवित हुँदा त पढ्दै थिएँ, तर आमा क्यान्सर रोगले बितेपछि मेरो पढाइ पनि छुट्यो। बाबा प्यारालाइज हुनुभयो, एउटी दिदी थिए बिहे गरेर गएपछि लापत्तै हुनुभयो। बाबाको स्याहार सुसार पालन पोषण सबै मैले नै गर्न परेकोले पढाइ छोडेर काम गर्न थालेँ।
3: अनि तिम्रो श्रीमान चाहिँ कहाँ छ नि?
0: कथा छ नि हजुर, एउटा अदृश्य व्यथा छ, न त कसैलाई देखाउन सक्छु न त भन्न नै सक्छु।
3: बस एकछिन, कस्तो माया लाग्यो तिमीलाई देखेँ।

0: अहिले मिम साहेबले बसेको देखे भने त कराउनुहुन्छ नि।
1: पर्ख ल, लौ लौ यो खानेकुराहरू छ, यहाँ तिम्रो नानीलाई लगिदिनु, अनि यो सलवार सुट तिमी आफै लगाउ ल, अनि लौ यो पैसा राख, तिमीलाई काम लाग्छ।
0: हजुर, मलाई यो सब किन हो र हजुर?
1: अप्ठ्यारो नमानि ल्याउ न, मलाई त नपुग्दो के छ र? मेरो त श्रीमान पनि ठुलो पोस्टमा छ, घर गाडी बङ्गला, अनि मेरो माइता पनि धनी हुने खाने नै छ। तिमी जस्तो गरिब दुखीलाई मैले हेरेँ भने तिम्रो आशीर्वाद लाग्छ मलाई।
0: साँच्चै संसारमा हजुर जस्तो मान्छे पनि पाइन्छ?
1: अरे अरे, रुनु पो थाल्यौ त तिमी त, किन रोइकी? काम सक्यो होइन, जाऊ जाऊ, अब घर जाऊ।
0: घर जानुलाई त म्याडमलाई सोध्नुपर्छ। म्याडम, काम सबै सिद्धियो, म घर जाँदा हुन्छ?
2: अनि त्यो पोकाहरू चाहिँ के हो, कहाँ लगेको?
0: सानो म्याडमले दिनुभएको।
2: ए, सामान त धेरै पाएछौ त, ल जाऊ, अनि भोलि अलिक छिटै आउनु ल। सानो म्याडमहरू बाहिर घुम्न जानुहुन्छ, यहाँ काम थुप्रै हुन्छ, त्यसैले छिटो आउनु है भोलि बिहान। हुन्छ
0: म्याडम? हुन्छ हुन्छ। ए, सानो म्याडमले त 500 दिनुभएको रहेछ, यही पैसाले अभिषेकको लागि ड्रेस बनाइदिन्छु, नानी पनि खुसी हुने भयो। सानो म्याडमलाई आशीर्वादै लागोस् है, भगवान्ले धेरै आशिष दिउन् उनलाई। कति दयालु रहेछ हौ सानो म्याडम, दिदी बहिनीमा पनि कति अन्तर हुँदो रहेछ। अभिषेक छैन त अन, अन कहाँ गयो? यो घरमा पनि छैन रहेछ। आमामामा, हेर त, लुगा फाटाहरू पनि लथालिङ्गै पारेर, खाएको भाँडाहरू पनि टेबलमै राखेर कहाँ गएछ यो केटा? अभिषेक?
3: गणेश अभिषेकको साथी स्यासा र फ्यापा गर्दै दौडिँदै आउँछ।
4: आन्टी, आन्टी, जमन आन्टी!
2: अन के भयो, किन आँटी नै बोलाएको हौ अभिषेक? खै
4: आन्टी, गोली खेल्दाखेरि नि अभिषेक लडेर उसको खुट्टा घोडामा धेरै लागेको छ, अनि तलको दादाहरूले नि बोकेर हस्पिटल लानुभएको छ। हिँड्नुहोस् न आन्टी, छिटो हिँड्नुहोस् न।
2: भगवान्, मैले यसलाई त घरमै पढेर बस भनेकै हो नि, एकछिन मात्रै खेल्नु जा है, फेरि घरमा आएर पढिहाल भनेको, यस्तै हुनुलाई रहेछ। कसरी लडिस हौ, कहाँ लाग्यो भन् त? तँलाई मैले घरमै पढेर बस भनेको होइन?
5: आया आमा, साह्रो दुख्यो। आया,
6: तपाईँको छोरो हो?
0: हजुर।
6: घोडाको जोइन नै फुस्केछ।
0: ला, डाक्टर बाबु, यसको उपचार त हुन्छ होला नि होइन?
6: हुनु त हुन्छ, तर उसलाई सरकै ठुलो अस्पताल लानुपर्छ त्यो घोडाको हड्डी जोइन गर्नलाई।
0: अन्त यही अस्पतालमा हुनु सक्दैन अपरेसन?
6: हुनु त हुन्छ, तर सहरबाट डाक्टर अपरेसन गर्ने सर्जन बोलाउनु पो पर्छ। पर्खनुहोस् है एकछिन, फोन गरेर सोधिदिन्छु ल म।
0: हुन्छ हुन्छ।
6: उहाँ आउनु सक्दैन अरे, नानीलाई उता अस्पतालमा लिएर जानु भन्दैछ डाक्टरले, उतै लगेको राम्रो। तपाईँले नानीलाई उतै लानुहोस्, म अहिलेको लागि केही दबाईहरू दिन्छु, लिएर जानुहोस्, अनि खुट्टामा यो बाँधिदिएको छु, घर लिएर जानुहोस् अहिले।
3: जमुनाले दराजभित्रबाट तिलहरी निकाल्छ, जुन उसलाई सिन्दुर पोते गर्दा उसको श्रीमान नगेन्द्रले लगाइदिएको थियो। उसले आज 9 वर्षसम्म जोगाएर राखेकी थिइन्, त्यही एउटा सम्झना अनि चिन्हको रूपमा थियो चार आनीको त्यो तिलहरी।
0: यही एउटा चिन्ह स्वरूप उसले छोडिराखेको यो तिलहरी यसैलाई बेचेर छोराको उपचार गर्नु पर्यो, यसलाई भोलि नै लैजानु पर्ने भयो सहरको अस्पताल। तर एकपल्ट मालिक र मालिकनीलाई पनि त भन्नै पर्छ मैले, उहाँहरूले पनि केही सहयोग पुर्याउलान् कि, किनकि मैले त्यहाँ काम गरेको पनि त 8 वर्ष भइसक्यो, केही मद्दत त गर्ला नि। भोलि बिहानै गएर एकपल्ट मालिकहरूसँग कुरा गर्नु पर्यो।

0: ए आइपुग्यौ तिमी, छिट्टै आएछौ।
1: म्याडम, हिजो मेरो नानी लडेर खुट्टा भाँचिएछ। हेर्नुहोस् न, डाक्टरले सहरकै अस्पताल लानु भनेको छ।

0: यसैले छुट्टी माग्न आएकी। अनि हुन्छ भने मलाई अलिकति पैसाको इन्तजाम पनि गरिदिनुहुन्छ कि?
1: ए, अहिले त छुट्टी दिन सक्दिन, यहाँ काम थुप्रै भएको बेलामा झन् पैसाको त कुरै नगर। अहिले तिमी काम गर्न सक्दैनौ भने हामी अर्कै काम गर्ने राख्छौ।
0: तर म्याडम,
1: तर सर म केही जान्दिन, काम गर्छौ भने भित्र जाऊ नत्र जाऊ।
2: दिदी के भयो, कसले कराउनु भएको?
1: आज यत्रो घरमा काम भएको बेला छुट्टी पो माग्दैछ जमुनाले, हेर न।
2: के भयो जमुना, तिमीलाई छुट्टी किन चाहियो?
0: म्याडम हेर्नुहोस् न, हिजो मेरो नानी लडेर खुट्टा भाँचिएको छ, यहाँको डाक्टरले सहरकै अस्पताल लैजानु भनेको छ, त्यसैले छुट्टी मागेको।
2: अहो हो र, ए त्यसो भए त दिदी, जमुनाको बिचरा कोही छैन रहेछ, एउटै छोरा रहेछ, उसको यस्तो अवस्था छ, आज हामीले मद्दत नगरी कसले गर्छ उसलाई? छुट्टी दिनुहोस् दिदी उसलाई।
1: अनि यहाँ घरको काम चाहिँ? उसलाई त यहाँ काम गर्न राखेको, उसले त काम गर्नै पर्यो, हामी तलब दिएर नै राखेको छौँ नि।
2: काम त गरिरहेकै थियो नि उसले, तर उसको अवस्था र मजबुरी पनि त बुझिदिनु पर्छ नि दिदी। दिदी तपाईँ पनि त एउटा नारी हो, आज जमुनाको जग्गा तपाईँ भइदिएको भए जमुनाको ठाउँमा एकपल्ट आफूलाई राखेर सोच्नुहोस् त।
1: ए बहिनी, तिमी पनि कस्तो कुरा गरे कि, ठक्ने केही न केही बहाना बनाएकै हुन्छ। ऊ काममा आएन भने पैसा पनि त काटिदिन्छु, कति दिन काममा आउँदैन त्यति दिनै पैसा काटिदिन्छु।
2: दिदी यति साह्रो कठोर नबन्नुहोस् न, आज भगवान्ले तपाईँलाई सर्वस्व दिएका छन्, यत्रो घर बिल्डिङ गाडी ठुलो पोस्टमा काम गर्ने श्रीमान, सबै कुरोमा तपाईँलाई सम्पन्न भए पनि तपाईँको मन चाहिँ साह्रै गरिब रहेछ दिदी। जमुनाको अवस्था हेर्नुहोस् त, बिचारी एक्ली बेसारा छिन्, घरमा जति नै काम दिए पनि बिचारीले नाई नस्ती गरेको छैन, इमान्दारीले काम गरिरहेको छन् होइन र? अहिले उसलाई कसैको मद्दतको आवश्यकता छ, हामी मिलेर उसलाई मद्दत गरौँ न। घरको कामको लागि सुर्ता नगर्नुहोस्, म पनि गरिदिइहाल्छु नि।
1: खोइ अब के गर्ने, अनि कति दिनको छुट्टी चाहिएको तिमीलाई?
0: मलाई एक हप्ता त लाग्छ होला म्याडम।
1: ठिकै छ, एक हप्तासम्म त पर्खिरहन्छु, तर पैसा चाहिँ दिन सक्दिनँ है।
2: जमुना पर्ख है एकछिन, दिदी केही त गरौँ न उसको मद्दतको लागि, हाम्रो गाडी छ, हाम्रै गाडीमा उसलाई सहर जाने बन्दोबस्त मिलाइदिउँ न हामी।
1: ए तिमी पनि कस्तो कुरा गर्छौ हौ, गाडी दिएर पठाएर भेनाज्यू चाहिँ ड्युटी कसरी जानुहुन्छ?
2: त्यसो भए केही खर्च त देऊ न उसलाई बिचरी।
1: मेरोबाट त उसले हिजो पनि लगेको पैसा म त दिन सक्दिनँ, तिमी दिन्छौ भने मलाई भन्नु केही छैन।
2: जमुना लौ यो 3,000 छ, तिमीलाई धेरै काम आउँछ, लिएर जाऊ, जाऊ तिमी अब नानीको उपचार गर।
0: हुन्छ म्याडम, धन्यवाद हजुरलाई, भगवान्ले हजुरलाई सधैँ सुखी राखुन्।
3: जमुनाले अभिषेकलाई सहरको अस्पताल लान्छे अनि भर्ना गराउँछे। पैसाले नपुगेपछि आखिरमा जमुनाले त्यही एउटै भएको सम्पत्ति उसको 4 आनी भरको तिलहरी पनि बेचिदिन्छे। अभिषेकको खुट्टाको अपरेशन हुन्छ, अपरेशन भएको बल्ल 21 दिनपछि मात्र डाक्टरले अभिषेकलाई अस्पतालबाट डिस्चार्ज गरिदिन्छ। जमुनाले नानीलाई घर लिएर आउँछ।
4: आमा, सबै डाक्टरहरू नर्सहरूले सोध्दै थिए मलाई तिम्रो बाबा छैन भनेर। आजसम्म तपाईँले मलाई मेरो बाबाको बारेमा केही बताउनु भएको छैन। आमा, मेरो बाबा कहाँ हुनुहुन्छ?
5: चुप लागेर खाना खा, दबाई खानुपर्छ, स्कुलको पढाइ पनि कति छुटिसक्यो, भोलिदेखि यो गणेश र सुमनलाई सोध्नु, स्कुलमा सर र गुरुआमाहरूले पढाएको विषयहरू पनि स्कुल जान नसके पनि घरमै बसेर पढ्नुपर्छ, बुझिस्?
4: भन्नुहोस् न आमा, मेरो बाबा कहाँ हुनुहुन्छ?
5: तेरो बाबा इटहरीमा छ।
4: अनि हामी भएकोमा किन नआउनु भएको बाबा?
5: उसको दुनियाँ अलग छ छोरा, हामीसँग बस्नु उसलाई सुहाउँदैन। तेरो बाबा केही व्यापारको लागि काठमाडौँ गएको थियो, तर उनी फर्केर आएनन्। मैले खोज तलास गरेँ, त मेरो पेटमा थिइस्, तर तेरो बाबाको केही पत्तो लागेन। त जन्मेको खबर सुनेपछि त आउँछन् होला भनेर धेरै बाटो हेरेँ, तर उहाँ हुनु भएन। तेरो बाबा र मैले आफ्नो खुसीले विवाह गरेको भनेर मलाई मेरो दाजुहरू तेरो मामाहरूले घरमा आउन दिएका थिएनन्। अनि यता सासू ससुरा

0: बाबाको आमा बाबाले स्वीकारेका थिएन। पछि तेरो हजुरबा बितेपछि तेरो बाबा आएका थिए घोरा बस्न। तेरो तिनजना फुपूहरू छ र बाबा एउटै छोरा। तेरो सबै फुपूहरू पनि बिहेबारी भएर गइसके।
1: बाबा आएको थिए अनि तपाईँले भेट्नुभयो त बाबालाई?
0: तेरो बाबा मात्र एक्लै आएका थिएन नानी। एउटी धनी निकै मोडर्न ठाट बाट पहिरनमा तेरो बाउ अर्कै श्रीमतीसँग आएका थिए। त्यहाँ तेरो बाबाको घरमा त जान सकिनँ। मैले यहीँ घरमा नै जुठो बारे। मैले तेरो बाबालाई भेट्ने धेरै कोसिस गरेँ तर भेट्न सकिनँ। तेरो हजुरबाको काज क्रिया सके पश्चात उनीहरू फर्केर गइहालेछन्। पछि मैले सोधखोज गर्दा अरूकै मुखबाट सुने धनी घरानाको रहेछ तेरो बाबाको त्यो मोडर्न श्रीमती। इटाहारीमा दुईवटा ठुला ठुला होटल, गाडी अनि ठुला बिल्डिङ छन् अरे। मलाई अरूले भनेको सुने कि
1: म छोरा छु भनेर थाहा छैन र बाबालाई?
0: ओ धनी श्रीमती भेटेपछि तेरो बाबाले तँलाई र मलाई त्यागिदिएको हो छोरा। त्यसैले त पढेर ठुलो मान्छे बन्नुपर्छ भन्नेको कारण चाहिँ यही हो। म बारम्बार भन्ने गर्छु नि, त पढेर ठुलो मान्छे बन्नुपर्छ। शिक्षा नै ठुलो हतियार हो। भविष्यमा गएर तैँले आफ्नो अधिकारको लागि लड्नुपर्छ छोरा। तैँले धेरै पढ्नुपर्छ नानी। ल लु अब यो दबाई खा, भोलि फेरि चाँडै उठेर पढ्नुपर्छ है। अनि बिस्तारै बिस्तारै स्कुल पनि जानुपर्छ ल। अब सुत, धेरै पढाइ छुटिसक्यो तेरो।
1: मलाई कहिले जाति हुने र स्कुल जाऊ भन्ने लागेको छ।
0: अब दुई चार दिनपछि यही वैशाखी टेक्दै भए पनि पढ्नु जानै पर्छ नानी तैँले। जीवनमा शिक्षाभन्दा ठुलो अरू केही साधन छैन जसले तेरो भविष्य उज्जवल बनाउन सक्छ। आजको दुःखका दिनहरूलाई सम्झेर तैँले धेरै पढ्न पर्छ। म मेरो सब थोक दाउमा राखेर रा। यो घरबार बेचेर भए पनि तँलाई ठुलो मान्छे बनाउने छु छोरा।
2: भोलिपल्ट बिहान भुइँमा उजालो नखस्दै जमुना उठेर घरको कामधन्दा गर्छिन्। अभिषेकलाई दिसा पिसाब गर्न लैजान्छन्, पूजापाठ आदि गर्छिन् र अभिषेकलाई चिया खाजा खुवाएर दबाई आदि खुवाएर काम गर्न मालिकको घर जान्छन्। तर मालिकले त्यहाँ अर्कै मान्छे राखिसकेका हुन्छन्। जमुना निराश भएर घर फर्कन्छे। उसले अन्ततिरै काम खोज्छे। गाउँदेखि केही टाढा उसले एउटा होटलमा काम पाउँछे। त्यहाँ काम गर्न थाल्छ। त्यस होटलको मालिक को हो उसलाई थाहा हुँदैन। अभिषेक पनि विद्यालय जान थाल्छ। ऊ बिस्तारै बिस्तारै वैशाखी नटेकी हिँड्न थाल्छ। दिन बित्छ, हप्ता बित्छ, महिना बित्छ, वर्ष बित्छ। अभिषेकले अब्बल संख्यामा कक्षाहरू उत्तीर्ण गर्दै आज दशौं श्रेणीको परीक्षा दिन सफल बनेको छ। आज विद्यालयमा दशौं कक्षा पास गरेर विद्यालय छोड्ने विद्यार्थीहरूको लागि विदाई समारोह विद्यालयमा राखिएका छन्। सबै अभिभावकहरूलाई विद्यालयमा आमन्त्रित गरिएका छन्। आज जमुना पनि निकै चिटिक्क भएर उज्यालो हँसिलो मुहार लिएर समारोहमा उपस्थित भएकी छिन्। विद्यालयका अध्यापकले माइकमा अनाउन्समेन्ट गर्छ।
3: हाम्रो यस विद्यालयका होनहार छात्र अभिषेक थापा आज जिल्ला टपर भएर यस विद्यालयको नाम उच्च गराएका छन्। यसर्थ कुमार अभिषेक थापालाई मञ्चमा आमन्त्रित गर्दछौँ। साथै विद्यालयको पक्षबाट उसलाई नगद पुरस्कार रुपियाँ 10,000 प्रदान गर्दछौँ। यो रकम त्यसको लागि हो कि उसले शिक्षालाई अघि बढाउँदै लैजाओस् भन्ने हेतुले उसलाई यो नगद पुरस्कार प्रदान गरेको हो। अनि अर्को कुरा, यसपालि नयाँ सरकार गठन भए बापत यस्ता उच्च अङ्क हासिल गरी जिल्ला टपर विद्यार्थीहरूको लागि सरकारले कलेज पढ्नको निम्ति स्कलरसिप प्रदान गराएका छन्। अब अभिषेक थापाले निशुल्क कलेज पढ्न पाउनेछ र डिग्री हासिल गर्न सफल बन्नेछ। यही शुभकामना दिँदै अभिषेकलाई हामी खदामालाले सम्मान गर्दछौँ।
2: जमुनाले अभिषेकलाई कलेज पढ्न सहर पठाउँछ। ऊ त्यही होटलमै काम गरिरहेको हुन्छ। अभिषेक पढाइमा निकै अब्बल देखेर कलेजका प्राध्यापकहरू पनि प्रभावित भएका छन्। हिजो आज साइन्स, म्याथ, फिजिक्स सबै सब्जेक्टहरूमा अब्बल छन् अभिषेक। यसरी कलेजको पढाइ पुरा गरेर डिग्री हासिल गरेपछि एकजना अति नै प्रिय प्राध्यापक उसको साथी जस्तै भइसकेको हुन्छ। प्राध्यापकले उसलाई धेरै मद्दत गरेर आइपिएसको परीक्षा दिनु भनी उत्साह दिन्छ।

0: एक दिन जमुना होटलमा काम गरिरहेको बेला काउन्टरमा फोनको घण्टी बज्छ।
1: जमुना दिदी, तपाईँको फोन आएको छ।
2: मेरो फोन? ए, अभिषेकको पो होला त हौ।
1: हजुर हजुर, आएको छ, छिटो आउनुहोस् न।
2: हेलो
3: हेलो, आमा, म अभिषेक। तपाईँ कस्तो हुनुहुन्छ? ठिकै छ तपाईँ?
2: अँ नानी, म ठिकै छु। तँ कस्तो छस्? ठिकै छस् नानी? अनि यसपालि छुट्टीमा तँ किन घर नआएको?
3: होइन आमा, हाम्रो कलेजको एकजना सरले मलाई धेरै माया गर्नुहुन्छ। उहाँले मलाई आइपिएस परीक्षाको लागि तयारी गराउनु हुँदैछ। आमा, अब म केही परीक्षा सकेर आउँछु नि। परीक्षाको तयारी गर्दैछु, आउँछु, एकपल्ट घर आउँछु।
2: ल ल ल नानी, राम्रोसँग पढाइ गर्नु। म त तँलाई भेट्न र खर्च पुर्याउनुको लागि भोलि पर्सितिर सहर जानु पर्यो भनेर यहाँ काममा छुट्टी मिलाउँदै थिएँ। अब तँनै घरमा आउने रहेछस्, ठिकै भयो, मैले जानु परेन नि सहर।
3: हुन्छ आमा, नभए यो हप्ताभित्रमै घर आउनेछु। आफ्नो ख्याल राख्नु है आमा।
2: ल ल नानी, ल, मेरो चिन्ता नलिन तैँले। आइपिएस परीक्षाको लागि तयारी गर। मैले तेरो भविष्यको लागि पाई पाई जम्मा गरेर राखेको छु नि नानी। त ठुलो अफिसर बनिस् भने मेरो सपना पुरा हुन्छ, अनि हाम्रो दुःखको दिन जानेछ। गरिबीको कारणले कति अपमान सहेकी छ तेरी आमाले। ठुलो मान्छे बनेर तैँले मेरो मान सम्मान बढाइदिए है नानी, यही मेरो इच्छा छ।
3: हुन्छ आमा, हुन्छ, म आइपिएस भएपछि तपाईँलाई यति धेरै सुख दिनेछु। आमा, तपाईँले अरूको घरमा होटेलमा काम गर्नु पर्दैन आमा। धेरै सुख दिनेछु तपाईँलाई, धेरै सुख दिनेछु। तपाईँले भोगेको दुःखहरू सबै सुखमा बदलिनेछ आमा, नसुर्ताउनुहोस्। अब केही महिना बाँकी छ, हाम्रो आङमा न्यानो घाम लाग्नेछ, अब नजिकै छ आमा।
2: ल ल नानी, राखेँ है फोन। ल, अहिले हप्ताभित्र आउँछस् होइन? यही नम्बरमा फोन गर है आउन अगाडि, म छुट्टी लिएर घरमा बस्छु नि।
3: हुन्छ आमा, हुन्छ, ल आमा, बाई, आफ्नो ख्याल राख्नुहोस् है आमा।
2: ल ल ल।
0: तिन चार दिनपछि फेरि अभिषेकको फोन आउँछ।
3: आमा, म भोलि आउँदैछु घर, तपाईँ घरमै बस्नु है ल।
2: ल ल नानी, ल, म घरमै हुन्छु नि।
3: हुन्छ हुन्छ।
0: भोलिपल्ट बिहान सखारे उठेर अभिषेकको कोठाहरू मिलाउँछ जमुनाले, अनि अभिषेकलाई मनपर्ने खाजाहरू पकाउँछ। जमुनाको आँखा घरिघरि घरमुनिको बाटोमा पुगिरहेको हुन्छ। अभिषेक आइपुगे कि भनेर केही क्षणमै मानिसहरूको जमात अनि दुई चारजना पुलिसहरू जमुनाकै घरतर्फ आएर उभिन्छ।
4: यो आधार कार्ड र भोटर आइडी कसको हो?
2: हजुर, यो त मेरो छोरा अभिषेकको हो, सहरमा पढ्दैछ। यसपालि उसले आइपिएसको परीक्षा दिनलाई तयार गर्दैछ। यो अन्त तपाईँकोमा कसरी आयो उसको आइडीहरू? अभिषेक पनि आजै आउँदैछ घर। उसले हिजो मलाई फोन गरेको, आमा घरमै बस्नुहोस् है, म आउँदैछु भनेर फोन गरेको थियो।
4: हेर्नुहोस् त, हेर्नुहोस् त, तपाईँ हामीसँग
2: किन सर? मेरो छोरा अभिषेकबाट केही भुल भयो कि? ऊ त आउँदैछ होला, म पनि उसकै बाटो हेर्दैछु। भगि आइपुग्नु पर्ने, किन ढिलो गर्यो भनेर सोच्दैछु।
4: तपाईँ एकपल्ट हामीसँग हिँड्नुहोस् त, त्यही नजिकैको अस्पतालमा।
2: अस्पतालमा?
4: यहाँ राम्ररी हेर्नुहोस् त, कतै यही त होइन तपाईँको छोरा अभिषेक? के तपाईँले आफ्नो छोराले चिन्नुभयो?
2: अरे, यो यो त मेरै छोरा अभिषेक हो नि सर। अभिषेक, अरे के भयो नि अभिषेक? के भयो सर? यो के भयो अभिषेक? अभिषेक, मेरो झोलालाई के भयो नि सर? के भयो अभिषेक? तँ त घर आउँदै थिइस, के भयो? मलाई आउँछु भनेर फोन गरेको थिइस होइन नानी? के भयो यस्तो? मेरो आशा, मेरो चारो, ठुलो भएर सुख दिन्छु भन्दैछ अभिषेक, के भयो यस्तो? कसरी यस्तो?

प्रतिघात नाटककार देविका छेत्री प्रस्तुता योजना मोरा प्रस्तुतिकरण सहयोगी विनिता लामा त यस नाटकमा भाग लिने कलाकारहरू लक्ष्मी छेत्री प्रधान दुर्गा तामाङ अञ्जिला सुब्बा राजा सेवा बिशन छेत्री बिरेन खप्तावाली रिमित लेप्चा अनि माइसा पी छेत्री यो नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट।

0: यो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा अघिल्लो क्रममा समय भइरहेछ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। दुई देशबीच महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजील्याण्डका समकक्षी क्रिस्टोफर लक्सनबीच अकल्याण्डमा भएको वार्तापछि भारत र न्यूजील्याण्डले आफ्नो सम्बन्धलाई सामरिक साझेदारीको दर्जा दिएका छन्। दुवै देशले 2030 वस्तु एवं सेवाहरूको वार्षिक द्विपक्षीय व्यापारलाई 35,000 करोड रुपियाँ पुर्याउने लक्ष्य तय गरेका छन्। प्रधानमन्त्री संग्रहालय एवं पुस्तकालयले दिल्लीका उच्च माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूको लागि जन से जन तक नामक एक विशेष कार्यक्रम शुरू गरेको छ। यसको उद्देश्य विद्यार्थीहरूलाई भारतको संविधान, लोकतान्त्रिक परम्परा अनि नागरिक कर्तव्यहरूसित परिचय गराउनु हो। गृहमन्त्री अमित शाहले पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालसित बन्दरगाह सुरक्षा ब्यूरोको स्थापनाका भएको प्रगतिको समीक्षा गर्नुभयो। श्री शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध इरानको नयाँ नेता मुजत्बा खामेनेईको एक प्रमुख वित्तीय सहयोगी सहित 13 अन्य व्यक्तिहरू अनि संस्थाहरूमाथि लगाएको छ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले आज इन्दौरमा मेरा युवा मेरा गौरव सम्मेलन 2026 उद्घाटन गर्नुहुनेछ। सम्मेलनको उद्देश्य राज्यको विकास अनि नीति निर्माण प्रक्रियामा युवाहरूलाई सामेल गरिनु हो। मौसम विभागले बिहार, उत्तर प्रदेश, असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा अघिल्लो 3 दिन मुसलधार वर्षाको अनुमान व्यक्त गरेको छ। लन्डनको लाइट्समा पहिलो महिला क्रिकेट टेस्टको दोस्रो दिन आज इङ्ल्याण्ड पहिलो पारीमा हिजको 21 रनमा 1 विकेटको स्कोरबाट अघिल्लो खेल्नेछ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अघिल्लो पंक्ति लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय यस बेला बिहानीको 10:02 अनि 35 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अन एआईआरमा पनि हामी उपलब्ध छौँ। र बिहानीको यो समय हो कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टाढा अनि नजिकका श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु, साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। यसको निम्ति तपाईँ जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग।

दानिश साबरीको शब्द थियो, संगीत थियो साजिद वाजिदको स्वर जावेद अलीको। सुनुभयो चलचित्र दबङ 3 बाट यो पहिलो फिल्म संगीत।

वर्षयामको मध्यतिर छौँ हामी श्रोता, असार महिनाको अन्त अन्ततिर। असारी छरी यथावत नै छ। आज यसो हेर्दा मौसम खोलिएको देखिएको छ, तर मौसम भने स्थायी रहँदैन, यो परिवर्तन भइ नै रहन्छ। तसर्थ आउनुहोस् जानु आज खरसाङ लगायत विभिन्न स्थानहरूमा आजको मौसम के कस्तो रहनेछ। आज खरसाङमा अधिकतम तापमान 26 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 23 डिग्री सेल्सियस रहनेछ। यसरी नै दार्जिलिङमा आजको अधिकतम तापमान 23 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 18 डिग्री सेल्सियस रहनेछ। यसरी नै कालिम्पोङमा आजको अधिकतम तापमान 27 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 24 डिग्री सेल्सियस रहनेछ। मिरिकमा आजको अधिकतम तापमान 25 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 22 डिग्री सेल्सियस रहनेछ। अनि सिलगढीमा आजको अधिकतम तापमान 31 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने सम्भावना छ। आज खरसाङ, दार्जिलिङ, कालिम्पोङ अनि मिरिकमा अपराह्नतिर हल्का वृष्टिपात हुने सम्भावना रहेको छ भने सिलगढीमा गर्जन सहित भारी वृष्टिपात हुने सम्भावना रहेको छ। र यदि तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने आफूसित छाता वा वर्षादी अवश्य राख्नुहोला।

आज 11 तारिक जुलाई। अब आउनु श्रोता, जानु आजको दिनले के विशेषता बोकेको रहेछ। ग्रेगोरियन क्यालेन्डर अनुसार आज वर्षको 192 दिन हो। अब रहल यो वर्षको 173 दिनहरू बाँकी छ वर्षको अन्तसम्म।

आज 11 तारिक जुलाईको दिन प्रत्येक वर्ष विश्वभरि नै जनसङ्ख्या दिवस पालन गरिन्छ। यो दिवसको शुरूआत त्यस समय भएको थियो जब विश्वको जनसङ्ख्या तीव्र रूपमा वृद्धि भइरहेको थियो। यो दिवस 11 तारिक जुलाई सन् 1987 विश्वको जनसङ्ख्या 5 अरबसम्म पुगेको घटनाबाट प्रेरित बनेको थियो, जसलाई 5 बिलियन डेको रूपमा स्मरण गरिन्छ। तत्पश्चात आधिकारिक रूपमा संयुक्त राष्ट्र विकास कार्यक्रम वा युएनडिपीद्वारा सन् 1989 जनसङ्ख्या दिवसको शुरूआत गरेको थियो। यो दिवस मनाउनुपछिको मुख्य उद्देश्य जनसङ्ख्या वृद्धि, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य अनि दिगो विकास जस्ता मुद्दाहरूप्रति मानिसहरूमा जागरूकता बढाउनु रहेको छ। बढ्दो जनसङ्ख्याले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, प्राकृतिक स्रोत र वातावरणमा प्रत्यक्ष प्रभाव पार्छ र यो दिवस ती चुनौतीहरूप्रति मानिसहरूलाई सचेत गराउने उद्देश्यले पालन गरिन्छ जुन जनसङ्ख्या वृद्धिको कारण सामना गर्नु परिरहेको छ। त्यसैले सन्तुलित जनसङ्ख्या, जिम्मेवार परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्य, महिला सशक्तिकरण, प्रजनन स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नु आजको दिनको आवश्यकता हो। स्वस्थ, शिक्षित र जिम्मेवार समाज निर्माणका निम्ति जनसङ्ख्या सम्बन्धी सचेतना अत्यन्त आवश्यक छ। यो दिवसले सरकारहरू, संस्थाहरू अनि आम नागरिकहरूलाई जिम्मेवार अनि दिगो विकासको दिशातर्फ कार्य गर्ने सन्देश पनि दिँदछ र प्रत्येक वर्ष यो दिवस एउटा थिम वा विषयसित पालन गरिन्छ। यस वर्ष युवाहरूको आशा र आकांक्षालाई साकार पार्न आज र भविष्यको लागि विषयवस्तुसित जनसङ्ख्या दिवस पालन गरिँदैछ। यो विषयवस्तुले युवाहरूलाई आफ्नो भविष्य, शिक्षा, रोजगारी, स्वास्थ्य तथा प्रजनन अधिकार सम्बन्धी स्वतन्त्र रूपमा निर्णय लिन सक्ने वातावरण सृजना गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदछ। साथै युवाहरूको सपना र

आकांक्षा पूरा हुने न्यायपूर्ण समावेशी र दिगो समाज निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको सन्देश दिदछ। आज विश्वभरिका शैक्षिक र सामुदायिक संस्थाहरूले परिवार नियोजन सम्बन्धी जागरूकता सेमिनार कार्यशाला आयोजना गरेर यो दिवस पालन गर्दछ। सन्तुलित जनसंख्या स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। आउनुहोस् यो अवसरमा जनसंख्या सम्बन्धी सचेतना फैलाऊ, जिम्मेवार निर्णय लिऊ र दिगो भविष्य निर्माणमा सबै मिलेर योगदान पुर्याउँ।

यो अघिल्लो फिल्मीको शैली श्रोताको निम्ति रहेको छ अरमान मल्लिक अनि तुलसी कुमारको युगल शर्मा, शब्द कुमारको छ भने संगीत छ मित ब्रसको।

यो संसार नै अनगन्ती रोचक र आश्चर्यजनक तथ्यहरूले भरेको छ। यस्ता तथ्यहरूले हामीलाई नयाँ कुरा सिक्न र जिज्ञासु बन्न प्रेरित गर्छ। त आउनु श्रोत जानौँ केही रोचक तथ्यहरू। विश्वको इतिहासमा सबैभन्दा छोटो युद्ध ब्रिटेन अनि जान्जिबार माझ सन् 1896 भएको थियो। यो युद्ध केवल 38 मिनटसम्म चलेको थियो। यो 38 मिनटको छोटो युद्धपछि जान्जिबारले आत्मसमर्पण गरेको थियो। यदि मानव आँखा एउटा डिजिटल क्यामेरा हुन्थ्यो भने यो 576 मेगापिक्सलको हुने थियो। यही कारणले गर्दा हामी संसारका हरेक दृश्यलाई यति स्पष्ट र जीवन्त देख्न सक्छौँ जसको बराबरी कुनै पनि आधुनिक क्यामेराले गर्न सक्दैन। मानिसहरू झै रुखहरूले पनि एकअर्कालाई मद्दत गर्छ। जमिन मुनि जरा र फङ्गसको एउटा ठूलो सञ्जाल हुन्छ जसलाई वैज्ञानिकहरूले भन्छन् वुड वाइड वेब। यसको माध्यमबाट एउटा रुखले अर्को कमजोर रुखलाई पोषक तत्त्व पठाउँछ र खतराको बेला चेतावनी पनि दिन्छ। एउटा अक्टुपससँग 3 मुटु र 9 दिमाग हुन्छन्। यति मात्र होइन, यसको रगतको रङ रातो नभएर निलो हुन्छ किनभने यसको रगतमा तामाको मात्रा बढी हुन्छ। सुन्दा हामीलाई धेरै अचम्म लाग्छ, तर श्रोता यो हो सत्य, अद्भुत सत्य।

भर्खरै श्रोताहरूले सुन्नुभयो विशाल मिश्रको स्वरलाई चलचित्र कबीर सिंहबाट, शब्द थियो मनोज मुन्तासिरको, संगीत विशाल मिश्रको। सफल व्यक्ति बन्नका लागि जिज्ञासु हुनु आवश्यक हुन्छ। हरेक दिन एउटा नयाँ कुरा सिक्ने बानी बसाल्नुपर्छ, किनकि ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो र जिज्ञासा नै ज्ञानको ढोका हो। यो सुविचार यहाँहरूसित साझा गर्दै अब म रश्मि पनि हेलो खरसाङको आजको अङ्कबाट बिदा माग्छु। आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ यस्ता रमाइला रमाइला प्रस्तुतिहरूसित। यसको निम्ति यहाँहरू जोडिरहनुपर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। अब हाम्रो अघिल्लो प्रस्तुतिको निम्ति सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई। आफ्नो रेडियो सेटलाई छोडेर कतै अन्त नजानुहोला।

स्वागत जनाउन चाहन्छु श्रोता आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरङ्गमा दिवाकालीन अधिवेशनका प्रस्तुति लिएर उपस्थित भएका छौँ म उद्घोषक देवेन्द्र प्रसारण सहयोगी अभिषेक साथै प्राविधिक मित्रहरूको साथमा त श्रोताहरू अब सुनाउनेछौँ हजुरहरूलाई विष्णु थापाको स्वरमा केही मिठा मिठा आधुनिक गीतहरू त श्रोताहरू प्रथम प्रस्तुति स्वीकार्नुहोस् विष्णु थापाको स्वरमा शब्द अनि सङ्गीत रहेको छ जीवनदीपको त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई

त श्रोताहरू सुन्नुहुँदैछ विष्णु थापाको स्वरमा आधुनिक गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, विष्णु थापाकै स्वरमा शब्द अनि सङ्गीत रहेको छ, राधिका न्यौपाने अनि विजय रसाइलीको

त श्रोताहरू स्वीकार्नुहोस् कार्यक्रमको तेस्रो प्रस्तुति विष्णु थापाको स्वरमा शब्द अनि सङ्गीत रहेछ इजाज अलीको।

त श्रोताहरू स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति विष्णु थापाको स्वरमा शब्द अनि सङ्गीत रहेको छ किशोर मुक्तानको।

श्रोताहरू सुन्नुहुँदैछ विष्णु थापाको स्वरमा आधुनिक गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् जसमा शब्द अनि सङ्गीत रहेको छ राधिका न्यौपाने अनि विजय रसाइलीको।

त श्रोताहरू, हामीहरू कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र स्वीकार्नुहोस् यो अन्तिम गीत विष्णु थापाको स्वरमा शब्द अनि सङ्गीत रहेको छ जीवनदीप अनि विजय रसाइलीको।

श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। महेश्वर तामाङकै स्वरमा, जसमा शब्द छ सुकुमार बराइली अनि सङ्गीत महेश्वर तामाङकै। श्रोताहरू, स्वीकार्नुहोस् यस वचनलाई।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। महेश्वर तामाङको स्वरमा शब्द छ केएस रणपहेलीको अनि सङ्गीत महेश्वर तामाङको।

श्रोताहरू अहिले सुन्नुभयो महेश्वर तामाङको स्वरमा भजनहरू। अब सङ्गीत सरिता कार्यक्रम अन्तर्गत हजुरहरूलाई सुनाइरहेछौँ बिरेन खातीका केही आधुनिक गीतहरू। त स्वीकार्नुहोस् श्रोता, यो प्रथम प्रस्तुति शब्द सङ्गीत अनि स्वर बिरेन खातीको।

श्रोताहरू, कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्, बिरेन खातीको यो अर्को गीत जसमा शब्द अनि सङ्गीत रहेछ बिरेन खातीकै, त स्वीकार्नुहोस् श्रोता यो अन्तिम गीत।

त श्रोताहरू अब हजुरहरूलाई सुनाइरहेछौँ विविध कलाकारहरूको स्वरमा केही मिठा मिठा हिन्दी गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस् सुखविन्दर सिंहको स्वरमा, सङ्गीत अनि शब्द सुखविन्दर सिंहकै।

श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। कमल खानको स्वरमा शब्द अनि शब्द रहेको छ समीरको, सङ्गीत सजित वजितको।

त श्रोताहरू सुन्नुहुँदैछ विविध कलाकारहरूको स्वरमा हिन्दी गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् शङ्कर महादेवनको स्वरमा, जसमा शब्द छ जावेद अख्तरको अनि सङ्गीत शङ्कर महादेवनको।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। साजिया मन्जुरको स्वरमा, जसमा सङ्गीत दिनुभएको छ नुसरत फतेह अली खानले, अनि शब्द ख्वाजा परवेजको।

श्रोताहरू सुन्नुहुँदैछ विविध कलाकारहरूको स्वरमा हिन्दी गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् विभा शर्माको स्वरमा, जसमा सङ्गीत दिनुभएको छ आनन्दराज आनन्दले अनि शब्द श्याम अनुरागीको।

त श्रोताहरू सुन्नुहुँदै थियो विविध कलाकारहरूको स्वरमा केही हिन्दी गीतहरू। अब यो कार्यक्रमको हामी अन्ततिर आइसकेका छौँ। अब स्वीकार्नुहोस् यो अन्तिम गीत। जय श्री शिवराम अनि उदित नारायणको स्वरमा, जसमा सङ्गीत दिनुभएको छ नुसरत फतेह अली खानले अनि शब्द जावेद अख्तरले। त श्रोताहरू स्वीकार्नुहोस् यो अन्तिम गीतलाई।

मेन रोड रानीगंजबाट फरजाना खानम, सहाना सबनम, नुसरत जानम, सोम्या नाजमिन, रुकैया आफ्रिन, रिहाना प्रवीण, यसरी नै महियापुर मनिहारीबाट आफताब आशिक, सैदुर दिलकस, रुक्साना बेगम, फिरदोस आलम, आफाक आलम, गुलजार आलम, मोहम्मद नसिर प्रेमी, मोहम्मद वसिम अनि मोहम्मद साहिल। यसरी नै गोगा झिल सुरापारबाट मोहम्मद हुमायु, मस्कुरा सबनम, आशुतोष कुमार, राजकुमार अनि टन्नु सिंह। यसरी नै न्यू चम्ठा चियाबारी बगान गिर्जा लाइनबाट अनुरोधकर्ताहरू हुनुहुन्छ तोर क्वातुस एका, स्वर्णलता एका, श्रद्धा एका, अनिरुद्ध एका, डेमियन एका, जुलियन एका, चार्ल्स एका, साथै झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया अनि सनिया खडिया। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू सुन्नुहुँदैछ, हजुरहरूले मन पराएको कार्यक्रम तपाईँको अनुरोधमा अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। खेल खेल मे फिल्मबाट स्वर रहेको छ शैलेन्द्र सिंहको, जसमा सङ्गीत दिनुभएको छ राहुल देव बर्मनले। उक्त गीतलाई अनुरोध गर्नुभएको छ राजेश भारती रेडियो श्रोता सङ्घबाट। प्रियङ्का भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिया भारती, राजेश भारती, विभा रानी, आदित्य राज, आशिष राज, प्रिन्स राज, सञ्जीव सुमन, साक्षी सुमन, लक्ष्मी देवी, आयुष मिठी, रश्मि प्रिया, रविरञ्जन, राकेश अनि क्यान्डी। यसरी नै महादेव घाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर, रेयांश ठाकुर। यसरी नै कोटवा, नारायणपुर, बाबापट्टी, बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुविहा, नेवादा, गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई। यसरी नै शेरपुर, कलम, गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई। यसरी नै शान्तिनगर भिलाइ छत्तिसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह। यसरी पुना महाराष्ट्रबाट श्रीमती बीना आदेश मेहता अनि कुमारी डाक्टर माही मेहता। यसरी नै आशा रेडियो श्रोता सङ्घ मेहरनगर उमेर खेड महाराष्ट्रबाट अभिजित गोहनकर राही, श्रीमती सरिता गोहनकर, प्रणीता सिद्धान्त गोहनकर, अर्जुन गोहनकर टुकटुक, आकार वाइड्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोहनकर, सुमित गोहनकर, कुमारी ध्वनि गोहनकर परि, प्रिन्स एकांश गोहनकर। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। फिल्म कभी कभीबाट गुञ्जने स्वर रहेको छ लता मङ्गेशकर अनि किशोर कुमारको, जसमा सङ्गीत दिनुभएको छ खैयामले। उक्त गीतलाई अनुरोध गर्नुभएको छ लुधियाना पन्जाबबाट अमरजित सोनम कौर, परमजित आदिवाम कौर अनि बिहारी कोलोनी महासमुन्दबाट वली अल्लाह फकीर, डब्लु उल्लाह फकीर, परविन आसमा फकीर। यसरी नै बुलन्द सहरबाट वदरु अली अन्सारी, फर्जु अली अन्सारी अनि फर्जु अली अन्सारी। यसरी नै गडिया मौजे उस्तुबाट प्रदीप कुमार, आशिष कुमार, कुन्दन कुमार अनि सुनिता देवी। यसरी नै नाहर मन्टोला जिल्ला मधुबनी बिहारबाट मोहम्मद साबिर परवाना, मोहम्मद जाहिद अली, मोहम्मद साहिद अली, मोहम्मद साजिद अली उफ्र छोटु, मोहम्मद जाकिर अली, मोहम्मद हामिद अली, मोहम्मद जाबिर अली, मोहम्मद कादिर अली, अब्दुल सलाम आजाद, मोहम्मद सबिर अली, दिलावर हुसेन दिलकस अनि अब्दुल गफ्फार मस्ताना। यसरी नै डोङ्गर गाउँ जिल्ला राजनन्द गाउँ छत्तिसगढबाट राजपाल गजबिए, तन्मय, बेबी अनिस्का, राधिका गजबिए। यसरी नै बिहार कोलोनी लोनीबाट नसी मूल इस्लाम गुनौरी अनि प्रकाश वीर राजपूत, डोन्डी लोहारा बालोनबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डावाबाट पिङ्की अनि रिङ्की, जेल रोड रायगढबाट लालचन्द मिश्रा, रमेश चन्द अनि कुमकुम मिश्रा। यसरी नै पुराना तालाब डुमराउँबाट अली उल्लाह अन्सारी, अस्मा नाज अन्सारी। यसरी नै जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव। यसरी नै शान्तिनगर भिलाई छत्तिसगढबाट प्रविदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट श्रीमती बिना आदिश मेहता अनि कुमारी डाक्टर मेहता। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

तस श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। फिल्म हम किसी से कम नहींबाट गुन्जने स्वर रहेको छ किशोर कुमारको, जसमा सङ्गीत दिनुभएको छ राहुल देव बर्मनले। उक्त गीतलाई अनुरोध गर्नुभएको छ पप्पू श्रोता क्लब मेन रोड फार विसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहू कुमार विमल अनि नवरतन हाता बाढीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता लाडो, दीक्षा देव, देवांशु अनि डब्लुजी। यसरी नै रिङ्गनी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, एकता रेडियो श्रोता सङ्घबाट भाइ गुलफराज आलम, बेगम समा आरा अनि दोस्त जमालुद्दिन नेपाली। यसरी नै शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज दुपट्टा, बरकत झुम्का अनि सादाब चुडी। यसरी नै सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा अनि शर्मा परिवारको सम्पूर्ण सदस्यहरू। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त्यो श्रोताहरू अहिले सुन्नुभयो कार्यक्रम तपाईँको अनुरोधमा, अनि यस गीतलाई अनुरोध गर्नुभएको थियो काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी विदिता। यसको साथै अब आजको हाम्रो कार्यक्रम यही समाप्त हुन्छ। अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् दिउँसो एक बजेको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज अकल्याण्डमा वार्ता गर्नुभयो। विदेश मन्त्रालयमा पूर्वी युरोपका प्रभारी सचिव रुदेन्द्र टण्डनले अकल्याण्डमा पत्रकार सम्मेलनमा दुई नेताले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा बढाउन सहमत भएको बताउनुभयो। भारतीय समुदायलाई सम्बोधन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी केही समयमै स्पार्क एरिना पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम स्थलमा लगभग 10,000 मानिसहरू भेला भइसकेका छन्। यस विशेष कार्यक्रमको लागि न्यूजील्याण्डभरिबाट भारतीय डायस्पोराका सदस्यहरू भेला भएका छन्। रक्षा मन्त्री राजनाथ सिंहले आज स्वदेशी स्टेल्थ फ्रिगेट

0: आईएनएस महेन्द्रगिरीलाई भिसाका पटनममा रहेको नौसेनाको पूर्वी बेडामा समावेश गर्नुभएको छ। यो प्रोजेक्ट 17A युद्धपोत भारतको बढ्दो समुद्री शक्ति र स्वदेशी रक्षा क्षमताको प्रतीक हो। आज विश्व जनसंख्या दिवस हो। हरेक वर्ष 11 जुलाईमा मनाइने यो दिन जनसंख्या वृद्धिसँग सम्बन्धित चुनौती र अवसरहरूको बारेमा जागरूकता जगाउने उद्देश्यले मनाइन्छ। नीति आयोगले हिजो नयाँ दिल्लीमा राष्ट्रिय विकासका लागि परमाणु ऊर्जाको सतत उपयोगको कानून शान्ति अधिनियम 2025 सरोकारवाला परामर्श सम्मेलन आयोजन गर्यो। सिक्किम फेरि एकपटक देशको सबैभन्दा समृद्ध राज्यको रूपमा उभिएको छ। अमेरिकामा ट्रम्प प्रशासनले आज इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएको छ, जसमा इरानको नेतृत्वसँग सम्बन्धित व्यक्तिहरू र वित्तीय नेटवर्कहरूलाई लक्षित गरिएको छ। फिफा विश्वकपमा नर्वेले इङ्ल्याण्डसँग खेल्नेछ भने डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आज राति क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग खेल्नेछ र बाँकी सेमी फाइनल पुग्ने टोलीको निर्धारण गर्नेछ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, अब प्रस्तुत छ तिब्बती कार्यक्रम।

स्वागत जनाउन चाहन्छौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोताहरू, अब सुनाउनेछौँ हिरण दर्नालको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस्, जसमा शब्द रहेको छ मोहन सिंह लोहागन अनि सङ्गीत योगेन्द्र खतानीको। त श्रोताहरू, स्वीकार्नुहोस् हिरण दर्नालको योग।

श्रोताहरू अहिले सुन्नुभयो हिरण दर्नालको स्वरमा शब्द अनि सङ्गीत थियो योगेन्द्र घतानीको। अब अघिल्लो प्रस्तुति स्वीकार्नु हो जसमा शब्द रहेको छ मोहन सिंह लोहागुन अनि सङ्गीत योगेन्द्र घतानीको।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। अकल्याण्डमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत अनि न्यूजील्याण्डको सम्बन्ध साझा विरासत, स्थायी मित्रता, समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा संकल्पमाथि आधारित छ। उहाँले भन्नुभयो, अकल्याण्डदेखि वेलिङटन अनि क्राइस्ट चर्चदेखि क्विन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्यूजील्याण्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो, चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज अकल्याण्डमा वार्ता गर्नुभयो। विदेश मन्त्रालयमा पूर्वी देशहरूका प्रभारी सचिव रुदेन्द्र टण्डनले अकल्याण्डमा संवाददाता सम्मेलनमा दुवै नेता द्विपक्षीय सम्बन्धहरूलाई रणनीतिक साझेदारीसम्म बढाउन सहमत भएको बताउनुभयो। श्री टण्डनले भन्नुभयो, श्री मोदी अनि श्री लक्सनले आगामी 4 वर्षहरूमा साझा रूपले काम गर्नका लागि भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रूपरेखालाई पनि

स्वीकृति दिएका छन्। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अझ बलियो बनाउनु रहेको उहाँले बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्ड फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को यो युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्रौद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्रौद्योगिकीहरूको उपयोग हुन सक्छ, तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ। रक्षा मन्त्रीले भन्नुभयो, लगभग डेढ वर्षभित्र नै नौसेनामा अन्य 6 अग्रिम श्रेणीको युद्धपोतहरू सामेल हुनाले देशको बढ्दो जहाज निर्माण क्षमतालाई दर्शाउँदछ। केन्द्रीय परिवहन, सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले संवाददाताहरूलाई बताउनुभयो, बैठकमा वैकल्पिक जैव इन्धन तथा प्रदूषण मुक्त प्रौद्योगिकीहरूको माध्यमद्वारा सड़क, रेल, विमानन अनि जल परिवहनलाई कार्बन न्यूट्रल बनाउने उपायहरूमाथि चर्चा गरियो। उहाँले भन्नुभयो, परिवहन क्षेत्रलाई अधिक सुदृढ़, टिकाउ अनि आपस्तमा असल ढंगमा जोड्नका लागि ब्रिक्स देशहरूबीच नवीनतम तकनिकहरू अनि नवाचारहरूलाई साझा गरिँदैछ। सहयोगलाई अझ बलियो बनाउनका लागि ब्रिक्स मन्त्री स्तरीय घोषणा 2026 अप्नाइएको उहाँले जानकारी दिनुभयो। बैठकमा ब्राजिल, चीन, मिश्र, इण्डोनेसिया, इरान, रूस, साउदी अरब, दक्षिण अफ्रिका, इथियोपिया अनि संयुक्त अरब अमेरिका परिवहन मन्त्रीहरूले पनि आफ्नो विचार साझा गरे। भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत आयोजित यो दुई दिने बैठक आजदेखि नागपुरमा शुरू भएको छ। यसभन्दा पहिले फेको ब्रिक्स परिवहन कार्य समूहको बैठकमा सदस्य देशहरूका प्रतिनिधिहरूले साझा परिवहन एजेण्डाहरूमाथि विचार विमर्श गरेका थिए। आज विश्व जनसंख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसंख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसंख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसंख्या दिवसको शुरूआत वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसंख्या दिवसको विषय रहेको छ, युवाहरूको आशा अनि आकांक्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नको लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। श्री शाहले भन्नुभयो, पुस्तकालय राष्ट्रिय निर्माणको महत्वपूर्ण माध्यम हो अनि यसको माध्यमद्वारा देशको संस्कृति अनि ज्ञान परम्पराको जानकारी मानिसहरूसम्म पुग्ने गर्दछ। श्री शाहले भन्नुभयो, सरकारले स्कूलका विद्यार्थीहरूमा पुस्तकहरू पढ्ने आदतलाई प्रोत्साहन दिनको लागि व्यापक प्रयास गरेको छ। गान्धीनगर लोकसभा क्षेत्रमा आगामी समयमा प्रत्येक गाउँमा पुस्तकालय खोलिने उहाँले बताउनुभयो। प्रत्येक पुस्तकालयमा 3-4 हजार पुस्तकहरू राखिनेछ। नीति आयोगले हिजो नयाँ दिल्लीमा देशको विकासका लागि परमाणु ऊर्जाको सतत उपयोगका लागि कानून शान्ति अधिनियम 2025 हितधारकहरूका लागि परामर्श सम्मेलन आयोजित गर्यो। यो सम्मेलन मुख्य रूपले शान्ति अधिनियम अन्तर्गत तयार गरिने नियम विनियमहरू अनि नीतिगत प्रावधानहरूको मसौदामाथि चर्चा गर्नका लागि आयोजित गरिएको थियो। यसमा नीति निर्माताहरू, शोध संस्थानहरू अनि अन्य हितधारकहरूले भाग लिए। यसमा मुख्य रूपले विधायी अनि विनियामक संस्थाहरू, वित्त, बीमा तथा जनधारणा, उत्पादन अनि क्षमता निर्माण जस्ता मुद्दाहरूमाथि चर्चा गरियो। यस अवसरमा हितधारकहरूले यी मुद्दाहरूमाथि आफ्नो विचार व्यक्त गरे। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आयको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रुपियाँ भन्दा अधिक रह्यो, जो राष्ट्र

0: यो औषध भन्दा लगभग तीन गुना हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामिलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। भारत अनि इङ्ल्याण्डबीच पाँच म्याचहरूको श्रृङ्खलाको अन्तिम म्याच आज साउथ एम्प्टनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार साँझ 7 बजेदेखि सुरु हुनेछ। श्रृङ्खलामा इङ्ल्याण्डले 3-0 अझै बढत बनाएको छ। एक दिवसीय म्याचहरू पूर्व भारतको नजर यो म्याच जित्नुमा रहनेछ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा सुरु हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्डबीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा सुरु हुनेछ। दुवै म्याचका विजेता टिमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसङ्ख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्डबीच हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: त श्रोताहरू, अब प्रस्तुत छ बसन्ती लामाको स्वरमा लोकगीत, जसमा स्वर अनि सङ्गीत बसन्ती बाला लामाले दिनुभएको छ नि शब्द कर्ण थामीको। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

0: प्रस्तुत छ समसामयिक समीक्षा।
1: सामयिक समीक्षा अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8-10 जुलाई 2026 मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोई वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एक अर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय भारत अस्ट्रेलिया खेलकुद कूटनीति। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको 8-10 जुलाई 2026 अस्ट्रेलियाको भव्य भ्रमण प्रतिष्ठित मेलबर्न क्रिकेट मैदान एमसीजीमा शानदार खेलकुद कूटनीतिमा समापन भएको छ। ऐतिहासिक मैदानमा उभिएर दुई नेताहरूले आधिकारिक रूपमा भारत अस्ट्रेलिया खेलकुद सहयोग रोडम्यापको शुरूआत गरे। भारतले 2030 राष्ट्र मण्डल खेलकुदको तयारी गरिरहेको बेला र अस्ट्रेलियाले 2032 ब्रिस्बेन ओलम्पिकको लागि तयारी गरिरहेको बेला खेलकुद विज्ञान र पूर्वाधारमा सम्बन्धलाई सुपरचार्ज गर्दै यो खेल सम्पन्न भएको छ। यस ऐतिहासिक कार्यक्रमले क्रिकेटमा ठूलो सफलता पनि प्रदान गर्यो। अस्ट्रेलियाली पुरुष विग ब्यास लीगले यस डिसेम्बरमा चेन्नईमा आफ्नो उद्घाटन खेल खेल्ने ऐतिहासिक घोषणा गर्दै भारतमा हप्ता लामो जी डे नमस्ते महोत्सवको लंगर सम्हाले। खेलकुद भारत र अस्ट्रेलिया बीचको एक शक्तिशाली पुल भएकोले समुदायहरूलाई एकसाथ ल्याउँदै यसले दुई देशहरू बीचको सहकार्यको लागि नयाँ मार्गहरू खोलेको छ। खेलकुदमा सहयोगी सम्बन्धी 2023

0: को सम्झौता पत्रमा निर्माण गर्दै खेलकुद सहयोगको लागि भारत अस्ट्रेलिया रोडम्यापले द्विपक्षीय सम्बन्धको यो आधारशिलालाई बलियो बनाउन व्यवहारिक भविष्य केन्द्रित प्राथमिकताहरू र अवसरहरू सेट गर्दछ। अहमदाबादमा 2030 राष्ट्रमण्डल खेलकुद 2032 ब्रिस्बेन ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद र भविष्यमा ओलम्पिक र प्यारा ओलम्पिक खेलकुद आयोजना गर्ने भारतको महत्वाकांक्षा सहित अगाडिको दशकको अवसरलाई पहिचान गर्दै यो रोडम्यापले साझा प्राथमिकताहरू क्षमताहरू र स्रोतहरूसँग पंक्तिबद्ध सहयोगका लक्षित क्षेत्रहरू पहिचान गर्दछ। अस्ट्रेलिया र भारतमा खेलकुदको शासन र खेलकुद पारिस्थितिक प्रणालीको विकासमा भिन्नताहरूलाई सम्मान गर्दै र अभिजात वर्ग र सामुदायिक खेलकुदहरूलाई प्रबन्धन गर्न खेलकुद निकायहरू व्यवसायहरू राज्य स्तरीय सरकारहरू विश्वविद्यालयहरू र सामुदायिक समूहहरूको नेतृत्व भूमिकालाई मान्यता दिँदै दुवै देशहरू संलग्नतालाई सहज बनाउन र सान्दर्भिक संस्थाहरू बीच काम गर्ने सहयोगी तरिकाहरूलाई समर्थन गर्न प्रतिबद्ध छन्। दुवै देशहरूलाई फाइदा पुग्ने सबै स्तरहरूमा बलियो खेलकुद साझेदारीलाई प्रोत्साहित गर्दछ। कार्यान्वयन व्यवहारिक र परिणाम केन्द्रित हुनेछ। उपलब्ध स्रोतहरू र प्रमुख कार्यक्रम स्वयं यसमा समयरेखा अनुरूप प्राथमिकता दिनेछ। लचिलो माग नेतृत्व व्यवस्थापनहरूलाई समर्पित स्थापित साझेदारीहरू मार्फत सहयोग प्रदान गरिनेछ, जसमा स्रोत गतिविधिहरूको जिम्मेवारी केस दर केस आधारमा वार्ता गरिनेछ। यो दृष्टिकोणले व्यवहारिक दियो र पारस्परिक रूपमा लाभदायक परिणामहरू सुनिश्चित गर्दछ। यस सन्दर्भमा यस रोडम्याप अन्तर्गत सहकार्यका लागि केन्द्रित क्षेत्रहरूमा क्षमता निर्माण समावेश छ, जहाँ भारतले प्राथमिकताका खेलहरूमा देशमा उच्च प्रदर्शन खेल केन्द्रहरू स्थापना र सञ्चालनमा उत्कृष्ट अभ्यासहरू साझा गर्न सहकार्य गर्न खोज्नेछ। यसले प्यारा खेललाई सहयोगको लागि प्रमुख प्राथमिकता र अवसरको रूपमा पहिचान गरेको छ, जसमा प्यारा वर्गीकरण कोचिङ र प्रदर्शन समर्थनका अस्ट्रेलियाली विशेषज्ञता समावेश छ, जहाँ उपयुक्त भएमा भारतीय र अस्ट्रेलियाली विश्वविद्यालयहरू बीच सम्भावित लिंकहरू सहित यसले अस्ट्रेलियाको प्रशिक्षक विकास मोडलहरूमा पनि आकर्षित गर्नेछ, जसले भारतीय प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई अस्ट्रेलिया र अस्ट्रेलियाली प्रशिक्षक र प्रशिक्षक शिक्षकहरूलाई भारतमा ल्याउने दुईतर्फी आदान प्रदानलाई सहज बनाउनेछ, जहाँ उपयुक्त भएमा ट्रेनर दृष्टिकोण प्रयोग गरिनेछ। भारत र अस्ट्रेलियाली बीच शारीरिक शिक्षा आदान प्रदान कार्यक्रम शुरू गर्न सकिन्छ, जसले पारस्परिक सिकाई उत्कृष्ट अभ्यासहरूको साझेदारी र विद्यालय खेलकुद खेलकुद विज्ञान र शारीरिक शिक्षामा सामुदायिक सहभागिता जस्ता क्षेत्रहरूमा सहकार्यलाई सहज बनाउन सकिन्छ।
1: श्रोताहरू अब सुनाउनेछौ हिन्दी फिल्मी गीतहरू। त श्रोताहरू प्रथम प्रस्तुति स्वीकार्नुहोस्। सरगम चलचित्रबाट गुन्जने स्वर रहेको छ लता मंगेशकर अनि मोहम्मद रफीको, जसमा संगीत दिएको छ लक्ष्मीकान्त प्यारेलालले।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज जलुकबारीमा रहेको प्रख्यात डाक्टर भूपेन हजारिकाको स्मारक स्थलको निरीक्षण गर्नुभयो र यसको व्यापक आधुनिक

आधुनिकीकरणको घोषणा गर्नुभयो। मुख्यमन्त्रीले डाक्टर भूपेन हजारिकाको स्मारकलाई समकालीन आवश्यकताहरू पूरा गर्न विकास गरिने बताउनुभयो। यो स्थललाई यसरी डिजाइन गरिनेछ कि बाहिरबाट हेर्ने जो कोहीले पनि प्रख्यात डाक्टर भूपेन हजारिकाको स्मारकको रूपमा यसको पहिचान तुरन्तै स्पष्ट होस्। उहाँले भन्नुभयो, समन्वय तीर्थमा डिजिटल सुविधाहरू थपिनेछ, ओपन एयरमा थिएटर निर्माण गरिनेछ र यसको सञ्चालन र मर्मत सम्भारको निरीक्षण गर्न सरकारी समिति गठन गरिनेछ। त्यसपछि मुख्यमन्त्रीले गुवाहाटीको पल्टन बजारमा हाल निर्माणाधीन पुलिस चौकीको पनि निरीक्षण गर्नुभयो र कामको प्रगतिको समीक्षा गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले नवनिर्वाचित भाजपा विधायकहरूसँग भेटघाट गर्नुभयो। बैठकलाई सार्थक भन्दै मुख्यमन्त्रीले जनसेवाप्रतिको उनीहरूको प्रतिबद्धता र राज्यको विकासप्रतिको दृढ संकल्प अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। आज सामाजिक सञ्जालमा साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले विधायकहरूसँगको बातचितमा उनीहरूको दृष्टिकोण, कामप्रतिको समर्पण र जनताको सेवा गर्ने उत्साह स्पष्ट रूपमा देखिन्थ्यो भनी बताउनुभयो। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आएको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रुपियाँभन्दा अधिक रह्यो, जो राष्ट्रिय औसतभन्दा लगभग 3 गुणा हो। देशको कुल जनसङ्ख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। मणिपुरमा सुरक्षा बलहरूले विगत 24 घण्टामा गरिएका विभिन्न कारवाहीहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्। यी कारवाहीहरूको क्रममा प्रतिबन्धित उग्रवादी संगठनका एक सक्रिय कार्यकर्तालाई पक्राउ गरिएको छ र चोरीको मोटरसाइकलसहित हेरोइन जफत गरिएको छ। आधिकारिक जानकारी अनुसार प्रतिबन्धित आरपीएफ पीएलए संगठनका एक सक्रिय कार्यकर्ता सेखम सुनिल सिंह उर्फ इबोहललाई आज थोबल जिल्लाको थोबल पुलिस चौकी क्षेत्रको लम्बैथोङ नजिकै वाङबलबाट पक्राउ गरिएको थियो। अर्को अपरेसनमा मिजोरमको आइजोलको वावङ कमन पुलिस चौकीबाट प्राप्त जानकारीको आधारमा मणिपुर पुलिसले चुराचन्दपुर जिल्लाबाट चोरी गरिएको मोटरसाइकल जफत गरेको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्य सरकार खाद्य सुरक्षा योजनाको लाभबाट कुनै पनि योग्य व्यक्ति वञ्चित नहोस् भन्ने कुरा सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यी योजनाहरूको लाभ समाजको अन्तिम व्यक्तिसम्म पुर्याउनु सरकारको प्राथमिकता रहेकोमा जोड दिनुभयो। आज सामाजिक सञ्जालमा साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले अन्न सेवा दिवस मार्फत राज्यभरिका योग्य लाभार्थीहरूलाई निशुल्क खाद्यान्न वितरण भइरहेको बताउनुभयो। साथै राष्ट्रिय खाद्य सुरक्षा योजनाको लाभ समयमा नै र प्रभावकारी रूपमा प्रत्येक योग्य व्यक्तिसम्म पुग्ने सुनिश्चित गर्न प्रयास भइरहेको बताउनुभयो। उहाँले सरकारले उचित मूल्य पसलहरू मार्फत मात्र नभई शारीरिक रूपमा अशक्त, वृद्ध, दिव्याङ्गजन वा अन्य कारणले राशन पसलहरूमा जान नसक्ने लाभार्थीहरूका लागि पनि विशेष व्यवस्था गरिरहेको बताउनुभयो। कुनै पनि योग्य परिवारले कुनै कठिनाईको सामना गर्न नपरोस् भनेर त्यस्ता व्यक्तिहरूको घर दैलोमा आवश्यक खाद्य वस्तुहरू र सेवाहरू पुर्याइँदैछ भनी बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले परम्परागत वाञ्चुवा उत्सवको अवसरमा राज्यका जनता, विशेष गरी तिवा समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले वाञ्चुवा उत्सव आसामको विविध लोक संस्कृतिको एक अद्वितीय प्रतीक भएको बताउनुभयो। यो पर्वले कृषि जीवन, सामाजिक एकता, साम्प्रदायिक सद्भाव र प्रकृतिप्रति कृतज्ञता जनाउँदछ। उहाँले पिठागुडी, खोन्डा, सामूहिक सहभागिता र आध्यात्मिक आस्था जस्ता परम्पराहरूमा जरा गाडेको यो पर्वले तिवा समुदायको विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने बताउनुभयो। असमको बक्सा जिल्लाको गोरेश्वर क्षेत्रको सुवागपुरमा भएको एक दुःखद सडक दुर्घटनामा डम्पर ट्रकले ठक्कर दिँदा 2 युवाको मृत्यु भएको छ। पुलिसले आज बताएअनुसार मृतकहरूको पहिचान गौतम बोडो र द्विपेन बोडोको रूपमा गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम गीत संगीत अन्तर्गत लोक तथा आधुनिक गीतहरू। त श्रोताहरू, प्रथम प्रस्तुति स्वीकार्नुहोस्।

श्रोताहरू अहिले सुन्नुभयो हिरण दर्नालको स्वरमा, जसमा शब्द अनि सङ्गीत थियो विपिन स्याङदेन अनि ब्रायन मोक्तानको। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, हिरण दर्नालको स्वरमा शब्द रहेछ सुदेश छेत्रीको अनि

त श्रोताहरू अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। हिरण दर्नालको स्वरमा शब्द रहेछ दावा पाखरिनको अनि सङ्गीत सुरेश कुमारको।

त श्रोताहरू, अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति, हिरण दर्नालको स्वरमा शब्द अनि सङ्गीत मधुसूदन लामाको।

श्रोताहरू कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। हिरण दर्नालको स्वरमा शब्द छ कालो सिंह रणपहेली अनि सङ्गीत फोरबा शेर्पाको। त स्वीकार्नुहोस् श्रोताहरू यो अन्तिम गीत।

0: श्रोताहरू अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार रहेको बताउनुभयो। रक्षा मन्त्री राजनाथ

0: सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिने बताउनु भएको छ। आज विश्व जनसङ्ख्या दिवस हो अनि मौसम विभागले आगामी 4-5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ कि न्यूजील्याण्डमा भारतीय समुदाय दुई देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार हुन्। ओकल्याण्डमा भारतीय समुदायलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत अनि न्यूजील्याण्डको सम्बन्ध साझा विरासत, स्थायी मित्रता, समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा संकल्पमाथि आधारित छ। उहाँले भन्नुभयो, ओकल्याण्डदेखि वेलिङटन अनि क्राइस्टचर्चदेखि क्विन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्त्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्यूजील्याण्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो, 4 दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नु भएको छ। यस अवसरमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले दुवै देशबीच रणनीतिक अनि आर्थिक साझेदारी लगातार बलियो भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारत न्यूजील्याण्ड मुक्त व्यापार सम्झौताले न्यूजील्याण्डका निर्यातकहरूका लागि 140 करोड मानिसहरूको विशाल बजारसम्म पहुँच सहज हुनेछ अनि न्यूजील्याण्डमा भारतीय कारोबारको लागि नयाँ अवसर खुल्नेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आईएनए महेन्द्रगिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्राद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्राद्योगिकीहरूको उपयोग हुन सक्छ, तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ। रक्षा मन्त्रीले भन्नुभयो, लगभग 1.5 वर्षभित्र नै नौसेनामा अन्य 6 वटा अग्रिम श्रेणीको युद्धपोतहरू सामेल हुनाले देशको बढ्दो जहाज निर्माण क्षमतालाई दर्शाउँदछ।
1: समुद्र हमारे सिक्योरिटी के साथ साथ हमारे ट्रेड, हमारे व्यापार, हमारी सप्लाई चेन, हमारी एनर्जी सिक्योरिटी और हमारी इकोनॉमिक प्रोग्रेस की भी एक लाइफ लाइन। आज के समय में पूरी दुनिया की निगाहें इंडो पैसिफिक रीजन पर और इस क्षेत्र में भारत की भूमिका बहुत ही महत्वपूर्ण है। भारत इस पूरे इंडो पैसिफिक रीजन में एक नेट सिक्योरिटी प्रोवाइडर के रूप में, एक भरोसेमंद साथी के रूप में उभरा है।
0: रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले भन्नुभएको छ, हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिनेछ। प्रस्तावित बुलेट ट्रेन करिडोर हैदराबादको पुणे, चेन्नई अनि बेङ्गलुरूसित जोडिनेछ। श्री वैष्णवले आज हैदराबादमा भन्नुभयो, हाई स्पिड रेल नेटवर्कले यात्रामा लाग्ने समयमा कमी आउनेछ अनि दक्षिण भारतमा रेल सम्पर्क बलियो हुनेछ। श्री वैष्णवले इलेक्ट्रोनिक्स अनि सेमी कन्डक्टर क्षेत्रहरूबारे उल्लेख गर्दै भन्नुभयो, देशले एआई सर्भिस मोडल अप्नाएको छ अनि यसले तेलङ्गाना इलेक्ट्रोनिक्स विनिर्माण क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। देशमा चिप निर्माणलाई बढावा दिनका लागि 315 विश्वविद्यालयहरूमा सेमी कन्डक्टर डिजाइन टुल सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस अवसरमा केन्द्रीय मन्त्री जी किशन रेड्डीले भन्नुभयो, केन्द्र सरकारले बुलेट ट्रेन परियोजनाहरूको लागि 5 लाख करोड रुपियाँ आवंटित गरिएको छ अनि सिकन्दराबाद तथा नामपल्ली सहित तेलङ्गानाको 42 रेलवे स्टेसनहरूको आधुनिकीकरण गरिँदैछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक

0: प्रकाश नारायणले देशको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नका लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।
1: किशोरोंले और युवाओंले अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1 करोड़ ई बुक का एक्सेस है।
0: आज विश्व जनसङ्ख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसङ्ख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसङ्ख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसङ्ख्या दिवसको सुरुवात वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसङ्ख्या दिवसको विषय रहेको छ युवाहरूको आशा अनि आकाङ्क्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि। मौसम विभागले आगामी 4-5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणी समाचारसित कुराकानीमा मौसम विभागका वैज्ञानिक डाक्टर नरेशले भन्नुभयो, पूर्वोत्तरको केही भागहरूमा आगामी 2 दिनहरूमा 12 सेन्टिमिटर भन्दा अधिक वर्षा हुने सम्भावना छ। श्री नरेशले भन्नुभयो कि अल निनोको कारण देशमा मानसुनको वर्षा सामान्यभन्दा कम्ती भएको छ। यता असममा आज वर्षको रेड अलर्ट जारी गरिएको छ भने पन्जाब अनि हरियाणाको उत्तरी भागहरूमा पनि आज भारी वर्षा हुने सम्भावना छ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिडन्त इङ्ल्यान्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा सुरु हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्यान्ड बीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा सुरु हुनेछ। दुवै म्याचका विजेता टिमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। जापानको दक्षिणी द्वीपहरूमा आज तुफान बाबी ठोकिएको खबर छ। यस अवधि द्वीपहरूमा तीव्र हावा चल्यो अनि मुसलधारे वर्षा भयो। लगभग 144 किलोमिटर प्रति घण्टाको गतिमा हावासितै तुफान बाबी भोलि बिहान चीनको झेजियाङ प्रान्तमा ठोक्किने अनुमान छ। यस तुफानको कारण जापानको ओकिनावा प्रान्तमा 200 भन्दा अधिक उडानहरू रद्द गरिएको छ। ताइवानमा स्कुल अनि सरकारी कार्यालय पनि बन्द रह्यो। तुफानले गर्दा 30 भन्दा अधिक मानिसहरू घाइते भएको खबर छ। 14,000 भन्दा अधिक मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुर्याइएको छ। यसैबीच चीनले भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AI कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्त्वपूर्ण आधार रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट INS महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। रेल अनि सूचना प्राद्योगिकी मन्त्री अश्विनी वैष्णवले हैदराबादलाई प्रमुख हाई स्पिड रेल हबको रूपमा विकसित गरिने बताउनु भएको छ। आज विश्व जनसङ्ख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ्दो जनसङ्ख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढाउनका लागि मनाइने गरिन्छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: श्रोताहरू, अब प्रस्तुत छ लता मङ्गेशकरको आवाजमा देशभक्ति गीत।

कार्यक्रम प्रस्तुत लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको अङ्कमा हामीसित हुनुहुन्छ बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका दुई शिक्षकगण सागर शर्मा अनि रूपेश शर्मा। श्रोतावृन्द, उहाँहरूबाट आज हामी वर्तमान समयमा भानु जयन्तीको महत्त्वबारे वार्ता सुन्नेछौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

नमस्कार, आज हामी भानु जयन्तीको वर्तमान सन्दर्भमा महत्त्व के छ त्यस विषय लिएर यहाँ उपस्थित भएका छौँ। म रूपेश शर्मा अनि मसँग हुनुहुन्छ हाम्रा बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक श्री सागर शर्माज्यू। वर्तमान सन्दर्भमा हामी साहित्यमा भानुभक्त आचार्यको चर्चा गर्छौँ। विभिन्न युनिभर्सिटिजहरूमा भानुभक्तलाई खुब ध्यानपूर्वक पढाइन्छ, उहाँका कृतिहरूमाथि आलोचना समालोचना हुन्छन्, पिएचडीहरू हुन्छन्। तर हामी अहिलेको पुस्ता, अहिलेको विद्यार्थी पुस्ता कुन दिशातिर गइरहेको छ, उनीहरूलाई भानुभक्तको भाषाप्रतिको प्रेम कस्तो छ, उनीहरू त्यसप्रतिको लगाव कस्तो छ, उनीहरू खास गरी नेपाली भाषाप्रति अहिलेका नानीहरूको अङ्ग्रेजी मोह बढी भएका नानीहरूको नेपाली भाषाप्रति माया कति छ, प्रेम कति छ, त्यो कुरो अहिलेको पुस्तामा कसरी भानुभक्त कुन स्तरमा छन् अहिलेको पुस्तामा त्यो बुझ्न पनि हामीले जरुरी छ। त्यस कारणले हामीले आज एउटा ठुलो विद्यालयका बाग्राकोट उच्चतर माध्यमिक विद्यालय, यहाँहरूलाई थाहा छ बाग्राकोट हाम्रो बद्रीनारायण प्रधान नेपाली साहित्यका विख्यात साहित्यकार बद्रीनारायण प्रधानको गाउँ, उहाँले नै पढाउनु भएको विद्यालय जहाँ उहाँले 31 वर्ष काम गर्नुभयो, हेडमास्टर गर्नुभयो, त्यही विद्यालयका प्रधान अध्यापक महोदय सागर शर्माजी यहाँ हुनुहुन्छ। र हामी अलिकति यो कार्यक्रम सुरु गर्न अगाडि अलिकति भानु बारेमा हामी छोटो चर्चा गरौँ। हामीलाई थाहा छ भानुभक्त असार 29 गते 1871 जन्मेका हुन् र विक्रम सम्वत 1871 यता हामी अङ्ग्रेजी महिनामा सन् 1814 मान्छौँ त्यसलाई, र उनको मृत्यु 6 गते असोज विक्रम सम्वत 1925 भयो। र भानुभक्तको जीवनकाल धेरै लामो रहेन र 50 को मध्यमा हिँड्दा हिँड्दै उनको जीवन इहलीला समाप्त भयो। र यस अवधिमा भानुभक्तले जुन कृति अथवा जुन काव्य सिर्जना गरे, जुन कामहरू गरे, त्यो काम भने धेरै लामो, धेरै समयसम्म रहने, अजम्बरी अमरत्व प्राप्त गर्ने कामहरू उनले गरेका छन्। र भानुभक्तको जीवनकालमा विभिन्न उतार चढावहरू आयो। भानुभक्तले नेपाली साहित्यलाई धेरै मूल्यवान कृतिहरू दिए। उनको आफ्नै जीवन पनि धेरै अन्तर्विरोधहरूले उनको जीवन भरिएको हामी पाउँछौँ। र उनले बाबुभन्दा बेसी बाजेबाट चाहिँ, बाजे श्री कृष्ण आचार्यबाट चाहिँ उनले शिक्षा दीक्षा पाएका थिए। र उनको परिवारमा सानैदेखिको शास्त्रहरू अध्ययन गर्ने माहौल थियो। उनका परिवारमा दुवै बाजे पनि नाम चलेका र उनका बाउ पनि नाम चलेका पण्डित थिए, जमिनदार थिए। र भानुभक्त आफैले पनि 2 वर्षसम्म काम गरे, पछाडि विवाद भएर उनी जेल परे आफ्नै कामकै सिलसिलामा। र उनका पिताजीले त निकै लामो, झन्डै 30-35 वर्ष चाहिँ उनले सरकारी जागिर काम गरे, उनी अफिसर र्याङ्कमा थिए। र यसरी भानुभक्तको जीवनमा अर्थको अभाव थिएन, आर्थिक विपन्नता पनि थिएन, तर पनि उनको जुन सामाजिक स्थिति थियो, जुन त्यति बेलाको शासन व्यवस्था थियो र जुन किसिमको भानुभक्तको समय थियो, त्यो समयमा भानुभक्तका थुप्रै पुरातन कुराहरू पनि भानुभक्तसँग थिए र विद्रोही चेतना पनि थिए। त्यो दुवै चिज चाहिँ भानुभक्तसँग सँगसँगै हुर्केको हामी देख्दछौँ। र भानुभक्तको जुन व्यक्तित्व हो, त्यो व्यक्तित्व त्यस्तै समयको परिस्थिति, समयको प्रभाव र उनको विद्रोही चिन्ता, विद्रोही चेतनाले पनि त्यसमा काम गरेको छ, त्यो प्रभाव ग्रहण भएको छ। र त्यसमा मुख्य रूपले उनको जुन तत्कालीन समयमा चलिरहेको संस्कृत भाषाको जुन प्रभाव थियो, दरबारीय भाषाको जुन प्रभाव थियो, त्यो प्रभावबाट नेपाली साहित्यलाई मुक्त गराएर भानुभक्तले जनबोलीमा, जनभाषामा आफ्नो साहित्य सिर्जना गरे। खास गरी रामायण उनले संस्कृतको

प्रभाव चलिरहेको बेलामा संस्कृत रामायणहरूको बोलबाला भइरहेको बेलामा चाहिँ भानुभक्तले नेपालीमा जनबोलीमा नेपाली जनजिब्रोले फड्काल्न सक्ने जनजिब्रोले बोल्न सक्ने लय हाल्न सक्ने भाषामा मौलिकतामा अनुवाद पनि मौलिकता जस्तो लाग्ने मौलिक अनुवाद जस्तो लाग्ने अनुवादमा पनि मौलिकता चाहिँ भानुभक्तको प्रखर रूपमा देख्न सकिन्छ र उनका थुप्रै कृतिहरू होइन रामगीता भक्तमाला प्रश्नोत्तर त्यसपछि के अरे उनका अरू फुटकल रचनाहरू त्यसपछि हामीले रामायणको कुरा गरिहाल्यौँ र यसरी हेर्दाखेरि भानुभक्तको समयले प्रभाव भानुभक्तको विभिन्न काव्यमा पाइन्छ भने भानुभक्तले पनि त्यो समयलाई अलिकति चेतनशील बनाउने अगाडि बढाउने काममा चाहिँ महत्त्वपूर्ण योगदान दिएका छन्। र अब हामी आजको सन्दर्भमा हामी भारतीय परिप्रेक्ष्यमा भानुभक्तलाई जुन किसिमले मनाइन्छ भानु जयन्ती जुन किसिमले मनाइन्छ भानुलाई जुन किसिमले जाति एकताको प्रतीकको रूपमा सांस्कृतिक एकताको प्रतीकको रूपमा चाहिँ भानुलाई लिने गरिन्छ त्यो हिसाबले हेर्दाखेरि चाहिँ नेपालमा भन्दा बढी भारतमा भानु जयन्ती मनाइन्छ र संसारमै सबैभन्दा पहिला चाहिँ दार्जिलिङमा 17 जुन 1949 चाहिँ भानुभक्त आचार्यको शालिक निर्माण भएको थियो र भानुभक्तलाई चिनाउने काममा चाहिँ दार्जिलिङले महत्त्वपूर्ण भूमिका निभाएको छ र नेपालबाट विक्रम सम्वत 1948 कवि भानुभक्त आचार्यको जीवनचरित्र मोतीराम भट्टले लेखे तापनि त्यसको प्रचार प्रचार भानुभक्तको रामायणलाई चिनाउने कामहरू भानुभक्तको परिचयलाई स्थापित गर्ने कामहरू भानुभक्त मूल्यवान छन् भन्ने कुराहरू सबै चाहिँ दार्जिलिङले बढी मात्रामा चिनाएको हामी बोध गर्न सक्छौँ र त्यो नेपालले पनि त्यो सुरु स्वीकार गरेको छ र अब हामी भानुभक्त आजको सन्दर्भमा कतिको महत्त्वपूर्ण छन् भानुभक्तका वधु शिक्षा भानुभक्तका प्रश्नोत्तर जस्ता काव्यहरूले निर्माण गरेका विवाद र त्यसले त्यो समयलाई बिम्बित गरेका समयको त्यहाँ प्रभावहरू हामीले अहिले अहिलेको सन्दर्भमा कसरी ग्रहण गर्ने त्यो कुराहरू त छँदैछ तर आजको परिप्रेक्ष्यमा हामी विद्यार्थीहरूलाई नवौँ पुस्तालाई खास गरी अहिलेको पुस्तालाई वर्तमान पुस्तालाई चाहिँ हामीले कसरी चाहिँ भानुभक्तको भाषा भानुभक्तको भाषा प्रेम भानुभक्तले निर्माण गरेको नेपाली साहित्यको विरासत त्यसलाई हामीले कसरी नव पुस्तामा हस्तान्तरण गर्ने कसरी आजको अङ्ग्रेजी मोहले प्रभावित भएको आजको पुस्तालाई नेपाली भाषा चाहिँ खालि भाषा मात्रै होइन त्यो एउटा जातिको आत्मप्रकाशको माध्यम हो एउटा नेपाली जातिलाई चाहिँ त्यो नेपाली भाषाले आत्मप्रकाश गर्छ सधैँ र भाषा मर्यो भने अथवा भाषा कमजोर भयो भने अथवा भाषा लोपन्मुख भयो भने त्यो जातिको सम्पूर्ण चिजहरू हराउँदै जान्छ भन्ने कुरो आजको पुस्तालाई कसरी बुझाउने भन्ने सन्दर्भ चाहिँ महत्त्वपूर्ण छ। त्यसकारणले साहित्यमा एकातिर भानुभक्तको चर्चाहरू हुँदै गरेको अवस्थामा नव पुस्ताले नयाँ पुस्ताले वर्तमान अध्ययनरत

0: भानुभक्तको जुन नेपाली भाषाको जुन प्रेम छ त्यो प्रेम अहिलेको पुस्तासम्म आइपुग्दा आजको सन्दर्भमा भानु जयन्तीलाई तपाईँले कसरी हेर्नुहुन्छ?
1: आजको सन्दर्भमा भानु जयन्तीलाई केवल एक कविको जन्म जयन्ती मात्र होइन, नेपाली भाषा साहित्य संस्कृति र सामूहिक पहिचानको उत्सवको रूपमा लाग्दछ मलाई। आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित भएको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर सामान्य जनतासम्म पुर्याउनु भयो। यस कार्यले नेपाली भाषालाई जनजीवनसँग जोड्यो र साहित्यलाई दरबार र विद्वानको सीमित घेराबाट बाहिर ल्यायो। आज विश्वव्यापीकरण प्रविधि र विभिन्न भाषाको प्रभावका कारण मातृभाषाको प्रयोगमा चुनौती देखिएको छ। यस्तो अवस्थामा भानु जयन्तीले हामीलाई आफ्नै भाषा बोल्न लेख्न पढ्न र नयाँ पुस्तासम्म पुर्याउन प्रेरित गर्दछ। त्यसैले भानु जयन्तीलाई केवल एउटा सम्झना गर्ने दिन मात्र नसोचेर नेपाली भाषालाई आधुनिक वैज्ञानिक सृजनशील र व्यवहारमुखी बनाउने सङ्कल्पको दिनको रूपमा पनि हामीले पालन
0: गर्नुपर्छ। यसलाई चाहिँ औपचारिक रूपमा मात्रै मानेर चाहिँ भएन।
1: हजुर,
0: यो जुन अहिलेको पुस्तामा हामीले देखिरहेछौँ अङ्ग्रेजी मोह बढी मात्रामा छ, भानुभक्त आचार्य सम्बन्धी नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष भनेर भानुभक्त सम्बन्धी महान कवि साहित्यकार देवकोटाले पनि भनेका छन्। देवकोटाले एक ठाउँ भनेका छन् लक्ष्मी निबन्ध सङ्ग्रहमा, हामी भानुभक्त पढेर शिक्षा सुरु गर्दछौँ र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौँ, तर बुझ्नेहरू आफ्नो घरको बत्तीमा मोहनी देख्दछन्। यो भनाइले मातृभाषाको महत्त्व र मोहनीलाई दर्शाउँछ। तपाईँ यसलाई कसरी हेर्नुहुन्छ? देवकोटाले जुन कुरो भने त्यो त आज पनि सान्दर्भिक छ होइन, किनभने नानीहरू त हामी नेपाली भाषामा पढाउँछौँ नानीहरूलाई घरमा, सुरुमा हामी आफ्नो मातृभाषामा क ख ग ढ सिक सुरु गर्छौँ, तर जब जब ठुलो हुँदै गयो हामीलाई नेपाली मातृभाषा बोल्दा चाहिँ आमा बाउहरू अलिकति सशङ्कित हुने, यसले अङ्ग्रेजी बोलेन भने चाहिँ के अरे यसले आफ्नो जीवन गरि खाँदैन कि क्या हो भन्ने डर पस्ने, र त्यस्तो अवस्थामा चाहिँ साँच्चै नै हामीले ठुलो हुँदै गएपछि चाहिँ हामीले सुरु गरेको मातृभाषा प्रेम चाहिँ ठुलो हुँदै गएपछि चाहिँ हराउँदै जाने चाहिँ देखिएको छ। यो अहिले पनि अत्यन्त सान्दर्भिक कुरा देवकोटाले त्यति बेला भनेका छन्, तपाईँ कसरी हेर्नुहुन्छ यसलाई?
1: महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ अत्यन्त गहिरो र सान्दर्भिक छ। तपाईँले ठिकै भन्नुभयो। यसको आशय के हो भने हामी बाल्यकालमा आफ्नै भाषा र साहित्यबाट शिक्षा आरम्भ गर्छौँ, तर शिक्षित हुँदै जाँदा विदेशी भाषा र संस्कृतिलाई मात्र उच्च ठान्ने प्रवृत्ति हामी देखाउँछौँ। घरको बत्ती भन्नाले आफ्नो मातृभाषा संस्कृति साहित्य र पहिचानलाई बुझ्न सकिन्छ। घरको बत्तीमा मोहनी देख्नु भनेको आफ्नै भाषाको सौन्दर्य आत्मीयता र ज्ञानको शक्ति पहिचान गर्नु हो। मातृभाषा केवल बोलचालको माध्यम होइन, यसले मानिसको भावना सोच स्मृति संस्कार र सामाजिक सम्बन्धलाई जोड्दछ। अन्य भाषा सिक्नु आवश्यक छ किनकि आजको संसार बहुभाषिक र विश्वव्यापी छ, तर आफ्नो मातृभाषालाई हेला गरेर मात्र अरू भाषा सिक्नु प्रगति होइन। वास्तविक शिक्षा त्यही हो जसले आफ्नो जरा बलियो बनाउँदै संसारसँग संवाद गर्न सिकाउँछ।
0: ठिक भन्नुभयो तपाईँले, किनभने अहिले हामीले के देखिरहेछौँ भने ठुल्ठुलो विद्वानहरू, अफ्रिकी विद्वानहरू होइन, त्यसपछि अरू देश जहाँ चाहिँ आफ्नो मातृभाषा अङ्ग्रेजी मातृभाषा छैन, ती देशका विद्वान फ्रान्सका विद्वानहरूले, हामीले फ्रान्सका अधिकांश विश्व प्रसिद्ध दार्शनिकहरू विश्व प्रसिद्ध साहित्यकारहरू नयाँ नयाँ विचार चिन्तनधारालाई साहित्यमा होइन यता दर्शनमा ल्याउने विद्वानहरू हामीले के देखेछौँ भने उनीहरूले आफ्नो मातृभाषामा चाहिँ उनीहरूले लेखेका छन् र उनीहरूको विचार चाहिँ आफ्नो मातृभाषामा प्रकट गरेका छन् र त्यो विचार नै विश्वले पछि अनुवाद गरेर अङ्ग्रेजी माध्यममा अनुवाद गरेर होइन त्यो संसार प्रसिद्ध भएको छ र ती विचारबाट पनि आज विश्व निर्देशित छ, विश्व त्यो मार्गदर्शन हिँडिरहेको छ होइन। हामीले फ्रान्सको फ्रान्सेली क्रान्तिको हामीलाई थाहा छ, त्यहाँ अब रुसो जस्ता विद्वानहरूको विचारहरू विश्व प्रसिद्ध भयो, त्यसले अहिले पनि प्रभाव परिरहेछ। डेमोक्रेसीको गणतन्त्रको परिभाषाहरू विश्व प्रसिद्ध परिभाषाहरू गैर अङ्ग्रेजी राष्ट्रहरूले पनि विश्वलाई दिएका छन् र अङ्ग्रेजी भाषाको बाहुल्यतालाई अथवा अङ्ग्रेजी भाषाको प्रभावलाई मतलब जुन अङ्ग्रेजी भाषालाई नै ज्ञानको रूपमा लिने जुन विश्वमा एउटा चलन छ, खास गरी हाम्रोमा पनि नेपाली मातृभाषा जसको छ नेपाली भाषी समुदायले पनि अङ्ग्रेजीलाई चाहिँ एउटा भाषा मात्रै नमानेर ज्ञान पनि मान्छन्। यो जुन प्रवृत्ति छ, यो प्रवृत्ति बढिरहेको अवस्थामा हाम्रो विद्यार्थीहरूलाई, अब अहिले त तपाईँको स्कुलमा पनि अङ्ग्रेजी माध्यम नै छ, नेपाली पहिलो भाषा भए पनि अरू सब विषयहरू जुन पठन पाठनको माध्यम जुन छ मिडियम अफ इन्स्ट्रक्सन त्यो चाहिँ तपाईँको अङ्ग्रेजीमै छ। त्यसो हुँदाखेरि अहिलेको पुस्तामा नेपाली भाषाप्रतिको

0: पछि चाहिँ कस्तो देख्नुहुन्छ?
1: विद्यालयकै अनुभवबाट भन्नुपर्दा विद्यार्थीहरूमा नेपाली मातृभाषाप्रति रुचि पूर्ण रूपमा हराएको त छैन,
0: हजुर,
1: तर त्यसलाई सही दिशा र अवसर दिन चाहिँ आवश्यक छ। धेरै विद्यार्थी नेपाली बोल्न सहज मान्छन्, कथा कविता गीत नाटक र लोक संस्कृतिमा चासो पनि राख्छन्, तर औपचारिक लेखन, शुद्ध भाषा प्रयोग, पुस्तक पढ्ने बानी र साहित्यिक अभिव्यक्तिमा अपेक्षाकृत कम रुचि देखिन सकिन्छ। यसको एउटा कारण अङ्ग्रेजी भाषालाई रोजगारी, आधुनिकता र प्रतिष्ठासँग मात्र जोडेर हेर्ने सामाजिक धारणा पनि हो। अर्को कारण डिजिटल माध्यममा नेपाली भाषाको आकर्षक, गुणस्तरीय र विद्यार्थी मैत्री सामग्रीहरूको कमी पनि हो। कतिपय विद्यार्थी नेपाली बोल्छन् तर लेख्न वा सार्वजनिक रूपमा प्रस्तुत गर्न आत्मविश्वास कम देखाउँछन्। विद्यालयले भाषा सिकाइलाई केवल परीक्षा र पाठ्यपुस्तकमा सीमित नराखी कविता वाचन, संवाद लेखन, कथा लेखन, नाटक, भित्ते पत्रिका, रेडियो कार्यक्रम, पुस्तक समीक्षा तथा डिजिटल सामग्री निर्माणसँग जोड्न सके विद्यार्थीहरूको रुचि उल्लेखनीय रूपमा हामी बढाउन पनि सक्छौँ।
0: यो बडो राम्रो कुरा भन्नुभयो, किनभने यो व्यवहारिक पक्षहरू हो। जस्तो अब हामीले अहिले नेपाली भाषालाई 1992 संविधानमा 8 अनुसूचीमा मान्यता पाइसकेपछि हामीले व्यवहारिक रूपमा नेपाली भाषाको कार्यान्वयनको प्रश्न छ। त्यसमा हामीले धेरै पक्ष चाहिँ सरकारबाट भएको, तर त्यसको अज्ञानता, त्यसबारेमा सचेतनाको कमीले गर्दाखेरि चाहिँ हामीले त्यो बारेमा जानकारी नपाएको हामीले देखिरहेका छौँ। यति बेसी नेपाली भाषा, जस्तो 22 मान्यता प्राप्त भाषाहरू छन् होइन, ती भाषाहरूमध्ये नेपाली भाषा पनि एउटा हो, र अरू भाषाको तुलनामा भलै नेपाली साहित्यमा अथवा भाषाको साहित्यिक जुन एउटा गरिमा छ र इतिहास छ त्यसमा अलिकति तलमाथि यताउता हुनसक्ला, कम बेसी अथवा सम्पदाको दृष्टिकोणले कोही अघि कोही अलिकति पछाडि हुनसक्छ, तर जुन भाषाको मान्यता पाइसकेपछि अधिकार र सहुलियतको प्रश्न छ, त्यसमा त हामीलाई कसरी पनि बङ्गला भाषा चाहिँ धेरै ठुलो हो र नेपाली भाषा कम्ती हो, अथवा हिन्दी भाषा धेरै ठुलो हो उर्दू भाषा कम्ती हो भनेर त हामीलाई कसैले पनि हेलाउँछ गरेको छैन। नियम नीतिहरू बनाउँदा सरकारी सहुलियतहरू अधिकारहरू प्रदान गर्ने सवालमा जब नीतिहरू बनिन्छ त्यति बेला त नेपाली भाषा त तपाईँको नेपाली भाषाको लागि पनि समान अवसरहरू छुट्याइन्छ। तर यहाँ चाहिँ के देखिएको छ भन्दाखेरि त्यो अवसरको पर्याप्त मात्रामा ज्ञान नभएको कारणले गर्दाखेरि अथवा माग नभएको कारणले गर्दाखेरि अथवा दिएकै अवसरलाई पनि पर्याप्त मात्रामा उपयोग नगरेको कारणले गर्दाखेरि चाहिँ नेपाली भाषाले पाउने सहुलियतहरू चाहिँ अझै प्राप्त गर्नुको सट्टामा चाहिँ त्यो हराउँदै गइरहेको हामीले देखिएछौँ। जस्तो अब हामीले युपिएससी इक्जाममा नेपालीमा लेख्नु पाउने सुविधा छ होइन, तर हामीले कतिले नेपालीमा युपिएससी लेखेर पास गरेका छौँ, जबकि हिन्दी माध्यमका मान्छे मतलब प्रार्थीहरूले चाहिँ लेखेर हिन्दीबाटै लेखेर पनि पास गरेर आइरहेका छन् होइन। अरू थुप्रै त्यस्तो सुविधाहरू छ, युपिएससीमा त्यहाँदेखि डब्लुबिसिएस पनि नेपालीमा लेख्ने प्रावधान छ। नेपाली भाषाले राष्ट्रिय मान्यता पाइसकेपछि अनि पश्चिम बङ्गालमा पनि दार्जिलिङ जिल्लामा त दोस्रो सरकारी मान्यता प्राप्त भाषा हो, त्यसपछि 2011 हिसाबले हेर्ने हो भने पनि यो लिङ्ग्विस्टिक माइनोरिटी प्राप्त भाषा अथवा भाषिक अल्पसङ्ख्यकको दर्जा पश्चिम बङ्गालमा नेपाली भाषालाई पनि छ, अन्य 5 भाषासहित 6 भाषासहित नेपाली भाषालाई पनि छ। त्यसरी हामीले सुविधाहरू हेर्दाखेरि जम्मै सुविधाहरू हामीले खोज्यौँ भने पाउन सक्ने सम्भावना छ। अनि अर्को कुरो चाहिँ सरकारले पनि अब अहिले नयाँ नयाँ जहाँ अवसरहरू निकाल्छ, जस्तो अब एआईको लागि जुन नयाँ प्रोजेक्टहरू बनिरहेको छ होइन, विभिन्न नेपाली भाषामा, जस्तो अहिले हामीले नेपालीमै पनि तपाईँको मोबाइलमा तपाईँले नेपाली भाषामा मोबाइलमा तपाईँले कुन सूचनाहरू पाउन सक्नुहुन्छ, तपाईँको एउटा अरू भाषामा आउने सूचना नेपालीमा पनि पढ्नु पाइन्छ मतलब सुन्नु पाइन्छ होइन, र रेलवे स्टेसनतिर पनि नेपालीमा तपाईँले उद्घोषणा गरेकोहरू पाउनुहुन्छ, र थुप्रै अवसरहरू छ। तर अब यो अवसरको व्यापकता अथवा त्यसको जानकारीको अभावले भनौँ या सचेतनाको अभावले भनौँ, हामी त्यो चिजहरूलाई ख्याल नगरेर हामी एउटा रेडिमेड चिज आकलन गरेर चाहिँ हामी भविष्य खोजिरहेका छौँ। यस्तोमा चाहिँ अब सरकारले पनि राष्ट्रिय शिक्षा नीति 2020 मातृभाषालाई प्राथमिकता दिइरहेछ, ती त्रिभाषी भाषा अब नीति सरकारले बनाएको छ, त्यो एउटा व्यवहारिक रूपमै त्यो नीति कार्यकार गर्दाखेरि भानुको भाषाले त व्यवहारिक रूपमा केन्द्रीय राज्य स्तरमा जुन किसिमको सहुलियत सुविधा प्राप्त गर्ने प्रावधान छ त्यो नीतिसँग, शिक्षा नीतिसँग भाषा नीतिको कस्तो सम्बन्ध रहन सक्छ, त्यसले के सम्भावना देखाउन सक्छ अलिकति बताइदिनुहोस् न।
1: राष्ट्रिय शिक्षा नीति 2020 प्रारम्भिक शिक्षामा मातृभाषा वा स्थानीय भाषाको प्रयोगलाई प्राथमिकता दिएको छ। यो अत्यन्त सकारात्मक सोच हो, किनकि बालबालिकाले आफूले बुझ्ने भाषा सिक्दा अवधारणा

0: छिटो ग्रहण गर्छन्, प्रश्न सोध्न सक्छन् र सिकाइप्रति उनीहरूको आत्मविश्वास पनि बढ्छ। भानुभक्तले प्रयोग गरेको भाषा जनसाधारणले बुझ्ने सरल नेपाली भाषा थियो, त्यसैले भानुको भाषिक दृष्टि आज पनि व्यवहारिक छ जस्तो मलाई लाग्छ। तर आजको समय अनुसार नेपाली भाषालाई आधुनिक शब्दावली, विज्ञान, प्रविधि, प्रशासन, डिजिटल संचार र बहुभाषिक परिवेशसँग जोड्न आवश्यक छ। भानुको भाषा भानुको भाषा जस्ताको तस्तै दोहोऱ्याउनु मात्र पर्याप्त हुँदैन। उहाँको मूल भावना जनताले बुझ्ने सरल, सुबोध र जीवनसँग जोडिएको भाषालाई व्यवहारमा उतार्नुपर्छ।
1: भाषिक पहुँच पनि एउटा महत्त्वपूर्ण
0: हजुर हजुर शिक्षा नीति र भाषा नीति एक अर्कासँग घनिष्ठ रूपमा सम्बन्धित छन्। शिक्षा नीतिले कुन भाषामा कसरी र कति स्तरसम्म शिक्षा दिने भन्ने दिशा तय गर्छ। भाषा नीतिले भाषाको संरक्षण, विकास, प्रयोग, मानकीकरण र सामाजिक सम्मानको आधार तयार गर्छ। भाषा नीति बलियो नभए मातृभाषामा शिक्षाको उद्देश्य प्रभावकारी हुँदैन र शिक्षा नीतिले भाषा प्रयोगको अवसर नदिए भाषा नीति कागजमा मात्र सीमित भएर रहन्छ।
1: यो कुरो महत्त्वपूर्ण कुरो हो किनभने 2020 राष्ट्रिय शिक्षा नीति, नयाँ राष्ट्रिय शिक्षा नीति आइसकेपछि त्यहाँ चाहिँ मातृभाषालाई 8 श्रेणीसम्म होइन 8 श्रेणीसम्म चाहिँ प्रमुखताको साथ नेपाली मातृ मतलब 3 भाषा नीति छ होइन। पहिलो चाहिँ अब तपाईँको राष्ट्रिय भाषा भयो, मातृभाषा, क्षेत्रीय भाषा,
0: क्षेत्र भाषा,
1: स्थानीय भाषा भनौँ होइन। त्यसो हुँदाखेरि हामीले अब अहिले यसो बुझ्दाखेरि हाम्रो हिसाबले बुझ्दाखेरि नेपाली, अङ्ग्रेजी र हिन्दी होइन अथवा बङ्गला, यो भाषाको समझ अथवा बुझाइले राष्ट्रिय एकीकरणमा पनि महत्त्वपूर्ण भूमिका त निभाउँछ नि। तर क्षेत्रीय मान सम्मान, क्षेत्रीय एस्पिरेसन होइन, क्षेत्रीय भावना, त्यसको पनि कदर गर्छ होइन। यस हिसाबले हेर्दाखेरि सरकारको नीतिमा त कुनै खोट देखिन्न, तर यो व्यवहारिक रूपमा तर्जुमा गर्दा, व्यवहारिक रूपमा कार्यकर गर्दाखेरि चाहिँ जे जे कमीहरू देखिन्छ त्यो कमीहरू त हामीले लामो समयदेखि झेल्दै आइरहेको छौँ नि। यो के यो सरकारको मेकानिजमले, सरकारको संयन्त्रले यसलाई ठिकसँग लागू गर्न नसकेको, या व्यवहारिक रूपमा प्र्याक्टिकल्ली अब हामी जुन दुर्गम ठाउँमा बस्छौँ, जो जहाँ चाहिँ भाषाको प्रयोगताहरू छ, जहाँ चाहिँ भाषालाई व्यवहारिक रूपमा प्रयोग गर्ने सन्दर्भ छ, त्यो सन्दर्भलाई बुझ्नु नसकेर एउटा कोठामा बसेर, एसी रुममा बसेर अथवा ठुलो एउटा मतलब उसमा बसेर चाहिँ एउटा नीति निर्माताको ठाउँमा बसेर चाहिँ खालि त्यो एउटा व्यवहारिक देखिन चाहिँ टाढा रहेर त्यो बनाउने काम मात्रै भइरहेको छ, वा त्यहाँबाट फिडब्याकहरू ठिकसँगले नआइपुगेर यस्तो भइरहेको छ, के हो यो, के कमीले गर्दाखेरि चाहिँ शिक्षा नीति छ र कार्यनीतिको तालमेल मिल्दैन, के कारण हो यो?
0: यो चाहिँ अब भन्नै हो भने नीति बनिन्छ, तर नीति बनिँदाखेरि जब हामी ग्राउन्ड लेभलमा गएर, जब जमिनी स्तरमा गएर कार्य गर्छौँ, त्यो नीति कतिको कार्यकर छ, प्रभावकारी छ, त्यसको फिडब्याकहरू नलिएर है, अनि कतिपय अब व्यवहारिक नीतिमा पनि कतिपय व्यवहारिक विषयहरू, प्रावधानहरू अन्तर्भुक्त नभएको कारण, अनि त्यो स्तरमा कार्यरत विभिन्न स्टेक होल्डर्सहरू अथवा हितधारकहरूलाई पनि त्यसमा समावेश नगरिएको कारणले गर्दा नीति नै भनिएर बसेको जस्तो मलाई लाग्छ। यदि नीतिलाई जमिनी स्तरमा उतार्नु हो भने त्यहाँको हितधारकहरूसँग बसेर कतिपय कुराहरू लेखाजोखा गरेदेखि व्यवहारिकता पाउँछ त्यो नीतिले भन्ने मलाई लाग्छ। त्यो भएर पनि यो कतिपय नीतिहरूलाई हामीले व्यवहारमा ल्याउन नसकेको। अर्को कुरा के हो भने भाषाप्रतिको एउटा इन्फिरियरिटी पनि छ, नेपाली भाषाप्रतिको एउटा इन्फिरियरिटी भएर यो पढ्यो भने, यो भाषा सिक्यो भने भविष्य मेरो अघि भनेको जस्तो रोजगारको एउटा सङ्कट पर्छ, रोजगारमुखी छैन, यो पाठ्य सामग्रीहरू पाइँदैन, उच्च शिक्षा हासिल गर्नमा यसमा असुविधा पर्छ भन्ने विविध यो इन्फिरियरिटी कारणले पनि यो कुराहरू भएको हुनसक्छ नेपाली भाषाको विषयमा भन्नु हो भने।
1: हजुर, अङ्ग्रेजी भाषाको महत्त्व र वैश्वीकरण अथवा विश्वव्यापीकरण यसको जुन छ त्यसलाई त हामी अस्वीकार गर्न सक्दैनौँ होइन। भाषा ज्ञान हामीले धेरै मात्रामा लिएको राम्रो हो, किनभने भाषा स्वयं आफैमा कुनै खराब कुरो होइन। यो सबै भाषा जति मान्छेले आफ्नो धेरै भाषा जान्नु सक्छ त्यति नै उसको भाषिक ज्ञानले उसको वैश्विक पहुँच पनि बढाउँदै लान्छ। यो त एउटा राम्रो कुरो हो, राम्रो पक्ष हो, हामी कुनै पनि भाषालाई खराब भन्न सक्दैनौँ, किनभने हरेक ठाउँको भाषाको आफ्नै विशिष्ट महत्त्व हुन्छ, ऐतिहासिकता हुन्छ, त्यसको सामाजिकता हुन्छ, त्यसको पनि प्रगतिको एउटा लामो इतिहासिक मतलब बोकेर आएको हुन्छ, विरासत बोकेर आएको हुन्छ। यो सन्दर्भमा हाम्रो कुनै किसिमको आग्रह पूर्वाग्रह त्यसमा रहँदैन, तर नेपाली भाषाप्रति हामीले नै देखाएको उदासीनता चाहिँ बडो चिन्ताको विषय छ। र यो अहिलेको सन्दर्भमा भानुभक्तले त्यति बेला 200 अगाडि भानुभक्तले नेपाली भाषालाई जुन प्रेम गरे, भानुभक्तको एउटा साहसपूर्ण कुरो के थियो भन्दाखेरि, त्यति बेला मैले अघि पनि भने फेरि दोहोऱ्याउन चाहन्छु,

0: कि दरबारीहरूको एक छत्र रहेको बेलामा होइन त्यो त्यति बेला चाहिँ अब नेपाली भाषा चाहिँ हिंताको एउटा शिकार हुने सम्भावना थियो. एउटा गरिब दुखीले तल्लो श्रेणीको मान्छेले अनपढहरूले अशिक्षितहरूले बोल्ने भाषा हो भन्ने प्रकारले अलिक छिया छिया दूर दूर गरिन्थ्यो र संस्कृत भाषाको प्रभावले चाहिँ त्यहाँको साहित्य त्यहाँको समाजलाई नेतृत्व गरिरहेको थियो. त्यस्तो अवस्थामा भानुभक्तले जनबोलीलाई जनभाषालाई होइन टिपेर चाहिँ जुन साहस देखाए होइन त्यति बेला उनले त्यो लोकप्रियताको पनि उनले ख्याल गरेनन्. म भोलि लोकप्रिय हुन्छु कि हुँदिनँ तर म जनताको भाषामा लेख्छु, जनताले बुझ्ने गरी भाषामा भन्ने किसिमको प्रयोग मात्रै होइन, यो साहसै देखाएको. किनभने त्यो साहस चाहिँ तपाईँको त्यो ऐतिहासिक थियो त्यो, र भानुभक्तले गरेको सबैभन्दा क्रान्तिकारी कुरा पनि म त्यसैलाई मान्छु होइन. विचारमा कतिवटा चिजहरूमा उनको आफ्नो पूर्वाग्रहहरू पनि झल्केको हामी देख्छौँ. तर अब यो सबै चिजहरू बिचमा चाहिँ हामीले अहिलेको सन्दर्भमा चाहिँ भाषाको व्यवहारिकता नै प्रमुख कुरा हो र भानुभक्त चाहिँ अब व्यवहारिक भाषाको व्यवहारिक प्रयोग भएन भने भानुभक्तको भाषा पनि असान्दर्भिक हुँदै जाने कि हो कि भन्ने चिन्ता हामीलाई बढेर गएको छ. र यसमा तपाईँले नेपाली भाषाको व्यवहारिक प्रगतिको लागि चाहिँ विद्यालय स्तरमा 5 उल्लेखनीय काम गर्नुपर्ने हो भने ती कामहरू के हुन सक्छन् भनेर तपाईँ निर्धारित गर्न सक्नुहुन्छ, तपाईँको सुझाव के छ?
1: यसमा मेरो सुझाव चाहिँ पहिलो विद्यालयमा नियमित पठन संस्कृतिको विकास गर्नुपर्छ. प्रत्येक कक्षामा नेपाली कथा कविता जीवनी निबन्ध तथा बाल साहित्यका पुस्तकहरू राखेर अथवा नानीहरूलाई ल्याउने उत्साहित गरेर साप्ताहिक पठन समय तय गर्न सकिन्छ.
0: अध्ययन संस्कृतिको खाँचो
1: हजुर. दोस्रो, भाषा प्रयोगका सृजनात्मक मञ्चहरू तयार गर्नुपर्छ. कविता वाचन, कथा लेखन, वक्तित्व कला, वाद विवाद, हाजिरी जवाब, नाटक तथा लोकगीत प्रतियोगिताले विद्यार्थीलाई भाषा प्रयोग गर्न प्रेरित गर्दछ. तेस्रो, विद्यालयले भित्ते पत्रिका, विद्यालय पत्रिका र ई पत्रिका नियमित रूपमा प्रकाशन गर्नुपर्छ. विद्यार्थीले लेख, कविता, समाचार, चित्रकला, अन्तर्वार्ता र स्थानीय इतिहास लेख्ने अवसर पनि पाउँछन्. चौथो, डिजिटल नेपाली सामग्री निर्माणमा विद्यार्थीलाई सहभागी गराउनुपर्छ.
0: यो अहिलेको समयको
1: हजुर, यो अहिलेको एआईको जमाना पनि भयो, साथसाथमा अहिले टेक्नोलोजीले शिक्षामाथि हाबी गरेको कारणले गर्दा डिजिटलको एउटा सामग्री त चाहियो चाहियो. विद्यालय रेडियो, पोडकास्ट, छोटो छोटो भिडियो, पुस्तक समीक्षा, स्थानीय कथाको अडियो र नेपाली टाइपिङ अभ्यास जस्ता गतिविधिमा पनि हामीले ध्यान दियौँ भने यो धेरै उपयोगी सिद्ध हुन्छ जस्तो मलाई लाग्छ. 5, विद्यालयले स्थानीय भाषा, संस्कृति र समुदायसँग सम्बन्ध जोड्नुपर्छ. स्थानीय लेखक, साहित्यकार, कलाकार, ज्येष्ठ नागरिक तथा भाषाप्रेमीलाई विद्यालयमा आमन्त्रण गरेर अन्तर्क्रिया, लोककथा सङ्कलन र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ. अन्तत नेपाली भाषाको विकास केवल नेपाली विषयका शिक्षकको जिम्मेवारी मात्र नभएर यो विद्यालय, अभिभावक, विद्यार्थी, समुदाय र सम्पूर्ण समाजको साझा दायित्व हो. भानुभक्तप्रति साँचो सम्मान हामीले गर्ने हो भने उहाँको तस्बिर र माला चढाउनु मात्र होइन, उहाँले जनभाषालाई दिएको सम्मानलाई हाम्रो दैनिक व्यवहार, शिक्षा र सिर्जनामा पनि जीवित राख्नुपर्छ भन्ने मेरो भनाइ छ.
0: बडो मजाको कुरा गर्नुभयो तपाईँले. एकदमै सान्दर्भिक अहिलेको समयको माग अनुसार तपाईँले हामीलाई सुझाव दिनुभयो र अहिले तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो हाम्रा बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक श्री सागर शर्माज्यूबाट उहाँको सुझावहरूलाई. निश्चय उहाँ एउटा राम्रो ठाउँमा हुनुहुन्छ, उहाँले सरकारलाई, उहाँको विभागलाई सुझावहरू दिइरहने उहाँले अवसर पाउनुहुन्छ. निश्चय उहाँका कुराहरू सम्बन्धित टिकामा पुग्नेछन् र आज हामीले चर्चा गर्दैछौँ आजको सन्दर्भमा भानुभक्तको महत्त्व र यहाँहरूले सुन्दै हुनुहुन्थ्यो हाम्रो सागर शर्माजीसँग म रूपेश शर्माको यो छोटो वार्ता र यहाँहरूले धैर्यपूर्वक हाम्रो कार्यक्रम सुनिदिनु भयो यसको निम्ति आन्तरिक हृदयबाट आभार प्रकट गर्दै यहाँहरू सबैबाट बिदा लिन्छु. मसँगै श्री सागर शर्माजी पनि र यहाँहरूलाई धेरै धेरै धन्यवाद.
1: धन्यवाद.
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम नेपाली वार्ता अन्तर्गत बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका दुई शिक्षक सागर शर्मा अनि रूपेश शर्माबाट वर्तमान समयमा भानु जयन्तीको महत्त्व बारे एक वार्ता. श्रोतावृन्द, यहाँहरूलाई यस कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला. आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ. आकाशवाणी सुन्दै गर्नुहोला. आजलाई भने बिदा चाहन्छौँ. कार्यक्रम प्रस्तोता लेखनाथ राय अनि सञ्चालक म सञ्जोग खवास. नमस्कार.

नमस्कार सम आदरणीय श्रोता, लिएर उपस्थित छु कार्यक्रम शिक्षा ज्योति, जस अन्तर्गत प्रसारण गरिने गर्छ हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति। त कार्यक्रमको प्रथममा सुन्नुहोस् देश बन्दना।

त श्रोता अब शिक्षा ज्योति कार्यक्रममा आज प्रस्तुत गर्नेछौं विश्व जनसंख्या दिवस यसै दिनको शुभ अवसरमा शिक्षा ज्योति कार्यक्रममा आज प्रस्तुत गर्नेछौं बढ्दो जनसंख्या एक समस्या बारेमा जसलाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका दुर्गा छेत्री ज्यूले

नमस्कार। शिक्षा ज्योति कार्यक्रम अन्तर्गत म शिक्षिका दुर्गा छेत्री आज एउटा विशेष शीर्षक बढ्दो जनसङ्ख्या भारतको लागि एक गम्भीर समस्या बारे जानकारी दिन उपस्थित भएकी छु। यस कार्यक्रमद्वारा प्रत्येक विद्यार्थी एवं श्रोतावर्गमा जागरूकता साथै ज्ञान वृद्धिको विकासको उद्देश्यले हामीले यस कार्यक्रम सम्पन्न गर्न लागिरहेका छौँ। आशा छ सम्पूर्ण श्रोतावृन्द

0: ले यस कार्यक्रम मनोरञ्जन र रुचिपूर्वक सुनिदिनु हुन्छ भन्ने। संसार भरिका मानिसहरूको कुल संख्यालाई जनसंख्या भनिन्छ र भारतमा बढ्दो जनसंख्या देशको विकास र स्रोत साधनको लागि एक गम्भीर चुनौती बनेको छ। द्रुत गतिमा बढ्दै गरेको जनसंख्याले प्राकृतिक स्रोतहरूमा अत्याधिक दबाव पार्छ र गरिबी, बेरोजगारी तथा अशिक्षा जस्ता गम्भीर समस्याहरू निम्ताउँदछ। यसलाई नियन्त्रण गर्न शिक्षाको विकास र परिवार नियोजनका कार्यक्रमहरू आवश्यक छन्। कुनै पनि देशको प्रगतिका लागि जनसंख्या र त्यहाँको स्रोत साधन बीच सन्तुलन हुन जरुरी छ। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकहरू मध्ये एक भारतमा जनसंख्या विस्फोट एउटा विकराल समस्याको रूपमा देखा परेको छ। द्रुत गतिमा बढिरहेको जनसंख्याले देशको आर्थिक तथा सामाजिक विकासको बाटोमा ठूलो बाधा पुर्याएको छ। बढ्दो जनसंख्या आज भारत र विश्वका लागि एक गम्भीर चुनौती बनेको छ। जनसंख्याको वृद्धिले एकातिर देशको श्रम शक्ति बढाउँदछ भने अर्कोतिर यसले सीमित स्रोत साधनहरूमा अत्याधिक दबाव दिन्छ। भारत जस्ता विकासशील देशमा बढ्दो जनसंख्याका कारण गरिबी, शिक्षा र स्वास्थ्य सेवाको अभाव जस्ता समस्याहरू तीव्र रूपमा बढिरहेका छन्। जनसंख्या वृद्धि हुनका धेरै कारणहरू छन्। ग्रामीण क्षेत्रमा शिक्षाको अभाव, चेतनाको कमी, बाल विवाह र परिवार नियोजनको उपेक्षा नै यसका प्रमुख कारण हुन्। यसका अतिरिक्त राम्रो स्वास्थ्य सेवा र मृत्यु दरमा आएको कमीले पनि जनसंख्यालाई तीव्र गतिमा बढ्न मद्दत गरेको छ। बढ्दो जनसंख्याको प्रभाव वातावरणमा पनि पर्छ। अत्याधिक जनसंख्याका कारण वन फरानी, जल संकट र प्रदूषणको समस्या बढिरहेको छ। साथै कृषि र औषधि क्षेत्रमा दबाव बढ्दा प्राकृतिक स्रोत साधनको कमी हुँदै गइरहेको छ। यस समस्याको समाधान शिक्षा र चेतनामा निर्भर गर्दछ। जनसंख्या नियन्त्रणका लागि परिवार नियोजनलाई प्रोत्साहन गर्ने, महिलाको शिक्षामा ध्यान दिने र स्वास्थ्य सेवामा सबैको पहुँच सहज बनाउनु आवश्यक छ। संसार भरिका मानिसहरूको कुल संख्यालाई जनसंख्या भनिन्छ है र पृथ्वीमा मानिसको संख्या तीव्र गतिमा बढिरहेको छ। यही बढ्दो जनसंख्या र यसका कारण सृजना हुने समस्याहरू तर्फ विश्वको ध्यान आकर्षित गर्न हरेक वर्षको 11 जुलाईमा विश्व जनसंख्या दिवस मनाइन्छ। सन् 1987 जुलाई 11 दिन विश्वको कुल जनसंख्या 5 अरब पुगेको थियो। त्यसैबाट प्रभावित भएर सन् 1989 संयुक्त राष्ट्र संघले यस दिवसको सुरुवात गरेको हो। प्रत्येक वर्ष 11 जुलाईमा संसारभरि मनाइने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो। बढ्दो जनसंख्याका चुनौतीहरू र यसले मानव जीवनमा पार्ने असर बारे चेतना फैलाउन यो दिवस मनाइन्छ। जनसंख्या वृद्धिका कारणहरू धेरै छन् र विश्वमा जनसंख्या वृद्धि हुनका मुख्य कारणहरू भने यस प्रकार छ। स्वास्थ्य सेवामा सुधार। चिकित्सा विज्ञानको विकासले गर्दा महामारी र रोगहरू नियन्त्रणमा आएका छन् जसले औसत आयु बढाएको छ। अर्को कारण छ मृत्यु दरमा कमी। आधुनिक अस्पताल र औषधिको उपलब्धताका कारण बाल मृत्यु दर र मातृ मृत्यु दरमा निकै कमी आएको छ। त्यसरी नै अर्को कारण छ अशिक्षा र चेतनाको कमी। विशेष गरी ग्रामीण क्षेत्रमा परिवार नियोजन र जनसंख्या नियन्त्रण बारे पर्याप्त ज्ञान नभएमा जनसंख्या वृद्धि भइरहेको छ। धार्मिक तथा सामाजिक मान्यताहरू पनि यसको एउटा कारण हो। कतिपय समाजमा धेरै सन्तान हुनुलाई भाग्य वा शक्तिको प्रतीक मानिने परम्परा अझै पनि छ। यदि जनसंख्यालाई समयमा नै व्यवस्थित गरिएन भने यसले ठूलो संकट निम्त्याउन सक्छ।
1: त आउनु श्रोता, अहिलेलाई केही क्षण हाम्रो यस विषयलाई विश्राम लिँदै सुनाउन लागिरहेछु यो एउटा मिठो गीत।

0: त गीतपछि बढ्दो जनसङ्ख्या एक समस्या बारेमा रहल जानकारी दिनुहुनेछ गुरामा दुर्गा छेत्रीज्यूले।
1: अब भने जनसङ्ख्या वृद्धिका असरहरूबारे चर्चा गरौँ। है, स्रोत साधनको अभाव एक नम्बर जनसङ्ख्या वृद्धिको असरमा पर्दछ। धेरै जनसङ्ख्या हुँदा पनि पानी, खाद्यान्न, जमिन र ऊर्जा जस्ता प्राकृतिक स्रोतहरूमा अत्याधिक दबाव पर्छ। अर्को छ वातावरणीय प्रदूषण, वन जङ्गल फरानी, सहरीकरण र

सवारी साधनको वृद्धिका कारण वायु, जल र भूमि प्रदूषण तीव्र रूपमा बढ्छ। त्यसरी नै गरिबी र बेरोजगारी पनि एउटा असर छ। देशको आर्थिक क्षमता भन्दा धेरै मानिस भएमा रोजगारीका अवसरहरू घट्छन् र गरिबी बढ्छ। त्यसरी नै स्वास्थ्य र शिक्षामा समस्या, विद्यालय, कलेज र अस्पतालहरूमा भिड बढ्दा सबै नागरिकले गुणस्तरीय सेवा पाउन सक्दैनन्। त भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमध्ये एक हो। सन् 2023 को जनसङ्ख्या क्रिय रिपोर्ट अनुसार चीन र भारतको जनसङ्ख्या प्राय एक समान देखिन्छ। संयुक्त राष्ट्र संघ र विभिन्न अन्तर्राष्ट्रिय जनसङ्ख्या अध्ययन केन्द्रहरूको पछिल्लो प्रक्षेपण अनुसार भारतको वर्तमान जनसङ्ख्या स्थिति बारे जानकारी दिइरहेकी छु। भारतको कुल जनसङ्ख्या लगभग 1,47,60,00,000 पुगेको छ। विश्वमा भारतले सबैभन्दा धेरै जनसङ्ख्या भएको स्थान पाउन लागेको छ। विश्वको कुल जनसङ्ख्याको लगभग 17.79% मानिसहरू भारतमा बसोबास गर्छन्। हालैमा भारतको वार्षिक जनसङ्ख्या वृद्धि दर लगभग 0.87% रहेको छ। यो वृद्धि दर विगतका दशकहरूको तुलनामा निरन्तर घट्दो क्रममा छ। त्यसरी नै अब हामी प्रजनन दर बारे चर्चा गरिरहेकी छु। त भारतको कुल प्रजनन दर 1.9 प्रति महिलामा झरेको छ। यो जनसङ्ख्या प्रतिस्थापन स्तर रिप्लेसमेन्ट लेभल 2.1 भन्दा कम हो। प्रति वर्ग किलोमिटर लगभग 457 जना मानिस भारतमा बसोबास गर्छन्। कुल जनसङ्ख्याको लगभग 37.6% भाग सहरमा बस्छ भने 62.4% जनसङ्ख्या ग्रामीण क्षेत्रमा बस्दछ। भारतको 70% भन्दा बढी जनसङ्ख्या कार्यशील उमेर समूह 15-64 वर्षसम्ममा पर्दछ। यो युवा जनशक्ति देशको आर्थिक विकास र उत्पादन क्षेत्रमा एउटा ठूलो अवसर हो। विश्वको मात्र 2.4% भूभाग ओगटेको भारतले 18% जनसङ्ख्या धान्न पर्ने हुँदा स्वास्थ्य, खानपानी, शिक्षा, स्वास्थ्य र सहरी पूर्वाधारमा ठूलो दबाव परेको छ। भारत सरकारले पहिलो पटक डिजिटल जनगणनाको प्रक्रिया अघि बढाएको छ। हरेक वर्ष विश्व जनसङ्ख्या दिवसको विषय वस्तु संयुक्त राष्ट्रिय संघ जनसङ्ख्या कोष UNFPA ले तय गरेको हुन्छ र यस वर्ष 2026 विश्व जनसङ्ख्या दिवसको विषय वस्तु वा आधिकारिक नारा यस प्रकार छ। एउटा निष्पक्ष र आशावादी संसारमा युवाहरूलाई उनीहरूले चाहे जस्तो परिवार बनाउन वा निर्माण गर्न सशक्त बनाउँदै यस विषय वस्तु वा मुख्य नाराले केवल जनसङ्ख्याको संख्या घटाउने वा बढाउने कुरामा मात्र जोड नदी मानव अधिकार, युवाहरूको चाहना र न्यायपूर्ण समाजको निर्माणमा केन्द्रित गर्दछ। यसका मुख्य बुदाहरू यस प्रकार छन्: युवाहरूको सशक्तिकरण र छनौटको अधिकार, संसारभरिका युवाहरूलाई आफ्नो जीवन, विवाह र परिवारको आकारबारे स्वतन्त्र र सही निर्माण लिन पाउने अधिकार हुनपर्छ। उनीहरूमाथि कुनै पनि किसिमको दबाव हुनु हुँदैन। चाहना र वास्तविकता बीचमा खारल। UNFPA वा संयुक्त राष्ट्र संघ जनसङ्ख्या कोषको अध्ययन अनुसार संसारका धेरै युवाहरू आफ्नो इच्छा अनुसारको परिवार र सन्तान चाहन्छन्, तर आर्थिक असुरक्षा, लैङ्गिक असमानता र कमजोर स्वास्थ्य सेवाका कारण उनीहरूले आफ्नो चाहना पूरा गर्न पाइरहेका छैनन्। सुरक्षित र निष्पक्ष वातावरणको आवश्यकता। युवाहरूले तब मात्र ढुक्क भएर परिवार योजना गर्न सक्छन् जब उनीहरूले समाजमा राम्रो रोजगारी, गुणस्तरीय शिक्षा, प्रजनन स्वास्थ्य सेवा र जलवायु परिवर्तनबाट सुरक्षित भविष्य, आशावादी संसार देख्न पाउँछन्। त्यसरी अब म चर्चा गरिरहेको छु दिगो विकास र भविष्यको आधार। नेपालीमा सस्टेनेबल डेभलपमेन्टलाई दिगो

विकास भनिन्छ। यसको अर्थ भविष्यका पुस्ताहरूको आवश्यकतालाई असर नपुर्याई वर्तमान पुस्ताको आवश्यकता पूरा गर्ने विकास प्रक्रिया हो। त आजका युवाहरूले भोलि कस्तो संसार आफ्ना बालबालिकाहरू हस्तान्तरण गर्छन् भन्ने कुरामा चिन्तित छन्। त्यसैले विश्वका नेताहरूले युवाहरूको आवश्यकता र प्रजनन अधिकारलाई प्राथमिकतामा राखेर नीतिहरू बनाउनु पर्छ। यो दिवस प्रत्येक वर्ष 11 जुलाईमा बढ्दो जनसङ्ख्या र यसले विकास, स्वास्थ्य तथा वातावरणमा पर्ने असर बारे चेतना जगाउन मनाइन्छ। बढ्दो जनसङ्ख्या विश्वका साथै हाम्रो समाजका लागि पनि एक गम्भीर चुनौती हो। यसको अर्थ स्रोत र साधनको सीमितताका बीच मानिसहरूको संख्या अनियन्त्रित रूपमा बढ्नु हो, जसले गरिबी, बेरोजगारी र वातावरणीय ह्रास जस्ता गम्भीर समस्याहरू निप्टाउँदछ। सीमित प्राकृतिक स्रोत जस्तै भूमि, पानी र खनिज पदार्थहरू माथि अत्याधिक चाप पर्दछ। यी सबै जनसङ्ख्या वृद्धिले सृजना गर्नु प्रमुख समस्याहरू हुन्। त्यसरी नै अझ धेरै समस्याहरू छन्, जस्तै बसोबास र खेतीका लागि जंगल फरानी गरिन्छ, जसले गर्दा जलवायु परिवर्तन र प्रदूषण बढ्दछ। त्यसरी नै जनसङ्ख्याको अनुपातमा रोजगारीका अवसरहरू सृजना नहुँदा गरिबी र आर्थिक अभावले समर्थन पाउँछ। शिक्षा, स्वास्थ्य र यातायात जस्ता सार्वजनिक सुविधाहरूमा अत्याधिक चाप परी सेवामा गुणस्तर खस्किरहन्छ। यस समस्यालाई समाधान गर्न जनचेतना अभिवृद्धि गर्ने, शिक्षाको स्तर बढाउने, परिवार नियोजनको साधनहरूको सहज पहुँच पुर्याउने र दिगो विकासका योजनाहरू लागू गर्न अत्यन्तै आवश्यक छ। भारत विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका देशहरूमध्ये एक हो, यो मैले अघावै बताइसकेकी छु। त भारतमा जनसङ्ख्या वृद्धि दर पहिलेको तुलना केही घटेको भए पनि जनसङ्ख्या अझै पनि तीव्र रूपले बढि नै रहेको छ। यहाँ जनसङ्ख्या असमान रूपमा वितरण भएको पाइन्छ। केही राज्यहरूमा जनसङ्ख्या अत्याधिक घना छ भने केही क्षेत्रमा कम जनसङ्ख्या रहेको छ। भारतको जनसङ्ख्यामा युवा वर्गको संख्या धेरै रहेको छ, जसलाई युवा जनशक्ति भनिन्छ। यदि यसलाई सही रूपमा उपयोग गर्न सकियो भने यसले देशको आर्थिक विकासमा ठूलो योगदान दिन सक्छ। तर अघावै बताए झैं धेरै जनसङ्ख्या भएका कारण बेरोजगारी, गरिबी, प्रदूषण, आवास समस्या, शिक्षा र स्वास्थ्य सेवामा दबाव जस्ता समस्या पनि देखिन्छन्। जनसङ्ख्यालाई सन्तुलनमा राख्न धेरै उपायहरू अप्नाउनु आवश्यक छ। महिला शिक्षा र सशक्तिकरण। महिलाहरू शिक्षित र आत्मनिर्भर भएका उनीहरूले परिवारको आकारबारे सही निर्णय लिन सक्छन्। त्यसरी नै परिवार नियोजनका साधनहरूको पहुँच, ग्रामीण र दुर्गम क्षेत्रसम्म परिवार नियोजनको साधन र परामर्श सेवा सहजै पुर्याउनु पर्छ। चेतनामूलक कार्यक्रमहरू जस्तै विद्यालय र संचार माध्यमहरू मार्फत सानो परिवारका फाइदाहरूबारे बुझाउन सक्नुपर्छ। जनसङ्ख्या आफैमा समस्या होइन, तर यसले अनियन्त्रित वृद्धि र अव्यवस्थित वितरण भने पक्कै पनि चुनौती हो। पृथ्वीका सीमित स्रोत साधनहरूले असीमित मानिसको भार ठेक्न सक्दैनन्। त्यसैले विश्व जनसङ्ख्या दिवसले हामीलाई आफ्नो परिवार, समाज र देशको क्षमता अनुसार जनसङ्ख्यालाई व्यवस्थित राख्न प्रेरणा दिन्छ। व्यवस्थित परिवार समृद्ध राष्ट्रको आधार भन्ने नारालाई आत्मसात गर्दै अघि बढेको यो देश, यो धरती सबैको लागि बस्न योग्य रहेनछ। सही व्यवस्थापन र योजनाबाट जनसङ्ख्यालाई देशको विकासमा प्रयोग गर्न सकिन्छ। जनसङ्ख्या नै देशको शक्ति बन्न सक्छ। त अन्तमा आज विश्व जनसङ्ख्या दिवसको बारेमा धेरै जानकारी लियौं। जुलाई 11ले विश्व जनसङ्ख्याको तीव्र वृद्धिलाई सम्झाउने र यसको सही व्यवस्थापनको आवश्यकता देखाउने दिनका रूपमा महत्व राख्छ भनी यस दिवसको जानकारी पायौं र आउने दिनमा पनि यसरी नै ज्ञानमूलक विषयहरू लिएर उपस्थित हुन्छु भन्ने वाचा गर्दै यस

कार्यक्रमबाट बिदा लिदछु। धन्यवाद। भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो बढ्दो जनसङ्ख्या एक समस्या बारेमा जानकारी, जसलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका दुर्गा छेत्री ज्यूले। विद्यार्थी भाइ बहिनीहरू, कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र फेरि पनि शिक्षा ज्योति कार्यक्रममा राखिरहेछु यो साङ्गीतिक कोसेली।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान।

त सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउँदै प्रस्तुत छ कार्यक्रमको पहिलो गीत मोहम्मद रफीको स्वरमा नाइट इन लन्डन फिल्मबाट शब्द आनन्द बक्सीको अनि सङ्गीत लक्ष्मीकान्त परेलालको।

आँसुको शब्द अनि आँडी बर्मनको संगीतमा अघिल्लो गीत सुन्नुहोस्, अभिलाषा फिल्मबाट, आवाज मोहम्मद रफीको।

सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। त यसै क्रममा अब अघिल्लो गीत सिकार्नुहोस्, जावेद अख्तरको शब्द अनि आरडी बर्मनको संगीतमा गुन्जनी आवाज, किशोर कुमारको फिल्म सागरबाट।

उषा खन्नाको संगीत अनि निदा फाजलेको शब्दहरूमा श्रोताले अहिले सुन्नुभयो आप तो ऐसा न थे फिल्मबाट मोहम्मद रफीको स्वरमा। श्रोताले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान। त्यसै क्रममा अब अन्तिम गीत सिकार्नुहोस् लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा, संगीत आदि बर्मनको अनि शब्द आनन्द बक्सीको फिल्म शक्तिबाट।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् साँझ 6 बजीको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूजील्याण्डमा रहेका भारतीय समुदायले दुई राष्ट्रबीचको सम्बन्धलाई सुदृढ पार्न महत्वपूर्ण आधार निर्माण गर्ने बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 3 राष्ट्रको भ्रमणपछि भारत प्रस्थान गर्नुभयो। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले उहाँलाई विमानस्थलमा विदाई दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले लोकतन्त्रमा विचार भिन्नता स्वाभाविक भएको तर संविधान र जनकल्याणप्रतिको प्रतिबद्धता सर्वोपरि रहनुपर्छ भनी बताउनुभयो। न्यूजील्याण्डका विभिन्न भागका भारतीय समुदायका सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर अकल्याण्डमा भएको सामुदायिक कार्यक्रममा भाग लिएपछि आफ्नो खुशी व्यक्त गरे। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वैच्छिक परिवार नियोजन, सूचित निर्णय लिने क्षमता र स्वस्थ परिवारले समावेशी र दिगो विकासको लागि बलियो जग निर्माण गर्ने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्नुभयो। यस अवसरमा युवाहरूलाई पुस्तकालयहरू भ्रमण गर्न आग्रह गर्दै श्री शाहले व्यक्तित्व विकासमा पुस्तकहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पश्चिम बंगाल सरकारले राज्यको लागि समान नागरिक संहिता विधेयकको मस्यौदा समीक्षा गर्न 9 सदस्यीय समिति गठन गरेको छ। सेवानिवृत्त न्यायाधीश रञ्जना प्रकाश देसाईले समितिको अध्यक्षता गर्नुहुनेछ। दक्षिण पश्चिम मनसुन सक्रिय भएपछि महाराष्ट्रमा खरिफ रोपाईले गति लिएको छ। मेघालय पाइन एप्पल फेस्ट 2026 को चौथो संस्करण नयाँ दिल्लीको डिल्ली हाटमा सुरु भएको छ। उत्तर पूर्वी क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य सिन्धिया र मेघालयका मुख्यमन्त्री कोनराड सङमाले हिजो महोत्सवको उद्घाटन गर्नुभयो। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 6:50 सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गरिरहेका छौं फिल्म संगीतको कार्यक्रम लिएर। त सुन्नुहोस् कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल स्वरमा 1942 लभ स्टोरी फिल्मबाट।

0: नमस्ते चुल्ठे भाइ, आइपुगे है म पनि।
1: ए नमस्कार नमस्कार वीर दाजु, म पनि बसिरहेको थिएँ ठिकै समयमा, अलिकति एक दुई सेकेन्ड होला म अगाडि आएको।
0: ए हजुर,
1: भर्खर भर्खर भनौँ न।
0: हजुर ए, तर यो हाम्रो बेन्चीहरू त ठिक जग्गामै रहेछ है चुल्ठे भाइ।
1: हजुर हजुर हजुर,
0: भन्दा पनि आज त छटपटे बा आउने दिन आउँदैछ कि के गर्ने हो, पर्खिने हो कि उहाँलाई?
1: अब खै के गरौँ गरौँ भयो, अब समय त भयो सभाको, अब उहाँलाई पर्खिरहेर पनि भएन,
0: हो नि
1: सभा सुरु गर्नु त पर्ने, फेरि पर्खेन भने पनि रिसाउनुहुन्छ।
0: हजुर
1: त्यही त, के गरौँ गरौँ पो भयो त।
0: यसो गरौँ न, उहाँलाई पर्खिँदै हामी चाहिँ एउटा गीत सुन्दै गरौँ न ल।
1: हुन्छ हुन्छ हुन्छ, गीत सुन्दा सुन्दै बा बिचमा आइपुग्नुहुन्छ कि, सुनाउनु त।
0: ल सुनौ।

0: लौ त जुल्टे भाइ
1: हजुर,
0: यहाँ गीत सुन्दै गर्दाखेरि यहाँ छटपटेमा पनि आइसक्नु भएछ नि।
2: नमस्कार भाइ, जुल्टे भाइ।
1: ए नमस्कार नमस्कार छटपटे बा,
0: यहाँलाई सम्झिँदै थियो हामी होइन?
2: के सम्झिँदै थियो त बस म
0: बस्नुहोस् बस्नुहोस् होइन हौ, तपाईँ आज सभामा आउने दिन किन ढिलो गरी आउनुभयो भनेर चाहिँ सम्झिराखेको नि हामीले।
1: त्यही त अब छटपटी बा त पहिले आउनु पर्ने भनेर सम्झिँदै थियो नि त।
2: अब होइन, दुनियाँभरको के कसो कामहरू पनि हुन्छ, तर आज चाहिँ अलिअलि ढिलो भयो जस्तो लाग्यो, तर हुन्छ अलिअलि ढिलो कोही बेला बिस्तारै आयो, घुँडा पनि दुख्नु थालेको छ अलिअलि,
0: हजुर
2: त्यो भएर अलिकति बिस्तारै धपले नगरिकन बिस्तारै आए।
0: हो नि हो नि, फेरि चुल्ठे भाइ
1: हजुर,
0: यहाँ हाम्रो खटपटे बाले हामीलाई यहाँ सभामा मात्र विभिन्न सुझावहरू दिनुहुन्छ, साथसाथै गाउँघरमा पनि यहाँको सुझाव धेरैले लिने गर्छन् त, त्यो भएर ढिलो भएको होला।
1: हो नि हो नि, अब कसैलाई केही पर्यो भने छटपटे बा पुगेर यो गर्नु त्यो गर्नु भनेर त सल्लाह सुझाव दिइहाल्नुहुन्छ नि।
0: तर एउटै यहाँ

0: अलिकति बानी चाहिँ मलाई नराम्रो लाग्छ।
1: के चाहिँ नराम्रो लाग्छ हौ?
0: अलिक छटपट गर्नुहुन्छ नि त तपाईँ।
1: त्यो त अब के भन्नु, त्यही कारण त होला मेरो नाम हुँदा हुँदा पनि छटपटै छटपटै भन्नु, सबैले छटपटै दामै भन्छन्। ठिकै छ, छटपट लाग्छ नि त, अब एकै जग्गा बसिरहनु सक्दैन, काम कुरो छ भने अब कसैले गरेन भने म आफै पनि गरिहाल्छु, यता हेरिहाल्छु उता हेरिहाल्छु, यो शरीर रहन्जेल त
0: हो नि। हो नि, अनि चुल्ठे भाइ,
2: हजुर,
0: आज हाम्रो सभामा कुराकानी गर्ने विषय चाहिँ म नै भन्नु पर्यो भन्दैछु। पहिलो विषय चाहिँ
2: भन्नुहोस् न त।
0: अब कुरा के भने,
2: हजुर,
0: प्रत्येक 11 जुलाईको दिनलाई चाहिँ विश्व जनसङ्ख्या दिवस भनेर भन्ने गरिन्छ
2: है।
0: अनि यो जनसङ्ख्या दिवस पनि पालन गरिन्छ।
2: हजुर,
0: अनि जनसङ्ख्या चाहिँ अहिले विश्वको ठुलो समस्या पनि बनेर गएको छ नि त, किनभने जनसङ्ख्या वृद्धिको चाहिँ समस्या भएको छ। जनसङ्ख्या चाहिँ खासैमा समस्या त होइन,
2: हजुर हजुर हजुर,
0: तर बढ्दो जनसङ्ख्या चाहिँ आज चिन्ताको विषय बनेको छ है। अनि यो विश्व जनसङ्ख्या दिवस मनाउनुको विभिन्न उद्देश्यहरू छ, यो सम्बन्धी पनि तपाईँलाई जानकारी गराउँ भन्ने विचार हो। यहाँ छटपटे वाले पनि धेरै कुराहरू जान्नुहुन्छ नि यो विषयमा त।
1: अब जानेको कुरा त गरौँला नि त, अब यहाँ बिरे भाइले कुरा निकालिहाल्यो होइन त चुल्ठे।
2: हजुर,
1: अब यो कुराहरू छ, यसो गर्दै जाँदा के गर्नुपर्ने, कसो गर्नुपर्ने, यो के हो भन्ने कुरा त भन्दै जाउँला नि त।
2: अब विशेष गरी यहाँ छटपटी बा, यो जुन चाहिँ मनाइन्छ नि विश्व जनसङ्ख्या दिवस, त्यसको उद्देश्य चाहिँ के होला बताइदिनुहोस् न।
1: अब उद्देश्य भन्नु पर्दा चाहिँ जनसङ्ख्याको सम्बन्ध एकदमै जनचेतना चाहिँ दिनु पर्यो।
0: हो नि,
1: अब त्यो चाहिँ एउटा उद्देश्य पनि हो हामीले यो जनसङ्ख्या दिवस मनाउनुको, चाहिँ यो जनसङ्ख्या के हो कसो हो भन्ने बारेमा चाहिँ जनचेतना फैलाउनु पर्यो। अनि यो परिवार नियोजन गर्छन् नि, त्यसको महत्व बारेमा पनि जानकारी फैलाउनु पर्यो होइन। अब जनसङ्ख्या वृद्धि भएर के भइरहेको छ, अनि परिवार नियोजन गर्न किन महत्व छ भनेर त्यो बारे पनि जानकारी दिनु पर्यो।
0: हो नि, हो नि,
1: अनि एकदमै सुरक्षित मातृत्व र शिशु स्वास्थ्यलाई, आमा र बच्चाको स्वास्थ्यलाई प्रोत्साहन गर्न पनि यो जनसङ्ख्या दिवस मनाउनको यो उद्देश्य हो। अनि महिला तथा किशोरीहरूको शिक्षा र सशक्तिकरणमा जोड दिनु पर्यो नि त, नारी जातिलाई माथि उठाउनु पर्यो, प्रोत्साहन दिनु पर्यो, हरेक कुराहरू गर्नु पर्यो, त्यसको निम्ति पनि हो। अनि नारी र पुरुषको समानता कायम गर्नको निम्ति अब प्रेरणा दिनु पर्ने यो जनसङ्ख्या दिवस मनाएको भनौँ है। अनि दिगो विकासको निम्ति पनि, अनि सन्तुलित जनसङ्ख्या व्यवस्थापनमा जोड दिनु पर्यो होइन। अब जनसङ्ख्या धेरै अवधि भयो भने सबैलाई नोक्सान छ, अनि सन्तुलित जनसङ्ख्या चाहिँ कसरी व्यवस्थापन गर्नु पर्यो यसमा जोड दिनु पर्यो नि त, यो चाहिँ हो अब जनसङ्ख्या दिवस मनाउनको उद्देश्य भनौँ न।
2: अब यहाँ छटपटी बाले त भनिदिइहाल्नुभयो जनसङ्ख्या दिवस मनाउन किन, अब किन मनाउनु पर्ने, के उद्देश्य छ भनेर। अनि विदे दाजु, यो जनसङ्ख्या जुन चाहिँ वृद्धि हुन्छ नि, यो चाहिँ हाम्रो निम्ति किन चाहिँ चुनौती हो, त्यो विषयमा पनि बताइदिनुहोस् न।
0: साह्रै राम्रो प्रश्न गर्नुभयो चुल्ठे भाइ।
2: हजुर,
0: अब यो जनसङ्ख्या वृद्धि चाहिँ किन चुनौती हो भन्दाखेरि चाहिँ, अब त जति जति जनसङ्ख्या बढ्दै जान्छ है, त्यति नै प्राकृतिक स्रोतहरू हुन्छ नि,
2: हजुर,
0: हामीलाई अब खाना चाहियो होइन, लुगा फाटा चाहियो, त्यसरी नै अब गाडी घोडाको निम्ति विभिन्न तेल पानीहरू चाहियो है, त्यसको खपतमा चाहिँ अत्याधिक दबाव पर्छ के, त्यसले गर्दाखेरि यो एउटा चुनौती भएर गएको छ जनसङ्ख्या वृद्धि चाहिँ। त्यसरी नै बेरोजगारी र गरिबी बढ्छ, जति जति जनसङ्ख्या बढ्छ नि त्यति नै बेरोजगारी गरिबी बढेर जान्छ। अनि त्यसरी नै खाद्यान्न, खाने पानी र हामीलाई घरको चाहिँ अभाव पर्छ, हामी बस्ने ठाउँ अभाव पर्छ के। अनि त्यसरी नै शिक्षा तथा स्वास्थ्य सेवामा पनि एकदम चाप पर्छ के, बुझ्नुभयो त। जनसङ्ख्या बढेपछि त यो चाप त बढ्ने नै भयो नि त। त्यसरी नै वन विनाश, प्रदूषण र जलवायु परिवर्तनका समस्याहरू पनि बढ्छ के हुँदा भन्दाखेरि चाहिँ जनसङ्ख्या वृद्धि हुँदा। त्यसरी नै सहरीकरण बढ्दै जान्छ, त्यसले गर्दाखेरि अव्यवस्थित हुन्छ हाम्रो समाज नै अव्यवस्थित हुन्छ क्या यो जनसङ्ख्या वृद्धि ले गर्दा चाहिँ।
2: हजुर हजुर,
0: यो कुराहरू चाहिँ छ हौ चुल्ठे भाइ।
2: बिरे दाजु, जनसङ्ख्या वृद्धिको चुनौती चाहिँ यो रहेछ भन्ने कुरा चाहिँ स्पष्ट बताइदिनु भयो। अनि नि छटपटी बा, यो सन्तुलित जनसङ्ख्या राख्नुपर्छ भनेर त सुन्दैछौँ भन्नुहुँदैछ तपाईँहरूले, यसको फाइदा चाहिँ के छ त्यो विषयमा।

0: बताइए सर।
1: अब संतुलित हर एक कुरा संतुलित हुनु पर्यो, खाना पनि संतुलित खानु पर्यो, जनसंख्या पनि संतुलित हुनु पर्यो। त्यसको फाइदाहरू चाहिँ के छ भनेदेखिको, जनसंख्या संतुलित राख्नुको फाइदा चाहिँ प्राकृतिक स्रोतहरूको उचित उपयोग हुन्छ। अब प्राकृतिक स्रोतहरू, अब जनसंख्या वृद्धि भयो भने त्यसको कमी हुन्छ नि त। अब जनसंख्या संतुलित भयो भने चाहिँ त्यसको उचित उपयोग भयो, स्वास्थ्य र शिक्षामा सहज हुन्छ, सबैले पाउँछन् शिक्षा, सबैले पाउँछन् स्वास्थ्यको, सबैको हेरचाह हुन्छ, रोजगारीको अवसरहरू बढ्छ, आर्थिक विकासलाई एकदमै आर्थिक विकास छिटो छिटो हुन्छ, त्यसलाई गति मिल्छ भनौँ
2: हो नि,
1: वातावरण संरक्षणमा सहयोग पुग्छ, अनि जीवन स्तरमा सुधार आउँछ। त्यो भएर चाहिँ अब यो जनसङ्ख्या सन्तुलित हुनु चाहिँ एकदमै जरुरी पनि छ, अनि यसका फाइदाहरू पनि छन्।
0: अनि यहाँ सन्तुलित जनसङ्ख्याको फाइदाहरू भनेर त यहाँ छटपटी बाले भनिदिइहाल्नु भयो है, अनि यो जनसङ्ख्या त अब बढ्दैछ, त्यसलाई रोग कसरी लाउने विरे दाजु, अब त्यसको व्यवस्थापनको उपायहरू के छ त्यो विषयमा बताइदिनुहोस् न।
3: अब यसको लागि चाहिँ जनसङ्ख्या व्यवस्थापनको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि, परिवार नियोजनका साधनहरू प्रयोग गर्ने, महिला शिक्षा र सशक्तिकरणमा जोड दिने, बाल विवाहको अन्त्य गर्ने क्या, त्यसरी नै प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा दिन पनि जरुरी हुन्छ, त्यसरी नै गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार गर्ने के, त्यसरी नै हामी चाहिँ जिम्मेवार अभिभावक भएर यसको शिक्षा चाहिँ सबैलाई दिएको चाहिँ राम्रो चुल्टे भाइ, त्यसकै लागि जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्यो है, यस्तो गरिएमा चाहिँ अब जनसङ्ख्याको विषयमा चाहिँ धेरैलाई ज्ञान भएर जान्छ नि त, हुन त अब यो सबैलाई थाहा भएकै कुरो हो, तर पनि कतिजनाले चाहिँ यसलाई व्यवस्था गरिरहेको छ क्या, अनि सबैजनालाई सचेत गराउनु नै यो जनसङ्ख्या व्यवस्थापनको राम्रो उपाय चाहिँ हो।
1: अब विश्व जनसङ्ख्या दिवस चाहिँ केवल जनसङ्ख्या बढ्दै गएको तथ्य, जनसङ्ख्या बढ्दैछ भन्ने मात्र होइन, यसलाई कसरी हामीले जनसङ्ख्यालाई बढ्न नदिने, रोक लगाउने, अनि जति पनि संसाधनहरू छ सबैले पाओस् होइन, जस्तै शिक्षा पाओस्, सबैले स्वास्थ्य राम्रो होस्, लैङ्गिक समानता होस्, अब पुरुष स्त्री बराबर होस्, परिवार नियोजन गरेर भए पनि हामीले यसलाई रोक लगाउनु पर्छ, दिगो विकास सबैको विकास हुनु पर्यो होइन, त्यसलाई प्राथमिकता दिएर एकदमै सन्तुलित र समृद्ध समाज निर्माण गर्न सकिन्छ। त्यही कारण चाहिँ यो विश्व जनसङ्ख्या दिवसको एउटा सन्देश हो कि यति बढ्दैछ, हामीले चाहिँ रोक लगाउनु पर्छ, अनि यो जति पनि संसाधनहरू छ सबैकोमा पुग्नु पर्छ, सबै एकनासै होस्, सबैले यो पाउनुपर्ने अधिकार पाओस् भन्ने पनि हो
3: नि। अब जति जति जनसङ्ख्या बढ्दै जान्छ त्यति त्यति फेरि यो तपाईँले जुन स्रोतहरू भन्नुभयो नि त्यसको खाँचो पनि बढ्दै जान्छ नि त, अन्न खाद्यान्नको जुन चाहिँ मान छ त्यो पनि बढ्दै जान्छ नि त, त्यसले गर्दाखेरि जनसङ्ख्या नियन्त्रण होस् भन्ने उद्देश्य राखेर चाहिँ जनसङ्ख्या दिवस मनाइएको हो जस्तो चाहिँ हामीलाई लाग्छ है, त्यसले गर्दाखेरि यसलाई चाहिँ सबैले ध्यान पुर्याएर मनाउने गरेमा चाहिँ अवश्य नै जनसङ्ख्या दिवस जुन मनाइन्छ यसको उद्देश्य चाहिँ पुरा भएर जान्छ।
0: एकदमै एकदमै यहाँ विजय दाजु, यहाँ छटपटी बाले चाहिँ जनसङ्ख्या दिवस किन मनाइन्छ, के छ यसलाई रोग कसरी लगाउने, यो सबै कुरामा चाहिँ एकदम विस्तृत जानकारी पनि दिनुभयो, अनि हामी त यो सानोतिनो कुरा हो भनेर व्यवस्था गर्छौँ नि त, व्यवस्था चाहिँ गर्नु नहुने रहेछ भन्ने जस्तो पनि लाग्यो मलाई।
3: ठिक हो ठिक हो,
1: एकदम चुल्ठेले बुझेछ कुरा भन्ने कुरा चाहिँ बुझेछ।
3: अनि चुल्ठे भाइ, अब चाहिँ यहाँ हाम्रो छटपटेवाला एउटा गीत सुनाइदिउँ होला,
1: बिरले पनि बुझेछ, अब चुल्ठेले मात्र होइन बिरले पनि बुझेछ, ल अब रमाइलो गीत सुनाउ, सुनाएपछि चुल्ठेले के सोध्छ कि, सोध्यो भने एकछिन बसेर हिँडिहाल्नु पर्छ, ल ल सुनाऊ सुनाऊ।

0: आहा, बडा रमाइलो भयो। छटपटी पाललाई पनि एकदमै रमाइलो भयो जस्तो देख्दैछु यसो मुहार हेर्दा त। अनि विजय दाजु, यहाँ छटपटी पा त यो गीतमा त धेरै रमाउनु भयो त।
1: हो नि हो नि, अब यहाँलाई रोक्ने तरिका नै यही गीत सुनाउनु हो नि त, त्यही भएर सुनाइदिएको नि मैले। अनि चुल्ठे भाइ, अब चाहिँ के कुराकानी गर्नुपर्ने होला?
0: अब चाहिँ म अघि गीत सुन्दा सुन्दै सोच्दै थिएँ, अब अहिलेको वातावरणमा यो जुलाई महिनामा भनौँ न, हाम्रो सुन्तला बगानको हेरचाह चाहिँ कसरी गर्नुपर्ने भनेर त्यो विषयमा पो सोधौँ भन्दै थिएँ यहाँ छटपटेपा बिरे दाजु तपाईँहरूलाई नि।
2: अब के छ भन्नु चुल्ठे?
0: हजुर,
2: जुलाई महिनामा चाहिँ यो बर्खाको एकदम मुख्य समय भएकोले सुन्तला बगैँचामा सुन्तला बगानमा विशेष हेरचाह चाहिँ आवश्यक हुन्छ।
1: ठिक हो ठिक हो।
2: अब यो समयमा चाहिँ नयाँ पालुवाहरू बढ्न, फल विकास हुने अनि विभिन्न रोगहरू किराहरूको प्रकोप पनि बढ्ने सम्भावना हुन्छ। त्यसैले एकदम समयमै उचित व्यवस्थापन गर्नुपर्छ अनि ठिक समयमा यहाँ चुल्ठेले सोधे।
1: हो नि ठिक भन्नुभयो। अनि चुल्ठे भाइ, अब जुलाई महिनामा सुन्तला बगानको हेरचाह गर्ने कुरामा चाहिँ मैले सम्झेको पहिलो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ पानी बग्ने व्यवस्था चाहिँ मिलाएको हुनु पर्यो बगैँचामा।
0: हजुर हजुर हजुर।
1: वर्षाको पानी बोटको फेदमा जम्नु दिनु हुँदैन, बगैँचामा नाली बनाएर पानीको बग्ने व्यवस्था, निकास गर्ने व्यवस्था चाहिँ मिलाउनु पर्यो। अनि पानी जमेको जरा कुने, ढुसीजन्य रोग लाग्ने र बोट कमजोर हुने सम्भावना चाहिँ बढ्छ। त्यसले गर्दा हामीले गर्नुपर्ने कार्य चाहिँ पहिलो चाहिँ यो हो क्या, नालीको व्यवस्था चाहिँ मिलाउनु पर्यो।
2: अब पानीको अब निकास गर्नु भन्ने कुरा त यहाँ विदेश बाहिर भनिहाल्यो, अनि झारपातको नियन्त्रण पनि गर्नु पर्यो। अब बोटको वरिपरि झारपातहरू नियमित हटाउनु पर्छ। झारले बोटसँग पानी र पोषणको लागि एकदमै दुईजनामा त्यो बोट र झार जङ्गलमा एकदमै यो कसले चाहिँ पोषक तत्त्वहरू तान्ने भन्नेमा यो होडबाजी हुन्छ। त्यही भएर चाहिँ हामीलाई चाहेको त झार होइन, हामीलाई चाहेको त सुन्तला हो। अनि सुन्तलालाई चाहिँ एकदमै झारपात रहित बनाउनु पर्यो।
1: ठिक हो।
2: अब झार हटाउँदाखेरि चाहिँ रोग र किराको आश्रय स्थल पनि कम्ती हुन्छ नि त, झार जङ्गलमा लुकेको हुन्छ।
1: हो नि, बसिराखेको हुन्छ।
2: हो, लुकेको हुन्छ। अब झार जङ्गल हटाउँदाखेरि चाहिँ अब झार जङ्गल मात्र होइन, किराहरूको बस्ने ठाउँ पनि हटाएको जस्तो
1: हो नि। हो नि, त्यसरी नै जुलाई महिनामा चाहिँ हामीले अर्को गर्नुपर्ने कार्य चाहिँ के हो भन्दाखेरि

0: दिन हेरेर क्या मल व्यवस्थापन गर्नु पर्यो, मलको व्यवस्थापन गर्नु पर्यो, वर्षाको समयमा राम्रोसँग कुहेको गोबर मल अथवा पचेको गोबर मल वा कम्पोस्ट प्रयोग गर्न सकिन्छ। माटो परीक्षण अब हामीले गर्छौँ नि त खेतीपाती गर्दा, यसको आधारमा चाहिँ कुन कुन रासायनिक औषधि, रासायनिक मल र कुन मल चाहिँ सिफारिस गरेको छ यो अनुसार हामीले प्रयोग गर्नु पर्यो। अनि मल प्रयोग गरेपछि चाहिँ हल्का माटोले पनि छोप्नु पर्छ। यसो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि जुन पानी पर्छ त्यो पानीको बेगले चाहिँ यो मलहरू बगाउनु पाउँदैन।
1: हजुर हजुर हजुर। अनि अरू के छ छटपटी भा?
2: अब अरू कुरा गर्दा चाहिँ यो रोग या त अब किरा लाग्छ त्यसको व्यवस्थापन पनि जरुरी छ। जुलाईमा विशेष गरी चाहिँ पातमा ढुडे लाग्ने रोग योहरू पनि हुन्छ, डाँठ र हाँगामा संक्रमण हुन्छ, लाल किरा लाग्छ होइन, पात खाने किरा लाग्छ, यो अनेकौँ अप्ठ्यारो हुन्छ। यसको लागि चाहिँ के गर्ने भन्दा चाहिँ बगैँचाको बगानको सुन्तला बगानको एकदमै निरीक्षण गर्ने के हुँदैछ मेरो बगानमा, कतै संक्रमित त भएको छैन के छ भन्दा चाहिँ हटाउने संक्रमित पात या त हाँगाहरू भए होइन हटाएर नष्ट गर्ने, अन्त एकदमै कृषि कार्यालयमा सम्पर्क राख्ने, अनि त्यहाँका अधिकारी कृषि कार्यालयका अधिकारीहरूको सरसल्लाह लिएर चाहिँ एकदमै उपयुक्त जैविक कै भनौँ जैविक विषादीहरू या त औषधिहरू प्रयोग गर्ने भन्छु म चाहिँ रासायनिक चाहिँ त्यति प्रयोग नगर्नु नै भन्छु। जति साह्रै पऱ्यो भने अत्याचारै भयो भने मात्रै गर्ने, नभए चाहिँ हामी प्राय प्राय अब जैविकै चलाउँछौँ, जैविकै प्रयोग गर्नुपर्छ।
0: ठिक हो ठिक हो। अनि सुल्ठे भाइ, त्यसरी नै जुलाई महिनामा अर्को गर्नुपर्ने कार्य चाहिँ के हो भन्दाखेरि काँटछाँट।
1: हजुर।
0: सुकेको रोगग्रस्त तथा एक अर्कासँग जुधेको हाँगाहरू चाहिँ काट्ने। तर अर्को कुरो चाहिँ के ध्यान दिनुहोस् भन्दाखेरि वर्षायाममा चाहिँ धेरै काँटछाँट नगरी आवश्यक परे मात्र गर्नुपर्छ। यसले काँटछाँट गर्दा चाहिँ के हुन्छ भन्दाखेरि यसले बोटभित्र हावा र घाम राम्रोसँग प्रवेश गर्ने मद्दत गर्छ, अनि बोट चाहिँ एकदम स्वस्थ हुन्छ के।
2: अनि अर्को चाहिँ के गर्नु भन्दाखेरिको चुल्ठ।
1: हजुर।
2: अब यो बर्खामा माटो बग्न नदिनको निम्ति घाँस पराल या त सुक्खा पातले चाहिँ मल्चिङ गर्न त्यो गर्न सकिन्छ, उकेरो दिन सकिन्छ भन्छौँ नि हामी, त्यो गर्न सकिन्छ।
0: अनि त्यसरी नै अब अघि नै हामीले भन्यौँ कि जुलाई महिनामा चाहिँ फलहरू बढ्दै गरेको हुन्छ भन्ने कुरा
1: है।
0: अनि यो समयमा जुलाई महिनामा चाहिँ फलको निगरानी गर्ने, फल झर्ने समस्या भएमा कारण खोज्ने अनि यसको रोकथाम गर्ने। अब फल झर्ने समस्यामा चाहिँ कतिवटा झिँगाको कारणले पनि फल झर्दै गरेको हुन्छ नि त, बुझ्नुभयो त। त्यसको निम्ति चाहिँ जग्गा जग्गामा हामीले पानीले नभिज्ने गरी पासोहरू पाउँछ क्या यो झिँगा मार्ने,
1: बुझ्नुभयो,
0: त्यो चाहिँ जग्गा जग्गामा झुन्ड्याइदिनु पर्यो। अनि त्यसरी नै रोग लागेको वा कुहेको फलहरू तुरुन्तै हटाउनु पर्छ, बुझ्नुभयो। अनि स्वस्थ फलको विकासको लागि बोटलाई पोषण र उचित हेरचाह गर्न चाहिँ एकदमै आवश्यक छ।
2: अनि विशेष गरी भन्नु पर्दा चाहिँ यो जुलाई महिनामा गरिएको सही व्यवस्थापनले चाहिँ सुन्तलाको बोटलाई चाहिँ स्वस्थ राख्छ, एकदमै स्वस्थ राख्छ, रोग र किराको प्रकोप घटाउँछ, आउँदो दिनहरूमा राम्रो उत्पादन दिन्छ। अनि यो वर्षायाममा चाहिँ पानीको निकास, झारपात नियन्त्रण, यो पोषणको व्यवस्थापन, नियमित निरीक्षण, यो सबै कुराहरू गर्यो भने चाहिँ राम्रो गर्यो भने चाहिँ सुन्तला खेती चाहिँ राम्रो हुन्छ। तर अब विचार गरेर यहाँ कुरा मात्र सुनेर घरमा चाहिँ फात्त सुतेर हुँदैन
0: हो नि,
2: अब निरीक्षण गर्नु जानु पर्यो, के भन्नु यस्तो भयो छटपटे बा भन्नु पर्यो, यहाँ बिरा दाजु यस्तो यस्तो भयो भन्नु पर्यो, कृषि कार्यालयमा जानु पर्यो, अधिकारीहरूसित बात गर्नु पर्यो, धेरै छ काम
0: हो नि।
1: हजुर हजुर हजुर। अब यहाँ छटपटे बाले भनेको कुरा त सधैँ त मान्छु म
0: हो नि, भनिन्छ नि घोगन्ते विद्या ध्यावन्ते खेती।
1: हजुर हजुर हजुर।
0: अब राम्रो शिक्षा हासिल गर्नु हो भने होइन पुरा घोक्नु पर्छ क्या, अनि राम्रो खेती गर्नुको लागि चाहिँ यहाँ छटपटे बाले भने जस्तै ध्यावन्त गरिरहनु पर्यो, निगरानी गरिरहनु पर्यो, होइन।
2: हजुर हजुर हजुर।
1: अनि आज चाहिँ हाम्रो विरे दाजु छटपटेपाले चाहिँ जुलाई महिनामा सुन्तला बगानको हेरचाह कसरी गर्नुपर्ने भनेर सोधेको थिए, त्यो विषयमा चाहिँ एकदमै राम्रो जानकारी गर्नुभयो। अब त्यो जानकारीको अनुसार म सुन्तला बगानमा यही हिसाबले तपाईँहरूले भनेकै हिसाबले हेरचाह गर्छु है विरे दाजु छटपटेपा।
0: हुन्छ हुन्छ
2: एकदमै अँ अँ त्यो पाराले गर्नु
0: अनि कुनै कुरो

0: मा असुविधा भयो भने हामीलाई सम्झनुहोस्, हामी आइदिउँला नि त।
1: ए हुन्छ हुन्छ हुन्छ।
0: अनि छटपटे बा, अब फेरि अर्को गीत सुनौँ ल।
2: गीत सुनाउन हो भने त म एकदमै खुसी, तर ला समय पो भयो क्या, हो ढिलो हुन्छ क्या।
0: होइन गीत सुनेर जानुहोस् न, भइहाल्छ।
1: अब गीत सुनेर जाँदा भइहाल्यो त, हामीले सुनाउँछु भनिहाल्यो छटपटे बा।
2: अल्ला छ सन्त, लु लु सुनाउ सुनाउ सुनाउ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं। र अबको केही क्षणमा नै आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौं।

अन्तर्राज्यीय यातायात सम्पर्क सुदृढीकरण र सारथी तथा यातायात सञ्चालकहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण घटनाक्रम अन्तर्गत सिक्किम र पश्चिम बंगाल सरकारहरूले हिजो कोलकाताको परिवहन भवनमा पारस्परिक यातायात सम्झौतामा हस्ताक्षर गरे। यातायात सम्पर्क सुदृढीकरण गर्न दुई राज्य सरकारहरू बीच भएको छलफलपछि यो सम्झौता भएको हो। यसले सिक्किमको यातायात क्षेत्रका लागि धेरै महत्वपूर्ण फाइदाहरू प्रस्तुत गर्दछ। सिक्किम ट्याक्सी सवारी साधनहरूका लागि काउन्टर सिग्नेचर अर्थात प्रति हस्ताक्षर परमिटको कोटा 3,000 बढ़ाएर 6,000 गरिएको छ। विशेष अनुमति अन्तर्गत सञ्चालित ट्याक्सी सवारी साधनहरूलाई अब सिलीगुड़ी र अन्य क्षेत्रहरूबाट फर्कने क्रममा यात्रुहरू लिन अनुमति दिइनेछ। यसरी नै रम्फू र मल्लीबीच यात्रा गर्ने सिक्किम आधारित यातायात सवारी साधनहरूलाई अब नयाँ शुरू गरिएको करिडोर सुविधा अन्तर्गत काउन्टर सिग्नेचर परमिटको आवश्यकता पर्ने छैन। सम्झौताको स्वागत गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले यसलाई राज्यको यातायात समुदायका लागि ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, पश्चिम बंगाल सरकारका यातायात विभागका प्रभारी मन्त्री अर्जुन सिंह र पश्चिम बंगाल सरकारप्रति छोटो समयमै सम्झौतालाई वास्तविकतामा परिणत गर्न तत्काल सहयोग र समर्थन गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो। सम्झौताले हजारौं सारथीहरूलाई उल्लेखनीय राहत प्रदान गर्ने, क्षेत्रीय सम्पर्क बढ़ाउने र छिमेकी राज्य सिक्किम र पश्चिम बंगाल बीचको लामो समयदेखिको मित्रता र सहयोगको बन्धनलाई अझ बलियो बनाउने मुख्यमन्त्रीले भन्नुभयो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले 10 देखि 12 जुलाईसम्म कोलकाताको यात्रा तथा पर्यटन मेलाको उद्घाटन दिन सफल शुरूआत गर्यो। सिक्किम पर्यटन मण्डपले आगन्तुक, यात्रा पेशेवर र गणमान्य व्यक्तिहरूबाट अभूतपूर्व प्रतिक्रिया पाएको छ। यस मेलामा मण्डप प्रमुख आकर्षणहरूमध्ये एकको रूपमा देखा परेको छ, जसले सिक्किमको विविध पर्यटन अनुभवहरूलाई उजागर गर्दै राज्यको बढ़दो लोकप्रियतालाई मनपर्ने यात्रा गन्तव्यको रूपमा पुष्टि गर्दछ। यो कार्यक्रम सिक्किम इन्सपायर्स परियोजना मार्फत विभागले गरिरहेको प्रमुख प्रचारात्मक गतिविधिहरूमध्ये एक हो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा प्रमुख राष्ट्रिय कार्यक्रमहरूमा सक्रिय सहभागिता मार्फत सिक्किमलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न समर्पित प्रयासहरू जारी राखेको छ। सिक्किम र पश्चिम बंगाललाई जोड्ने राष्ट्रिय राजमार्ग 10 आजदेखि 13 जुलाईसम्म दैनिक बिहान 5 बजेदेखि 10 बजेसम्म सबै सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द भएको छ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले एक आधिकारिक सूचना मार्फत बडदाङ नजिकै पहिरोको जोखिममा रहेको 20 माइल खण्डमा आपातकालीन निकास र पुनर्स्थापना कार्यलाई सहज बनाउन यो घोषणा गरेको हो। बन्द अवधिमा यातायात राष्ट्रिय राजमार्ग 717A हुँदै रम्फू रोराथाङ पाकिम रानीपुल हुँदै डाइभर्ट गरिनेछ भने हल्का मोटर सवारी साधनहरूले सिङताम र रम्फूलाई जोड्ने चिउरी बोटे दुगा पेन्दम सड़क प्रयोग गर्न सक्नेछन्। आयुष विभागले 6 देखि 13 जुलाईसम्म आयुष सामाजिक सञ्जाल प्रचार सप्ताह शीर्षकको एक नवीन डिजिटल जागरूकता पहल शुरू गरेको छ। वर्षभरि सूचना, शिक्षा र संचार पहलको रूपमा तयार पारिएको अभियानमा प्रत्येक हप्ता एउटा आयुष प्रणाली रहेको छ, जसमा दैनिक जानकारीमूलक पोस्टहरू, शैक्षिक रीलहरू, स्वास्थ्य सम्बन्धी सुझावहरू, मिथक बनाम तथ्य श्रृंखला आदिको प्रसारण समावेश छ। हालको हप्ता होम्योप्याथीलाई समर्पित छ, जहाँ आयुष डाक्टरहरूले उत्साहपूर्वक जनतालाई शिक्षित गर्न रचनात्मक र प्रमाण आधारित सामग्रीको योगदान दिइरहेका छन्। सिक्किमका सबैभन्दा प्रतिष्ठित न्यायिक व्यक्तिहरूमध्ये एक न्यायाधीश मीनाक्षी मदन राईले आज पटना उच्च अदालतको मुख्य न्यायाधीशको पदबाट अवकाश लिनुभयो। वहाँले यस वर्ष 5 जूनमा पदभार ग्रहण गर्दै पटना उच्च अदालतको 48 मुख्य न्यायाधीशको रूपमा सेवा गर्नुभयो। न्यायाधीश राईले सिक्किमबाट उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त हुने पहिलो महिला हुने गौरव प्राप्त गर्नुभएको छ, जो राज्यको न्यायिक इतिहासमा ऐतिहासिक कोसे ढुंगा हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

5 मेगा हजमा र जानकारी दिइरहेको छौं। अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण। अहिले 6:50 प्रादेशिक समाचार, 7 बजे पत्रोत्तर कार्यक्रम डाक पुतली, 8 बजे सुन्नुहुनेछ फिल्म संगीत, 8:30 पार्वत्य ध्वनि। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ। 9:15 स्पटलाइट, 9:30 संस्कृति भारती अनि 10 बजे संगीतको अखिल भारतीय कार्यक्रम।

भोलि बिहान 6 बजेर 20 मिनटमा प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ। 36मा भक्ति संगीतको कार्यक्रम अर्चना, 7 बजेर 5 मिनटमा शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत। रङबिरङ्गीको संसार 8 बजेर 30 मिनटमा, 9 बजेर 30 मिनटमा अमीर सुन्दासका मनका कुराहरू प्रस्तुत गर्नेछौँ। 10 बजेर 2 मिनटमा फोन इन कार्यक्रम कुरै कुरामा, 11 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौँ पोस्ट बक्स नम्बर 111। यसरी नै 12 बजेर 5 मिनटमा फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, मेलोडी टाइम 12 बजेर 30 मिनटमा, 1 बजेर 2 मिनटमा सदा झैँ तिब्बती कार्यक्रम लोक तथा आधुनिक गीत 2 बजेर 30 मिनटमा, अपराह 3 बजे प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत कार्यक्रम विश्वमा हामी 3 बजेर 20 मिनटमा, 4 बजे सामूहिक गायन अनि पाठ, 4 बजेर 30 मिनटमा बाल बगैँचा जसमा आश्रय राई अनि विद्यार्थीहरू माझको वार्तालाप, विषय रहेको छ सन्तुलित आहारको आवश्यकता।

आज बजेर 5 मिनटमा फिल्म संगीतको कार्यक्रम जय जवान इभिनिङ मेलोडिज 5:30, 6:10 साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी जसमा एलबी देवानसितको वार्तालाप विषय रहेछ चिया बगानमा श्रमिकहरूको घट्दो संख्या 6:50 प्रादेशिक समाचार 7 प्रस्तुत गर्नेछौँ कथा सारथी 8 सुन्नुहुनेछ युवावाणी 8:30 लोकगीत विविध स्वरमा यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौँ 9:15 स्पटलाइट 9:30 रूपक अनि सभाको अन्तमा राति 10 संगीतको अखिल भारतीय कार्यक्रम यी तथि अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज बहरुपुरमा दुष्कर्म औ हत्याको शिकार बनेका नाबालिकाको परिवार अनि मब लिन्चिङमा मारिएका युवक इन्द्रजित मण्डलको परिवारसित भेट गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि नै

0: अवैध रक्सी गांजा चरस अनि अन्य मादक पदार्थको अड्डाहरू विरुद्ध दुई सप्ताहको विशेष अभियान चलाउने निर्देश दिनुभएको छ। गोर्खाल्यान्ड निर्माण समूहले आज दार्जिलिङका विभिन्न स्थानीय राजनीतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजन गरेको छ। 80 स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड प्रतियोगिता विषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा सम्पन्न भएको छ अनि पश्चिम बंगालमा मनसुन पूर्ण रूपमा सक्रिय छ। यसको प्रभावले राज्यको अधिकांश भागहरूमा आगामी 24 देखि 48 घण्टाको अवधि हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। अब समाचार विस्तारमा। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज दक्षिण 24 परगनाको बाह्रैपुर स्थित सूर्यपुरमा दुष्कर्म औ हत्याका शिकार बनेका नाबालिकाको परिवार अनि मब लिन्चिङमा मारिएका युवक इन्द्रजित मण्डलको परिवारसित भेट गर्नुभयो। प्रस्तुत छ एक रिपोर्ट।
1: मुख्यमन्त्रीले मब लिन्चिङमा ज्यान गुमाउने युवकको परिवारलाई 25 लाख रुपियाँको आर्थिक सहयोग स्वरूप चेक प्रदान गर्नुभयो। साथै युवकको दाजुलाई सिभिक भोलिन्टियरमा नोकरी दिने घोषणा गर्नुभयो। सरकार नाबालिकाको पीड़िता परिवारको साथमा रहेको मुख्यमन्त्रीले बताउनुभयो। यस अवसरमा मुख्यमन्त्रीले सूर्यपुरमा स्थापित नयाँ पुलिस चौकीको उद्घाटन पनि गर्नुभयो। पीड़िताको परिवारले गत मंगलबार उहाँसित यस क्षेत्रमा पुलिस चौकी स्थापना गर्ने अनुरोध गरेका थिए र मात्र 4 दिनभित्रमा यसलाई शुरू गरिएको छ। उहाँले भन्नुभयो, दुष्कर्म हत्या अनि मब लिन्चिङ दुवै मामिलामा दोषीहरूलाई कानून अनुसार कडाभन्दा कडा सजाय दिनेछ। मुख्यमन्त्रीले अझ भन्नुभयो, नाबालिकासित भएको बर्बर घटना पश्चात उसको परिवारले जाँचमा पूर्ण सहयोग गरेको छ। शिकायतमा दर्ता 4 जना आरोपीहरूलाई पुलिसले पक्राउ गरिसकेको छ। केही आरोपीहरू बसिरहाटको बाटो भएर बंगलादेशको सीमासम्म पुगेका थिए, तर उनीहरूलाई पनि समातिएको छ। उहाँले बारैपुर पुलिसको कार्यवाहीको सराहना गर्दै भन्नुभयो, मब लिन्चिङसित सम्बन्धित मामिलाको जाँच सीआईडीले गरिरहेको छ र त्यसैले यसमाथि उहाँले कुनै टिप्पणी गर्न चाहनु भएन। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: बाह्रैपुरको सूर्यपुरमा नाबालिकासित सामूहिक दुष्कर्म अनि हत्याको घटनापछि पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि नै अवैध रक्सी गाँजा चरस अनि अन्य मादक पदार्थको अड्डाहरू विरुद्ध 2 सप्ताहको विशेष अभियान चलाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, यस्ता जघन्य अपराधको पछि अवैध अड्डाहरूको थलो भूमिका रहेको छ अनि यसलाई जराबाटै समाप्त गर्नु आवश्यक छ। मुख्यमन्त्रीले राज्यका पुलिस महानिदेशक सिद्धनाथ गुप्ता अनि वरिष्ठ पुलिस अधिकारीहरूको उपस्थितिमा आगामी 2 सप्ताहसम्म राज्यव्यापी विशेष अभियान चलाउने निर्देश दिनुभयो। उहाँले आम मानिसहरूसित आफ्नो क्षेत्रमा अवैध मादक पदार्थहरूको अड्डाको जानकारी भए तुरन्तै पुलिसलाई सूचना दिने अपील गर्नुभएको छ। गोर्खाल्यान्ड निर्माण समूहले आज दार्जिलिङका विभिन्न स्थानीय राजनीतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजन गर्यो। बैठकमा दार्जिलिङको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत छलफल गर्दै गोर्खाल्यान्ड गठनको एक सूत्रीय एजेन्डालाई सफल बनाउन सबै दललाई एकजुट गराउने विषयमा जोड दिइएको थियो। बैठकको मुख्य उद्देश्य स्थानीय राजनीतिक दलका अध्यक्ष तथा सचिवहरूबीच विश्वासको वातावरण सृजना गर्दै आगामी संसदको मनसुन अधिवेशनमा गोर्खाल्यान्ड विधेयक पेश गर्न संयुक्त प्रस्ताव तयार गर्ने सहमति जुटाउन रहेको बताइएको छ। यसै सन्दर्भमा दार्जिलिङका सांसद राजु विष्टले गोर्खाल्यान्ड निर्माण समूहका प्रतिनिधिहरूसँग भेटवार्ताका लागि सहमति जनाउँदै आगामी 13 जुलाईको समय दिएका छन्। त्यस भेटमा गोर्खाल्यान्ड विधेयक र त्यस सम्बन्धी भावी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ। यस विषयमा गोर्खाल्यान्ड निर्माण समूह दार्जिलिङका सदस्य वीरेन्द्र रसाइलीले विस्तृत रूपमा जानकारी दिएका छन्। पश्चिम बंग आँगनवाडी कर्मी एवं सहायिका कल्याण समिति मिरिक ब्लक कमिटिको महत्वपूर्ण सभा मिरिकमा सम्पन्न भएको छ। गणिता गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै समितिका मिरिक नगरपालिका क्षेत्र अध्यक्ष एस्तर थापाले आँगनवाडी कर्मी एवं सहायिकाहरूको हक अधिकारको निम्ति एकजुटता अति आवश्यक रहेको र समितिले निरन्तर अधिकारको लडाई लडिरहने बताउनुभयो। उहाँले आँगनवाडी कर्मी एवं सहायिकाहरूले भोग्दै आइरहेको समस्याहरूलाई सम्बोधन गर्न केन्द्र सरकार अनि राज्य सरकारको ध्यान आकर्षण गराउँदै वर्तमान राज्य सरकारले आँगनवाडी कर्मी एवं सहायिकाहरूको वेतन वृद्धि गरिदिएकोमा आभार प्रकट गर्नुभएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsखरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। 80 स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता विषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा संघको कार्यालयमा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। एक रिपोर्ट।
1: सभामा सर्वसम्मतिले स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता आयोजना गर्ने निर्णय लियो, जसमा यस वर्षदेखि महिला अनि पुरुष वर्गका विजेताहरूको विजयी पारितोषिक नगद राशिमा पनि वृद्धि गरेको छ। यस वर्ष यी दुवै वर्गका विजेताहरूले आकर्षक ट्रफी अनि मेडलको साथ क्रमशः 20,000, 10,000 अनि 5,000 रुपियाँ नगद राशि पाउनेछन् भने चौथो स्थानदेखि दशौं स्थानमा आउने प्रतियोगीहरूले पनि मेडल अनि प्रमाणपत्रको साथमा 1,000 रुपियाँ पाउनेछन्। यसका साथै प्रत्येक प्रतियोगीहरूलाई आयोजक समितिको तर्फबाट मेडल, टी सर्ट अनि प्रमाणपत्र दिइनेछ। यसमा भाग लिने इच्छुक प्रतियोगीहरूले पञ्जीकरण शुल्क 600 रुपियाँ बुझाउनु पर्नेछ, जसलाई अनलाइन अनि अफलाइन प्रक्रिया मार्फत बुझाउनु सकिनेछ। उसरी नै 80 स्वतन्त्रता दिवस फुटबलमा भाग लिने इच्छुक क्लब, स्कूल आदिले आगामी 31 जुलाईभित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्ने संघका महासचिव निर्मल गुरुङले जानकारी दिएका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: खरसाङकी नारी श्रेष्ठ, साहित्य अकादमी, नेपाली भाषा परामर्श समितिका सदस्य एवं गोर्खा सांस्कृतिक संस्थान खरसाङका अध्यक्ष डाक्टर आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ निरूपम अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण गरिएको छ। यस अभिनन्दन ग्रन्थको लोकार्पण गोर्खा जनपुस्तकालय खरसाङको डाक्टर पारसमणि प्रधान प्रेक्षगृहमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीबी बलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशु उपस्थित रहेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा डाक्टर आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ निरूपम अभिनन्दन ग्रन्थ पूर्ण परिचयको लोकार्पण सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशु, विशिष्ट अतिथिहरू क्रमैले सोना डिग्री कलेजका प्राचार्य डाक्टर योगेश खाती, पूर्ण गुरुङ निरूपम, मुक्ति बराल उपाध्याय, शताब्दी पुरुष डिएस दर्नाल, गोर्खा जनपुस्तकालय खरसाङका अध्यक्ष रविन कुराम प्रधान, सम्पादिका आशा मुखिया लामा आदिको बाहुलीबाट विधिवत रूपमा लोकार्पण गरियो। विगत दुई वर्षको अपार सफलतापछि आगामी 10 अगस्तदेखि 20 अगस्तसम्म बिहिबारे रेलिङमा 11 दिने श्री शिव महापुराण ज्ञान यज्ञ एवं तेस्रो तथा समापन वर्षको महापुराण हुने भएको छ। महापुराणमा प्रख्यात कथावाचक पण्डित उदयचन्द्र दाहालद्वारा दिव्य कथा प्रवचन हुनेछ भने गोपाल वशिष्ठ एवं भजन टोलीद्वारा विशेष भक्तिमय प्रस्तुति रहनेछ। पश्चिम बंगालमा मनसुन पूर्ण रूपमा सक्रिय छ। यसको प्रभावले राज्यको अधिकांश भागहरूमा आगामी 24 देखि 48 घण्टाको अवधि हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। मौसम विभागका अनुसार उत्तर बंगालको पर्वतीय जिल्लाहरूमा मुसलधारे वर्षाको क्रम जारी रहनेछ। उत्तर बंगालको जिल्लाहरूमा मनसुनको सक्रियता सबैभन्दा अधिक देखिँदैछ। अलिपुरद्वार, जलपाइगुडी अनि कुचबिहार जिल्लाका केही स्थानहरूमा अत्याधिक भारी वर्षालाई लिएर सतर्कता जारी गरिएको छ। दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाइगुडी तथा कुचबिहार जिल्लाहरूमा लगातार भइरहेको वर्षाको कारण नदीहरूको जलस्तर बढेको छ। प्रशासनले दार्जिलिङ अनि कालेबुङको संवेदनशील पर्वतीय मार्गहरूमा पहिरोको आशंकालाई ध्यानमा राख्दै पर्यटकहरू तथा स्थानीय निवासीहरूलाई सतर्क रहने सल्लाह दिएको छ। यो समाचार युट्युबमा @ARKARSANG मार्फत पनि श्रोताले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज बारेपुरमा दुष्कर्म औ हत्याको शिकार बनेका नाबालिकाको परिवार अनि मब लिन्चिङमा मारिएका युवक इन्द्रजित मण्डलको परिवारसित भेट गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यभरि नै अवैध रक्सी, गाँजा, चरस अनि अन्य मादक पदार्थको अड्डाहरू विरूद्ध 2 सप्ताहको विशेष अभियान चलाउने निर्देश दिनुभएको छ। गोर्खाल्यान्ड निर्माण समूहले आज दार्जिलिङका विभिन्न स्थानीय राजनैतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक आयोजना गरेको छ। 80 स्वतन्त्रता दिवस फुटबल अनि म्याराथन दौड़ प्रतियोगिता विषयलाई लिएर खरसाङ महकुमा खेलकुद संघको एउटा महत्वपूर्ण सभा सम्पन्न भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
2: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक कार्यक्रम डाकपुतली। तर त्यसअघि सुन्नुहोस् यो छोटो व्यापारिक सन्देश।

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत लगभग 60 करोड़ लोग बने हैं 5 लाख रुपए के मुफ्त उपचार के हकदार। अब तक 12 करोड़ से भी ज्यादा मुफ्त उपचार किए जा चुके हैं, जिससे गरीब परिवारों के चिकित्सा खर्च में लगभग 2 लाख करोड़ रुपए की बचत हुई। आज ही आयुष्मान ऐप डाउनलोड कर आयुष्मान कार्ड बनाएं। ज्यादा जानकारी के लिए 1-4-5-5-5 पर कॉल करें।
1: नमस्कार साई ठुल्दा, नमस्कार।
2: नमस्कार, नमस्कार सुनके सिर्बेनी।
1: आज पनि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ श्रोताहरूको पत्रहरू बटुलेर, है अब हेर्न गरौँ श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला। र सबैभन्दा पहिलो पत्र मैले उठाएँ अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखो भट्टीडाँडा पियो पोखरेबुङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9735078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुल्दाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट आशीर्वाद छ,
2: सेवाडोक
1: साथै श्रोता साथीहरूलाई पनि सम्झी पत्र लेखिरहेको छु। एसके छेत्री खरसाङ, देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किम, अर्जुन प्रधान सिक्किम भनेर सम्झिनु भएको छ है। अनि पत्रमा लेख्नु भएको छ, दुःखको कुरा, गत 1 तारिक जुलाई 2026 को दिन कालुक सिक्किम निवासी अशोक खतिवडाको बिहान 9 बजे अचानक मृत्यु भएछ। उसले मलाई प्रत्येक दिन 7 अथवा 7:30 बजे फोन गर्थ्यो, त्यसर्थ उसको आत्माले शान्ति पाओस् भनी हामी श्रोता परिवार कल्याण राई, मिरिक जसुदा तामाङ सौरेनी, शान्ता तामाङ नागरी, अजय धनुका मालबजार, दिलीप सुब्बा सिक्किम, लक्ष्मी प्रधान मर्मा सहित उसको आत्माले शान्ति पाओस् भनी कामना गर्दछु है भनेर लेख्नु भएको छ है। अनि अर्को लेख्नु भएको छ, मानिसको मृत्यु हुन्छ तर किन खसेछ भनी किन भनेको होला भनेर लेख्नु भएको रहेछ है। पत्र लामो भए जस्तो लाग्यो, माफ गर्नु होला भनेर लेख्नु भएको रहेछ।
2: ज्यू अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पोथालीमा यसरी नै नियमित पत्र लेख्ने गर्नुहुन्छ र पत्रको सुरुवातमा यहाँले हामी दुवैलाई आशीर्वाद भन्नुभएको छ, स्वागत छ यहाँलाई। अनि अरू श्रोता साथीहरूलाई पनि यसै कार्यक्रम मार्फत, यसै पत्र मार्फत सम्झना गर्नुभएको छ, सम्झेर यो पत्र लेखिरहेको छु भनेर भन्नुभएको छ। ती श्रोता साथीहरू एसके छेत्रीज्यू खरसाङका, देवकुमारी बस्नेतज्यू दक्षिण सिक्किमका, अर्जुन प्रधान सिक्किमका, उनी एउटा दुःखको कुरा पनि साझा गर्नुभएको छ। त्यो के रहेछ भन्दाखेरि, बितेको 1 जुलाई 2026 को दिन हाम्रो श्रोता हस्बेन्ड खरसाङका श्रोता कालो सिक्किम निवासी अशोक खतिवडाको बिहान 9 बजे अचानक मृत्यु भएछ भन्ने दुःखद खबर पनि साझा गर्नुभएको छ। र यसै कुरामा एउटा सम्झना गर्नुभएको छ, उहाँले प्रत्येक दिन उहाँलाई 7:30 बजेतिर फोन गरेर बातचित गर्नुहुन्थ्यो भन्ने उहाँहरूको आफ्नो आत्मीयता कुरा पनि साझा गर्नुभएको छ। र यसै दुःखद घडीमा अरू श्रोता साथीहरू यहाँहरूले श्रोता परिवार भनेर खोल्नु भएको रहेछ, कल्याण राईज्यू मिरिकका, जसोदा तामाङ सौरेनीका, शान्ता तामाङ जीवनागरीका, अजय धनुका मालबजारका, दिलीप सुब्बा सिक्किमका र लक्ष्मी प्रधान मर्मका, सबै अनि अरू श्रोता साथीहरू भएर यहाँलाई हामी सम्वेदना चढाउँछौँ भनेर यहाँले यस पत्र मार्फत जानकारी गराउनु भएको छ। र हाम्रो कार्यक्रमको तर्फबाट पनि, आकाशवाणी खरसाङको तर्फबाट पनि हामी दुःख प्रकट गर्दछौँ यहाँको निधनमा हाम्रो एकजना श्रोता परिवार बित्नु भएको छ भन्ने जानकारी पाएकोमा। र अनि दोस्रो कुरा चाहिँ यहाँले लेख्नु भएको रहेछ, मानिसको मृत्यु हुन्छ तर किन खसेछ अथवा छैन अरे भनी भनेको रहेछ भनेर भन्ने भएको रहेछ। यसको यो प्रश्नको उत्तरमा चाहिँ खसेछ भन्नुको यो अलिकति कस्तो छ भने काव्यात्मक भनौँ न, किनभने रुखका पातहरू बुढो भएर जब पहेँलो हुन्छ आफ्नो मूल बोटबाट त्यो छुटिएर भुइँमा खस्ने गर्छ, त्यसरी नै मान्छेलाई सिधै नभनेर मान्छे पनि कुनै कारणवश मृत्यु भएर आफ्नो मूल परिवारबाट शारीरिक रूपमा जब छुट्टिन्छ त्यस हिसाबले गर्दाखेरि चाहिँ या मृत्यु हुन्छ त्यस हिसाबमा चाहिँ खसेछ भनेर त्यो अलिकति दुःखमा परेकाहरूलाई नराम्रो नहोस् भन्ने हिसाबले त्यसो भनिएको हो भन्ने लाग्छ। छैन अरे पनि भन्छ कतिजनाले, छैन अरे भन्नुको मतलब सशरीर प्राण अब छैन, शरीर संसारमा रहेन भन्ने बुझिन्छ। त्यस हिसाबले अलिकति यो घुमाउरो पाराले भनौँ न एक किसिमले।

0: भनिएको हो। त्यसो भन्दाखेरि हामीले मृत्यु भएछ भन्ने कुरो बुझ्ने गर्छौँ र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नु होला, लेखिरहनु होला, कार्यक्रमलाई यसरी नै सुन्दै गर्नु होला, सुनिरहनु होला, आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ हेमराज शर्मा राङ्गिरुङ चियाबारीबाट, र उहाँले लेख्नु भएको छ महाशय महाशय आज एक संगीतबद्ध कविता लेखी पठाइरहेको छु, कृपया पढिदिनु होला भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक छ जातिको शान राख्नु हो भने, र कविता यस प्रकार छ। जातिको शान राख्नु हो भने संस्कृति बचाओ, घर थलो बलियो बनाउनलाई कर्ममा मन लगाओ। यी पाखाबारी चियाबारी जंगल गोर्खाकै किपट हुन्, भारतवासी जनगण हामी देशकै सपूत हौ। मादल च्याब्रुङ सनै र ट्याम्को बिर्सेर हुँदैन, दौरा र सुरुवाल चौबन्दी चोली फ्याँकेर हुँदैन, वीरताको गाथा बोकेर हिँड्ने यो गोर्खा जाति हो, शत्रुको सामु निडर भई लड्ने गोर्खाको धर्म हो। हिम शिखर जस्तै यो स्वच्छ मन गोर्खाको भावना, मानवताको हृदय राख्ने गोर्खाको चाहना, हाँसेर जित्छौ कष्टको पीर निडर भएर, गरेर कर्म देखाई पौरख सौरभ सुशान्त।
0: हेमराज शर्माज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा राङ्गिरुङ चियाबारीबाट पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा यहाँले जातिको शान राख्नु हो भने भन्ने शीर्षकमाथि एउटा कविताको शीर्षक छ भनेर कविता लेखी पठाउनु भएको छ। तपाईँको यो जातीय कविता भन्नु मिल्ने किसिमको छ र तपाईँको कलमलाई यसरी नै निरन्तर रूपमा अघि बढाइरहनु होला, लेखिरहनु होला, हाम्रो कार्यक्रमलाई सुन्दै गर्नु होला, सुनिरहनु होला, यसरी नै पत्रहरू पनि पठाउँदै गर्नु होला। तपाईँको लेखन राम्रो छ, विचार राम्रो छ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ अर्जुन प्रधानको गान्तोकबाट, र उहाँले लेख्नु भएको छ नमस्कार डाकपुतलीका दादा दिदीलाई, म अर्जुन प्रधान गान्तोकबाट मेरो पत्र पढिदिनु भएकोमा धन्यवाद। अस्ति 4 जुलाईको बिहानी 10:30 नयाँ कार्यक्रम सुरु गर्नु भएको थियो लेखनाथ ज्यूले, त्यो श्रोता संवाद कार्यक्रम राम्रो लाग्यो। यो कार्यक्रमका प्रस्तुतकर्ता लेखनाथ ज्यूलाई धेरै धन्यवाद। हजुरले हेलो श्रोता पनि सुरु गर्नुपर्छ है भनेर भन्नुभएको रहेछ है। आज एउटा कुरा भन्न मन लाग्यो, हाम्रो रेडियोको पुरानो श्रोता अशोक खतिवडा ज्यूको मृत्यु भएको छ अस्ति 2 जुलाईको बिहानीमा, अनि अन्तमा लेख्नु भएको छ सबैले पत्र छोटो लेखिदिनु भए सबै श्रोताको पालो आउने थियो, धन्यवाद भनेर लेख्नु भएको रहेछ।
0: अर्जुन प्रधानज्यूले गान्तोकबाट हामीलाई कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा कार्यक्रमबारे केही प्रतिक्रिया लेखी पठाउनु भएको छ। खास गरेर बितेको दिन 4 जुलाई बिहान 10:30 प्रसारित कार्यक्रम जो नयाँ कार्यक्रम हो श्रोता संवाद कार्यक्रममा एकदमै राम्रो लाग्यो भनेर भन्नुभएको रहेछ। त्यो कार्यक्रममा लेखनाज्यूले प्रस्तुत गर्नुभएको धेरै राम्रो लाग्यो र एउटा सुझाव पनि लेखी पठाउनु भएको रहेछ, अर्को कार्यक्रम पनि सुरु गर्नुहोस् है भन्ने रहेछ। त्यो कार्यक्रम यहाँले भन्नुभएको छ हेलो श्रोता कार्यक्रम भनेर भन्नुहोस् है। तपाईँको यो कुरालाई हामीले नोट गरेका छौँ र अनि अर्को यो पत्रमा यहाँले अर्को कुरा पनि एउटा दुःखद कुरा पनि साझा गर्नुभएको छ श्रोता साथीहरूसँग कि हाम्रो नियमित श्रोता हुनुहुन्थ्यो अशोक खड्तीवडाज्यू, उहाँको मृत्यु भएको छ, उहाँ अब यो संसारमा छैन भन्ने कुरा, र यसरी नै अरू श्रोता साथीहरूले पनि छोटो पत्रहरू लेखिदिनु भए राम्रो हुन्छ भन्ने सुझाव पनि राख्नु भएको छ। यसरी नै पत्र लेख्दै गर्नु होला, आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ यसरी नै प्रतिक्रिया पनि लेखेर पठाउँदै गर्नु होला र कार्यक्रम र हाम्रो आकाशवाणी खरसाङलाई पनि सुन्दै गर्नु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ भाइ साहिल देवानको चित्रे बस्ती खरसाङबाट, र उहाँले लेख्नु भएको छ नमस्कार डाकुतलीका दादा दिदीलाई, म साहिल देवान चित्रे बस्ती खरसाङबाट, अस्ति आकाशवाणी खरसाङबाट मेरो अन्तर्वार्ता सबैले मन पराइदिनु भएछ, त्यसको लागि सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यस कार्यक्रम मार्फत भनेर लेख्नु भएको छ छोटो पत्र।
0: साहिल दिवानज्यूले हामीलाई चित्रे बस्तीबाट कार्यक्रममा पत्र लेखी पठाउनु भएको छ र पत्रमा खास गरेर बितेको दिन हामीले नयाँ कार्यक्रम सुरु गरेको कार्यक्रम श्रोता संवाद कार्यक्रममा यहाँ आफै अतिथिको रूपमा आउनु भएको थियो र त्यो कार्यक्रम अरू श्रोताहरूले मन पराउनु भएछ भन्ने प्रतिक्रिया प्राप्त भए पश्चात यो पत्र मार्फत सबै सबै श्रोता साथीहरूलाई धन्यवाद भनेर भन्न निम्ति पत्र लेखेको हुँ भन्ने जानकारी गराउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नु होला, सुनिरहनु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा पनि, र यो नयाँ कार्यक्रममा कुनै अरू श्रोताहरूको पनि पालो आउन सक्छ जसले हाम्रो कार्यक्रमलाई राम्ररी सुन्नुहुन्छ, धेरै राम्रो माया गर्नुहुन्छ आकाशवाणी खरसाङ र हाम्रो कार्यक्रमलाई। र अब भने अर्को श्रोताको

0: कहिले कुन सालमा प्रथम माउन्ट एभरेस्टमा चढेका थिए कृपया बताइदिनु हुन्छ कि आदरणीय ठुल्दाई भनेर प्रश्न गर्नुभएको छ है। अनि अर्को लेख्नु भएको छ, आज पनि हाम्रो डाकुदली मार्फत हाम्रो श्रोता वृन्दप्रति केही प्रतिक्रियाहरू लेखेर पठाएको छु। सो के हो भने ठुल्दाई, विगत 11 जुन 2026 हामी अवकाश प्राप्त बुढाबुढीहरू सबै मिलेर 60+ मिरिकमा एउटा एसोसिएसन खोलेका छौँ। यो एसोसिएसन खोल्नुको हाम्रो मुख्य उद्देश्य हो हाम्रो समाज संघ संस्थाहरूमा कति असहाय गरिब दुखी बिमारी व्यक्तिहरूलाई निस्वार्थ सेवाको हातहरू अघि बढाउनु हो। यो हाम्रो 60+ संस्था अराजनैतिक संस्था हो र यो हाम्रो संस्थामा कोही पनि जुड्नु चाहनुहुन्छ भने सोझै मिरिक 60+ हाम्रो अध्यक्ष भूतपूर्व टुरिज्म विभागका प्रबन्धक एटी राई अनि पीके स्याङ्बो सर, सुखबहादुर गजमेर, यस्तै गरी सुखबीर थापा, कुलबहादुर गिरी र प्रेम बहादुर प्रधान लगायत हाम्रो मिरिकको नाम चलेको होमस्टेका मालिक प्रकाशजी सँगै सिधै सम्पर्क गर्न सक्नुहुन्छ। यसरी नै तपाईँहरू पनि हामीहरूसित 60+ जोडिएर मजाले घुम्दै यो क्षणिक जीवन आनन्द खुसीको साथमा बिताउँ। यही सिलसिलामा बुढो भएपछि यसको दबाई पानी शीर्षकमा एक छोटो कविता पठाएको छु। सो कविता हाम्रो चेली आदरणीय सुनकेसरीजीले सुरिलो स्वरले वाचन गरिदिनु हुन्छ भन्ने विनम्र आग्रह निवेदन गर्दछु भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक नै रहेको छ बुढो भएपछि यसको दबाई पानी। र कविता यस प्रकार छ, हामीहरू वृद्ध भएपछि सिधै होसियारी सतर्क रहनुपर्छ। जब हामीहरू वृद्ध हुन्छौँ खानेकुरा कम्ती खानुपर्छ, पानी ज्यादै पिउनुपर्छ। हामी सबैले यो मन्जुर गर्नुपर्छ, प्रोटिन भएको खानेकुरा बेसी खानुपर्छ, गुलियो खानेकुरा कम्ती खानुपर्छ। सधैँ हिँडडुल गर्नुबाट कहिले नभाग्नुहोस्, निरन्तर हिँडिरहनुपर्छ। गाडी घोडामा कम्ती चढ्नुपर्छ, पैदल हिँड्नुमा कहिले पनि पछि हट्नु हुँदैन। रिसलाई सधैँ काबुमा राख्नुपर्छ, भना भैरी बहस नगरेकै राम्रो, धन सम्पत्तिको लोभ लालच नगरेकै राम्रो, हाम्रो इच्छा चाहनालाई तिलाञ्जली दिएकै राम्रो, रिस राग क्रोध बदलाको भावना नलिएकै राम्रो। नानीहरू अनि ठुलाहरूमा प्यार ममता बाँड्नुपर्छ, नानीहरूबाट गल्ती भए कहिले गाली नगर्नु बरु सम्झाउनु। यी सबै कुराको ध्यान दिए मानिस कहिले पनि बुढाबुढी हुँदैन, मानिस कहिले पनि बुढाबुढी हुँदैन। एकदमै राम्रो कविता है,
1: एकदमै मिठो सन्देशमूलक छ। सुखबीर थापाज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकको तलीमा सिङ्गुली मिरिकबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले सर्वप्रथम त सबै श्रोता साथीहरूलाई सम्झना गर्दै यो पत्र लेख्नु भएको छ र पत्रमा यहाँले प्रश्नको झटारो भनेर लेखी पठाउनु भएको छ। त्यो प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। त्यो प्रश्न रहेछ, संसारकै अग्लो हिमाल माउन्ट एभरेस्टमा एकैसाथमा दुई व्यक्तिहरू चढ्नु सफल हुनुभएका थिए, ती दुई व्यक्ति कहिले कुन साल प्रथम माउन्ट एभरेस्टमा चढेका थिए कृपया बताइदिनुहुन्छ कि भनेर भन्नुभएको रहेछ। र यस सन्दर्भमा हामीले धेरैलाई थाहा नहुन सक्छ, थाहा हुन पनि सक्छ। 29 मई 1953 प्रथमचोटि सगरमाथा माउन्ट एभरेस्ट पनि भनेर भनिन्छ। यसको चुचुरामा उक्लिने मान्छेहरूमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलरी दुईजना थिए। यिनीहरूले यो माउन्ट एभरेस्टमा प्रथमपल्ट उक्लिएर संसारमै एउटा रेकर्ड कायम गरेका थिए र त्यसरी इतिहास रचेका थिए। र अनि अर्को कुरा चाहिँ यहाँले भन्नुभएको रहेछ कि डाकपोतली कार्यक्रम मार्फत श्रोता वृन्दप्रति केही प्रतिक्रियाहरू भनेर भन्नुभएको छ। त्यो प्रतिक्रिया के रहेछ भन्दाखेरि, 60 वर्ष मान्छे भएपछि आधिकारिक रूपमा कोही कतै कार्यालयतिर काम गर्नेछ भने, सरकारी तन्त्र मन्त्रमा काम गर्नेछ भनेदेखिलाई उनीहरूलाई अवकाश प्राप्त दिइन्छ। त्यसो हुँदाखेरि एक किसिमले भनौँ न, 60 हुन त मान्छेको त्यसो नहुन सक्छ, तर 60 वर्ष पुग्नु भनेको चाहिँ एक किसिमले सरकारी कार्यालयहरूतिर छ भनेदेखिलाई चाहिँ अवकाश प्राप्त गर्नु भन्नु मतलब बुढो हुनु भनेर किसिमले अवकाश दिइन्छ। त्यसो हुँदाखेरि मान्छे धेरै किसिमको रोग व्याधिहरूले पनि हुनसक्छ। त्यसो हुँदाखेरि यहाँहरूले चाहिँ एउटा राम्रो पहल गर्नुभएको रहेछ बितेको 11 जुन 2026 साल कि मिरिकमा एउटा 60+ भन्ने संस्थान खोल्नु भएको छ। त्यो संस्थानमा 60 काट्नुभएका कोही पनि नागरिकले, कोही पनि केटाकेटी पनि हुनसक्छ, उहाँहरूले पनि राम्रो जोडिएर धेरै राम्रो कामहरू गर्न सक्नुहुन्छ भनेर यहाँले जानकारी गराउनु भएको छ। उहाँहरूले पनि गरिरहनु भएको छ। त्यो के भन्दाखेरि, कोही असहायहरू हुनुहुन्छ गरिब दुखीहरूलाई उहाँहरूले बिना शुल्क बिना

0: स्वार्थ सहायता गर्नु भएको छ, उहाँहरूको उद्देश्य त्यस्तो छ, र अरू पनि जोडिन चाहनुहुन्छ भने चाहिँ उहाँहरूले यहाँनिर यो पत्रमा सुन्त केसरी बहिनीले पढिसक्नु भएको छ, विशेष व्यक्तित्वहरूको नाम दिनुभएको छ, उहाँहरूसँग सम्पर्क गरेर त्यो संस्थामा राम्रो कामहरूसँग गरेर आफ्नो समयलाई पनि अनि आफ्नो शरीरलाई पनि तन्दुरुस्त र स्फूर्त राख्न सक्नुहुन्छ भन्ने छ यहाँको। र त्यसरी नै त्यसको अन्तमा एउटा बुढो भएपछि यसको दबाई पानी भनेर जुन कवितात्मक हिसाबमा कविता लेख्नु भएको छ त्यो पनि बडो रमाइलो लाग्यो। तपाईँको लेखन धेरै विचार राम्रो छ, लेखन राम्रो छ, के गर्नुपर्ने के नगर्नुपर्ने, खास गरेर हामी उमेर निकै माथि चढ्दै गएपछि भन्ने कुरो यो कवितामै तपाईँले धेरै कुरो राम्रो सुझाव र सल्लाहहरू पनि दिनुभएको छ, यसको निम्ति तपाईँलाई धन्यवाद पनि भन्दछ। यसरी नै पत्रहरू लेख्दै गर्नुहोला, लेखिरहनु होला, कार्यक्रम बारे यस्तै प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला, प्रश्नहरू पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराजज्यूको, छेत्री क्षेत्र मध्य डुमाराम खरसाङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9800155860। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय गत शनिबार मेरो लेख प्रकाशित गरिदिनु भएकोमा ठुल्दाय अनि सञ्चालिका सुनकेसरी बहिनीलाई यो बडाको धन्यवाद। मेरो लेख प्रकाशित भएपछि यसपल्ट नयाँ दुईजना बन्धुहरू प्राप्त गर्न सफल भए। तिनीहरू हुन् देवराली चिम्नीबाट मनोज, अजय प्रधान सिक्किमबाट, अनि पुराना श्रोताहरूमा शेखर तक्दा क्यान्टिमेन्टबाट, नीना प्रधान बुङ बस्ती कालेबुङबाट, प्रवीण प्रधान निरपानीबाट, दिनेश सुब्बा याङयाङ बजार साउथ सिक्किमबाट, अनि यहाँहरू सबैलाई मेरो स्वागत धन्यवाद साथै नमस्कार छ भनेर भन्नुभएको छ है। शेखरको भनाइ छ कि सबै लेख पठाउने व्यक्तिहरूले कन्ट्याक्ट नम्बर पठाउने अनि प्रस्तुताले पनि कन्ट्याक्ट नम्बर नेपाली र इङ्ग्लिसमा पढिदिने अनुरोध छ भनेर भन्नुभएको रहेछ है। अनि यहाँले यसपालि मलाई महाराज अफ राइटरको उपाधि प्रदान गर्नुभयो अनि यसको लागि धन्यवाद भनेर भन्नुभएको रहेछ है। अनि फेरि एउटा लेख नबोलिकन माया बसेछ मेरो, पठाइरहेको छु, कृपया प्रकाशित गरिदिनु हुने अनुरोध गर्दछु भनेर लेख्नु भएको छ। अनि अन्तमा डाकुतली कार्यक्रमको सीमा अवधि केवल 20 मिनटको मात्र छ, यसर्थ यो कार्यक्रम आइतबार पनि यही समयमा गरिदिने मेरो सुझाव छ, धन्यवाद भनेर लेख्नु भएको रहेछ है। अनि उहाँको लेख यस प्रकार छ, शीर्षक छ नबोलिकन माया बसेछ मेरो, र लेख यस प्रकार छ, म जस्तै टिनेजरको अन्तिम चरणमा पुगेको थिएँ, अर्थात् भनौ 19 इयर्स, यही समयमा मैले एउटा सरकारी नोकरी प्राप्त गर्न सफल भए। हाम्रो क्यान्टिन अफिसदेखि बाहिर जान पर्थ्यो लन्चको लागि, यसरी म सधैँ बाहिर क्यान्टिनमा जान्थेँ प्राय 2 बजीदेखि 3 बजीको बिचमा। एक दिन म अफिस फर्किँदै गर्दा एउटी स्टुडेन्टको ज्योमेट्री बक्स खसेर सडकभरि छरपष्ट भयो। ओ माई गड भन्दै ती स्टुडेन्टले बटुल्न थालिन्। मैले पनि बटुल बाटल गर्न सघाउनमा हात लगाइदिए। उसले मलाई केही नबोली मधुर मुस्कान दिएर आफ्नो घरतिर लगिन्। मामला यतिमै समाप्त भएन, मैले त भुलिसकेको थिएँ, तर 2-3 दिनपछि मेरो घरमा नै आएर दुईजना छिमेकी स्टुडेन्टले मलाई रुमाल, चकलेट, परफ्युम अनि एउटा सानो पन्नामा चिठी लेखेर पठाएकी रहेछन्। म किङ कर्तव्य विमोड भएर किन ल्याएको बहिनी, तिम्रो बर्थडे हो भनी प्रश्न गर्दा, होइन कि दाजु, फलानो हाम्रो साथीले याद गरेर पठाएको अनि उको हुन पन्नामा लेखेको छ, मैले तिमीहरू सबैलाई धन्यवाद छ भनी ती सामानहरू राखे। पछि उनीहरू गएपछि चिठी परे, त्यो स्कुले बहिनी अस्ति ज्योमेट्री बक्स सडकमा झर्ने केटी रहेछ, म यहाँ उसको नाम दिएर बदनाम गर्न चाहन्न। चिठीको अन्तमा उसले मलाई माया गर्नु थालेछ अनि म पनि अल्लारे भएको हुनाले के कम, भोलिदेखि ऊ स्कुल छुट्टी भएर आउने समयमा म अफिसबाट निस्केर उसैको बाटो हेरिरहन्थे, अनि ऊ पनि उसकी साथीहरूसँग भएको हुनाले कहिले बातचित गर्ने मौका नै पाएन। केवल उसले हातले एक्सन गर्थिन् अनि म पनि त्यो त्यसरी नै स्वीकार गर्थे। मेरो छिमेकीलाई सोद्धा उनीहरू सबै क्लास 10 को स्टुडेन्ट रहेछन् अनि ऊ क्लास 10 पास गरेर कलेजतिर गइन् होला, त्यसपछि फेरि भेट भएन। तिन ताक अहिलेको जस्तो मोबाइल पनि थिएन, त्यस पश्चात म पनि अफिसबाट ट्रान्स

0: ट्रान्सफर भएर खरसाङदेखि बाहिर जान पर्यो। पछि रिटायर भएर म खरसाङ आए अनि उसँग एकपल्ट भेट गर्न पर्यो भने मेरो साथीहरू उसको छिमेकी भएको हुनाले उसलाई सोधी खोजी गरे, तर सुन्नमा आए कि उसको देहान्त भइसकेछ। उसको देहान्तको समयमा फुलमाला पनि चढाउन नपाए हाम्रो माया प्रीतिको अन्त भयो भनेर लेख्नु भएको रहेछ उहाँको लेख। यस प्रकारले
1: एसके छेत्रीज्यूले हामीलाई डुमारामबाट पत्र लेखेर पठाउनु भएको छ कार्यक्रम डाक पुतलीमा। पत्रको सुरुवातमा यहाँले प्रतिक्रिया लेखी पठाउनु भएको छ, त्यो के हो भन्दाखेरि सर्वप्रथम त हामी दुवैलाई धन्यवाद भन्नुभएको छ, तपाईँको धन्यवादलाई हामी स्वीकार गर्दछौँ। र बितेको दिन जुन यहाँले पत्र पठाउनु भएको छ त्यो पत्र पढे पश्चात प्रसारण भए पश्चात केही साथीहरूले श्रोता साथीहरूले यहाँलाई प्रतिक्रिया दिनुभएको थियो र दुई श्रोता साथीहरू नयाँ श्रोता साथीहरू हुनुहुन्थ्यो, त्यसमा देउराली चिम्नीबाट मनोजी, अजय प्रधान सिक्किमबाट र पुराना श्रोता साथीहरूमा शेखर तक्ता क्यान्टोनमेन्टबाट, निना प्रधान बङबस्ती कालेबुङबाट, प्रवीण प्रधान निरपानीबाट, दिनेश सुब्बा याङयाङ बजार सिक्किमबाट भनेर भन्नुभएको रहेछ। र यहाँहरू सबैले प्रतिक्रिया दिनु दिए भए पश्चात चाहिँ यहाँलाई अझै राम्रो लाग्यो अनि एउटा शेखरजीले यहाँलाई यो कार्यक्रममा सुझाव राखिदिनु भन्ने भन्नुभएको थियो, त्यो के रहेछ भन्दाखेरि कन्ट्याक्ट नम्बर जति पनि श्रोता साथीहरूले आफ्नो लेख या पत्र पठाउनुहुन्छ कन्ट्याक्ट नम्बर पनि लेखेर पठाइदिनु, अनि यहाँबाट सुनकेश्री बहिनीले नेपाली अनि अङ्ग्रेजी दुवै भाषाहरूमा त्यो कन्ट्याक्ट नम्बर पढिदिने भन्ने रहेछ, यो हामीले नोट गरेका छौँ। र त्यसै सिलसिलामा यहाँले एउटा प्रेम कहानी, बडा रोमान्टिक प्रेम कहानी लेख्नु भएको छ, नबोलीकन माया बसेछ भन्ने, साँच्चै नै मिठो लाग्यो तपाईँको यो जुन कथा छ। को थि होली ती जोमेट्री बक्स जान्ने स्टुडेन्ट है, हामीलाई पनि बडा जिज्ञासा भइरहेको छ। तपाईँले जुन उमेरमा यो कथाको कल्पना गर्नुभयो अथवा यो कुरोलाई अनुभव गर्नुभयो त्यो उमेर ठ्याक्क तपाईँ आफैले भन्नुभएको छ अल्लारे हुनुहुन्थ्यो, अल्लारे वैशमा यो किसिमको हुने स्वाभाविक हुन्छ। यसरी नै आफ्नो कलमलाई आफ्नो स्मृति पटलमा यस्तो सम्झनाहरू छ भने पनि लेख्नु कोही राम्रो कुरो हो, यो साह्रो मजाको लाग्यो। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि कार्यक्रमबारे प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा लेखेर पठाउनु भएको केही प्रश्नहरूको केही जिज्ञासाहरूको र केही रमाइलो कुराहरू पढ्दा पढ्दै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट हाम्रो कार्यक्रमको ठेगाना बताउनु हुनेछ सुनकेश्री बहिनीले।
0: हजुर अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुलाक खरसाङ जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 7342 03।
1: ज्यू र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।
0: नमस्कार।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: अबको किचनमा नै आकाशवाणीको समाचार रिले गरी सुनाउनेछौँ।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश। नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्दै युवा पिँढीलाई पुस्तकालयसँग जोड्न गृहमन्त्री अमित शाहले गर्नुभयो अपील। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीको अध्यक्षतामा आज नागपुरमा ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न। प्रति व्यक्ति आय विश्लेषणका आधारमा देशमा शीर्ष स्थान ओगट्न फेरि बन्यो सिक्किम सफल। अनि अमेरिकाले शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई अवरोध गर्ने उद्देश्यमा लगाए इरानमाथि नयाँ प्रतिबन्धहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमणमा सम्पन्न गरी स्वदेश फर्किनुभयो। चार दशक भन्दा बढी समयसम्म भारतीय प्रधानमन्त्रीको यो पहिलो न्यूजील्याण्ड भ्रमण थियो, जसले द्विपक्षीय सम्बन्धलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ। भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग वार्ता गर्नुभयो। दुवै नेताहरूले रक्षा, पर्यटन, खेलकुद आदि विभिन्न क्षेत्रहरूमा पाँचवटा सम्झौता पत्रमा हस्ताक्षर गरे। अकल्याण्डको स्पार्क एरिनामा आयोजित सामुदायिक कार्यक्रम, जसमा 10,000 भन्दा बढी भारतीय डायस्पोराको सदस्यहरू उपस्थित थिए, भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री लक्सनले भारतलाई एउटा विश्वसनीय मित्रको रूपमा वर्णन गर्नुभयो। साथै उहाँले न्यूजील्याण्डको प्रगतिमा भारतीय समुदायको योगदानको कदर गर्दै प्रधानमन्त्री मोदी नेतृत्वको प्रशंसा पनि गर्नुभयो। श्री मोदीले प्रधानमन्त्री लक्सनलाई उहाँको न्यानो आतिथ्यका लागि धन्यवाद दिनुभयो। उहाँले आफ्नो सम्बोधनका क्रममा भारतको अन्य देशहरूबाट सिक्न चाहनाका कारण आफूलाई रूपान्तरण गरिरहेको बताउँदै न्यूजील्याण्डबाट पनि धेरै कुरा सिकिरहेको विचार व्यक्त गर्नुभयो।
1: हर युगमा, हर दौरमा भारतले खुदको ट्रान्सफर्म किया है और इसका कारण है हमारी सीखने की ललक। भारत सबसे सीखता है। हमारे लिए सामने वाले देश की जनसंख्या नहीं, जन कल्याण की भावना मायने रखती है और इसलिए हमने न्यूजीलैंड से भी बहुत कुछ सीखा है। न्यूजीलैंड दुनिया का वो देश है जिसने सबसे पहले महिलाओं को वोटिंग का राइट दिया था।
0: उपराष्ट्रपति सीवी राधाकृष्णनले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको तर संविधान र जनहित प्रतिको प्रतिबद्धता सर्वोपरि रहनुपर्छ भन्नुभयो। उहाँले बिहारको गयास्थित राज्य सार्वजनिक प्रशासन तथा ग्रामीण विकास संस्थानमा 18 विधानसभाका सदस्यहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उक्त विचार प्रकट गर्नुभएको हो। उपराष्ट्रपति राधाकृष्णले यस्ता कार्यक्रमहरूले विधायकहरूलाई आफ्नो संवैधानिक जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाएर लोकतान्त्रिक संस्थानलाई बलियो बनाउने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज स्वदेशी स्टिल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई विशाखापट्टनममा रहेको नौसेनाको पूर्वी बेडामा समावेश गर्नुभएको छ। यो परियोजना 17A युद्धपोत भारतको बढ्दो समुद्री शक्ति र स्वदेशी रक्षा क्षमताको प्रतीक हो। यस अवसरमा बोल्दै श्री सिंहले भारतले परम्परागत रक्षा क्षमता र उन्नत प्रविधि दुवैलाई बलियो बनाएर आत्मनिर्भर एवं भविष्यका लागि तयार रक्षा बल निर्माण गर्न बताउनुभयो। उहाँले अझ भन्नुभयो, भविष्यका युद्धहरूमा कृत्रिम बुद्धिमत्ता र अन्य उदीयमान प्रविधिहरूको प्रयोग समावेश हुन सक्छ, तर ती सशस्त्र बलहरूको दृढ संकल्प एवं साहसले मात्र जित्न सकिन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूलाई पुस्तकालयहरू भ्रमण गर्न आग्रह गर्नुभयो। पुस्तकले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छन् भनी बताउनुभयो। श्री शाहले महान क्रान्तिकारी र विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै देश तथा यहाँका जनतालाई बुझ्न पढ्ने बानी विकास गर्नु महत्वपूर्ण छ भन्नुभयो। आफ्नो सम्बोधनका क्रममा श्री शाहले किशोर तथा युवाहरूले आफ्नो रुचिको विषय छान्न सक्नुपर्ने बताउँदै युवा पिँढीलाई पुस्तकालयसँग जोड्न अपिल गर्नुभयो।
1: किशोरों ने और युवाओं ने अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगैर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1 करोड़ ई बुक का एक्सेस है।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार

0: कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वैच्छिक परियोजन सुनिश्चित निर्णय र स्वस्थ परिवार समावेशी तथा दिगो विकासको बलियो जग भएको बताउनु भएको छ। विश्व जनसंख्या दिवसको अवसरमा सामाजिक सञ्जालमा सन्देश दिँदै उहाँले यस वर्षको विषयवस्तु आमा र शिशुको कल्याणका लागि स्वस्थ दूरी तथा योजनाबद्ध अभिभावकत्व रहेको बताउनुभयो। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र देशहरूको एउटा शक्तिशाली अन्तर सरकारी समूह ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले पत्रकारहरूलाई सम्बोधन गर्दै बैठकमा वैकल्पिक जैविक इन्धन र प्रदूषणमुक्त प्रविधिहरू मार्फत सड़क रेल उड्डयन तथा जल यातायातलाई कार्बन तटस्थ बनाउने उपायहरूबारे छलफल गरिएको जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो, यातायात क्षेत्रलाई अझ बलियो दिगो र राम्रोसँग अन्तर्सम्बन्धित बनाउन ब्रिक्स देशहरूबीच नवीनतम प्रविधि अनि आविष्कारहरू साझा गरिँदैछ। ब्राजिल चीन इजिप्ट इन्डोनेसिया इरान रूस सऊदी अरेबिया दक्षिण अफ्रिका इथोपिया र संयुक्त राष्ट्र अरब इमिरेट्सका यातायात मन्त्रीहरूले पनि बैठकमा आफ्नो विचार साझा गरे। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। सिक्किम फेरि एकपटक देशको सबैभन्दा समृद्ध राज्यको रूपमा प्रतिष्ठित बन्न पुगेको छ। पछिल्लो प्रतिव्यक्ति आय विश्लेषण अनुसार आर्थिक वर्ष 2024-25 राज्यको प्रतिव्यक्ति आय रूपियाँ 6,46,000 भन्दा बढी थियो, जुन राष्ट्रिय औसतको लगभग 3 गुणा हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सा केवल 0.5% छ। प्रतिव्यक्ति आयको हिसाबले सिक्किम विगत एक दशकदेखि देशको शीर्ष स्थानमा रहेको छ। पश्चिम बंगाल सरकारले राज्यका लागि समान नागरिक संहिता विधेयक मस्यौदाको जाँच गर्न यो 9 सदस्यीय समिति गठन गरेको छ। यस सम्बन्धमा अधिसूचना पहिला नै प्रकाशित भइसकेको छ। सेवानिवृत्त न्यायाधीश रंजन प्रकाश देसाई यसको अध्यक्ष हुनेछिन्। मेघालयका पूर्व राज्यपाल तथागत रोई पनि समितिका सदस्य हुनेछन्। समान नागरिक संहिता विधेयक मस्यौदाको जाँच गर्न समिति गठन गर्ने निर्णय गत 2 जुलाईमा मन्त्री परिषदको बैठकमा गरेको थियो। संयुक्त राज्य अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएको छ। यी प्रतिबन्धहरूले इरानका नयाँ नेता मुज्जब बा खामिनीका एक प्रमुख वित्तीय सहयोगी र 13 अन्य व्यक्ति तथा संस्थाहरूलाई लक्षित गर्दछ। अमेरिकी कोष विभागका अनुसार दुवै स्थित इरानी ब्याङ्क र व्यवसायी अली अन्सारीलाई पनि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश विभागले यी उपायहरू इरानको शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई प्रतिबिम्बित गर्ने उद्देश्यले गरिएको बताएको छ। आज फिफा विश्वकपको क्वार्टर फाइनलमा नर्वेले इङ्ल्याण्डको सामना गर्नेछ। खेल भारतीय समयअनुसार बिहान 2:30 शुरू हुनेछ। भोलि बिहान 6:30 शुरू हुने दोस्रो खेलमा अर्जेन्टिना र स्विजरल्याण्ड माझ भिडन्त हुनेछ। यस खेलका विजेताले सेमी फाइनलमा स्थान बनाउनेछन्। स्पेन र फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 2 दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश।
1: 3 देश सफर शेषे आज तिनी ভারতে ফিরছেন। দেশজুড়ে 2 লক্ষের বেশি ক্ষুদ্র খাদ্য প্রক্রিয়াকরণ শিল্পকে ঋণ অনুমোদনের মধ্যে দিয়ে প্রধানমন্ত্রী ক্ষুদ্র খাদ্য প্রক্রিয়াকরণ উদ্যোগ নতুন মাইলফলক স্পর্শ করেছে। অভিন্ন দেওয়ানী বিধি ইউসিসির খসড়া বিল পর্যালোচনায় সুপ্রিম কোর্টের অবসরপ্রাপ্ত বিচারপতি রঞ্জনা দেশাইয়ের নেতৃত্বে পশ্চিমবঙ্গ সরকার 9 সদস্যের উচ্চ পর্যায়ের কমিটি গঠন করেছে। ভিয়েতনামে পর্যটক বোঝাই নৌকা উল্টে 15 জনের মৃত্যুর আশঙ্কা, এদের মধ্যে অধিকাংশই ভারতীয়। শোক প্রকাশ উপরাষ্ট্রপতি ও প্রধানমন্ত্রীর। বিশ্বকাপ ফুটবলে আজ 3য় কোয়ার্টার ফাইনালে নরওয়ে ইংল্যান্ডের মুখোমুখি হবে। তীরন্দাজি বিশ্বকাপের স্টেজ 4-এ ভারতের কম্পাউন্ড দল রূপো পেয়েছে। আসছে বিস্তারিত খবরে। প্রধানমন্ত্রী নরেন্দ্র মোদী বলেছেন, নিউজিল্যান্ডে বসবাসকারী প্রবাসী ভারতীয়রা দুদেশের অংশীদারিত্বের এক গুরুত্বপূর্ণ স্তম্ভ। অকল্যান্ডে আজ প্রবাসী ভারতীয়দের এক অনুষ্ঠানে অংশ নিয়ে তিনি বলেন, ভারত নিউজিল্যান্ড সম্পর্ক

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। र प्रस्तुत छ भुटानी कार्यक्रम अन्तर्गत केही भुटानी गीतहरू।

0: अब सुनोस समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी न्यूजील्याण्डको आफ्नो दुई दिने ऐतिहासिक यात्रा सम्पन्न भएपछि स्वदेश प्रस्थान हुनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। गृह मन्त्री अमित शाहले आज नयाँ दिल्लीमा महान स्वतन्त्रता सेनानी जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको लागि समान नागरिक संहिता विधेयकको मसौदाको जाँचको लागि 9 सदस्यीय समितिको गठन गरेको छ अनि मौसम विभागले आगामी 4 देखि 5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसुलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी न्यूजील्याण्डको आफ्नो दुई दिने ऐतिहासिक यात्रा सम्पन्न भएपछि स्वदेश प्रस्थान हुनुभएको छ। 4 दशकभन्दा अधिक समयमा कुनै भारतीय प्रधानमन्त्रीको यो पहिलो न्यूजील्याण्ड यात्रा थियो जसले द्विपक्ष

0: द्विपक्षीय सम्बन्धहरूलाई धेरै बलियो बनाएको छ। यस यात्राको अवधि प्रधानमन्त्री मोदीले न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित कुराकानी गर्नुभयो। दुवै नेताहरूले रक्षा, पर्यटन, खेल, आपदा प्रबन्धन अनि दुग्ध तथा पशुपालनसहित विभिन्न क्षेत्रहरूमा 5 सम्झौता ज्ञापनहरूमाथि हस्ताक्षर गरे। यस यात्राको प्रमुख आकर्षण अकल्यान्डको स्पार्क एरिनामा आयोजित सामुदायिक कार्यक्रम थियो, जसमा भारतीय प्रवासी समुदायका 10,000 भन्दा अधिक सदस्यहरूले भाग लिए। प्रधानमन्त्री लक्सनले सभालाई सम्बोधित गर्नुहुँदै भारतलाई एक विश्वसनीय मित्र बताउनुभयो। न्युजिल्यान्डको प्रगतिमा भारतीय समुदायको योगदानको सराहना गर्नुभयो अनि प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्नुभयो।
1: यादें भी हैं, दोस्ती भी हैं, वैल्यूज भी हैं और एक कमिटमेंट भी है। भारत न्यूजीलैंड की यही वाका एक नई यात्रा पर निकलने के लिए तैयार है। हमारे सामने अवसरों से भरा खुला समुद्र है, हवाएं हमारे साथ है, समंदर की विशाल लहरें हमारे साथ है, इच्छा शक्ति का नीला आसमान हमारे साथ है, पाने को काफी कुछ है और मैं जानता हूं हम सफल होंगे।
0: प्रधानमन्त्री सूक्ष्म खाद्य उद्योग उन्नयन योजना पिएमएफएमईले देशभरिमै 2,00,000 भन्दा अधिक सूक्ष्म खाद्य प्रसंस्करण उद्यमहरूलाई ऋण स्वीकृत गर्ने प्रमुख चरण पार गरेको छ। यस योजना अन्तर्गत 20,300 करोड रुपियाँ भन्दा अधिकको निवेश भएको छ अनि लगभग 11,00,000 प्रत्यक्ष अनि अप्रत्यक्ष रोजगारको अवसर उत्पन्न भएको छ। नयाँ दिल्लीमा आज एक विशेष कार्यक्रमलाई सम्बोधित गर्दै केन्द्रीय खाद्य प्रसंस्करण उद्योग मन्त्री चिराग पासवानले भन्नुभयो, यो उपलब्धि केवल खुसी मनाउने मौका होइन तर भारतको खाद्य प्रसंस्करण विकास यात्राको अघिल्लो चरणको लागि एउटा बलियो आधार पनि हो। उपराष्ट्रपति सिपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले भियतनामको फुक्वाको द्वीप नजिक भारतीय नागरिकहरूका साथ भएको दुखद नाउ दुर्घटनामा शोक व्यक्त गरेका छन्। आफ्नो सन्देशमा उपराष्ट्रपतिले घाइते व्यक्तिहरूको शीघ्र अनि पूर्ण स्वस्थ हुने कामना गर्नुभयो। उहाँले यस त्रासदीबाट प्रभावित सबै मानिसहरूलाई शक्ति अनि साहस प्रदान गरून् भनी कामना गर्नुभयो। प्रधानमन्त्री मोदीले आफ्नो परिजनहरूलाई गुमाएका परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभयो अनि घाइते मानिसहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो, भियतनाम स्थित भारतीय दूतावास तथा वाणिज्य दूतावास हर सम्भव सहायता प्रदान गरिरहेको छ अनि भियतनामी अधिकारीहरूसित लगातार सम्पर्कमा रहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आइएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। परियोजना 17A को यो युद्धपोत भारतको बढ्दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्राद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो, आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो, भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्राद्योगिकीहरूको उपयोग हुन सक्छ तर त्यसलाई दृढ संकल्प अनि सेनाको साहसित जित्न सकिनेछ। बङ्गालको खाडीबाट एउटा पुरानो मूर्ति फेला पारिएको छ। यो मूर्ति 500 वर्ष भन्दा पनि पुरानो रहेको बताइएको छ। यो मूर्ति कार्यकालका जालहारीहरूको एक मसिनीकृत नाउको माछा पक्रिने जालमा फँसेको थियो। हाम्रा संवाददाताले बताएअनुसार कार्यकालका 16 जालहारीहरूले गत 2 जुलाईमा माछा पक्रिन फिसिङ हार्बरबाट निस्किएका थिए। हिज राति महाबलीपुरम नट नजिक माछा पक्रन्दा उनीहरूले जालमा गरौँ वस्तु फँसेको पत्तो पाए। त्यसलाई बाहिर निकाल्दा उनीहरूले एउटा पुरानो मूर्ति फेला पारे। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा महान स्वतन्त्रता सेनानी जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरू व्यक्तिवय निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँदछ। कार्यक्रमको अवधि दिल्लीका मुख्यमन्त्री रेखा गुप्त अनि दिल्लीका लोक निर्माण विभाग मन्त्री परवेश साहिब सिंह पनि उपस्थित थिए।
2: आज यहाँ पर लाइब्रेरी का उद्घाटन मैं समझती हूँ दिल्ली वासियों के लिए एक बहुत बड़ी ये सौगात है। सार्वजनिक पुस्तकालय सब युवाओं के लिए एसेट का काम करेगी। वो बच्चे जो यूपीएससी की तैयारी कर रहे हैं, अलग अलग एग्जाम दे रहे हैं, उनको एक जो माहौल मिलना चाहिए पढ़ाई का, इस लाइब्रेरी के माध्यम से मिल पाएगा।

0: दक्षिण पूर्वी स्पेनको एन्डालुसिया क्षेत्रमा लागेको विशाल डडेलो नियन्त्रण गर्न सयौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू सङ्घर्ष गरिरहेका छन्। यो आगो हालैका दशकहरूमा देशको सबैभन्दा घातक डडेलोहरूमध्ये एक बनेको छ। स्पेनी अधिकारीहरूका अनुसार बेदरगाउँ वरिपरि आपतकालीन सेवाहरू तैनात गरिएको छ, जहाँ 4 ब्रिटिस नागरिकहरू सहित 12 जनाले ज्यान गुमाएका छन्। अझै 23 जना बेपत्ता छन्। अल्मेरियाको लस ग्यालाडोस क्षेत्रका स्थानीय अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्। पश्चिम बंगाल सरकारले राज्यको लागि सम्मान नागरिक संहिता विधेयकको मसौदाको जाँचको लागि 9 सदस्यीय समितिको गठन गरेको छ। यस सम्बन्धमा अधिसूचना अघिबाटै प्रकाशित भइसकेको छ। सेवानिवृत्त न्यायाधीश रञ्जना प्रकाश देसाई यसको अध्यक्ष हुनेछ। मेघालयका पूर्व राज्यपाल तथागत राय पनि समितिको सदस्यहरूमा सामेल रहनुहुनेछ। गत 2 जुलाईमा बसेको मन्त्रीमण्डल बैठकमा समान नागरिक संहिता विधेयकको मसौदाको जाँच गर्न समिति गठित गर्ने निर्णय लिएको थियो। एक राष्ट्र एक चुनावबारे संयुक्त संसदीय समितिका अध्यक्ष सांसद पीपी चौधरीले भन्नुभएको छ, लोकसभा अनि राज्य विधानसभाहरूको चुनाव एकैसाथ गराउनाले शासन व्यवस्था बलियो हुनेछ, खर्च कम्ती हुनेछ अनि देशको अर्थव्यवस्थालाई लाभ पुग्नेछ। गोवामा मिडियालाई सम्बोधित गर्दै श्री चौधरीले भन्नुभयो, सबै प्रमुख राजनीतिक दलहरूको प्रतिनिधित्व गर्ने 41 सदस्यीय समिति राजनीतिक दलहरू, संवैधानिक विशेषज्ञहरू, नागरिक समाज अनि अन्य हितधारकहरूको विचार जान्नका लागि राज्यहरूको भ्रमण गरिरहेका छन्। उहाँले स्पष्ट गर्नुभयो, एक राष्ट्र एक चुनावको अर्थ देशभरि माने एकै दिन मतदान गराउनु होइन। यसको सट्टा लोकसभा अनि विधानसभा चुनाव चरणबद्ध ढङ्गमा आयोजित गरिनेछ, तर यो प्रत्येक 5 वर्षमा केवल एकपल्ट हुनेछ। मौसम विभागले आगामी 4 देखि 5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणी समाचारसित कुराकानीमा मौसम विभागका वैज्ञानिक डाक्टर नरेशले भन्नुभयो, पूर्वोत्तरको केही भागहरूमा आगामी 2 दिनहरूमा 12 सेन्टिमिटरभन्दा अधिक वर्षा हुने सम्भावना छ। श्री नरेशले भन्नुभयो, अल निनोको कारण देशमा मानसुनको वर्षा सामान्यभन्दा कम्ती भएको छ। यता असममा आज वर्षाको रेड अलर्ट जारी गरिएको छ भने पन्जाब अनि हरियाणाको उत्तरी भागहरूमा पनि आज भारी वर्षा हुने सम्भावना छ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी न्यूजील्यान्डको आफ्नो 2 दिने ऐतिहासिक यात्रा सम्पन्न भएपछि स्वदेश प्रस्थान हुनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल्थ फ्रिगेट आइएनएस महेन्द्रगिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा महान स्वतन्त्रता सेनानी जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको लागि समान नागरिक संहिता विधेयकको मसौदाको जाँचको लागि 9 सदस्यीय समितिको गठन गरेको छ। अनि मौसम विभागले आगामी 4 देखि 5 दिनसम्म देशको उत्तरी अनि पूर्वी भागहरूमा मुसलधारे वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz र प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम।

श्रोताहरूले अहिले सुन्नुभयो अभिलाषा फिल्मबाट मोहम्मद रफिकको आवाजमा अग्लो गीत सुन्नुहोस्। मेरे हमदम मेरे दोस्त फिल्मबाट आवाज मोहम्मद रफिकको।

श्रोताले अहिले सुन्नुभयो उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा फिजा फिल्मबाट। सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। त अघिल्लो गीत स्वीकार्नुहोस्, बाबुल सुप्रियो अनि अल्का याग्निकको युगल आवाजमा हम तुम फिल्मबाट।